शुभ प्रभात नमस्कार आदरणीय श्रोताहरू हामी आकाशवाणी खरसाङबाट बोल्दैछौ। आज हो शनिबार अक्टोबर महिनाको 3 तारिक 2026 साल तदनुसार विक्रम सम्वत 2083 सालको असोज 17 गते अनि शक सम्वत 1948 असोज 11 गते। समय अहिले बिहानीको ठिक 6:39 44 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त श्रोताहरूमा म उद्घोषिका इशाराको हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

सूर्यले उज्यालो दिनु अघि नै प्रकृतिले मौनतामा प्रार्थना गर्छिन्। त्यसै गरी जीवनमा सबैभन्दा ठूलो परिवर्तन पनि शान्त मनबाट सुरु हुन्छ। आजको बिहानीले हाम्रो मनमा आशा, हृदयमा करुणा र कर्ममा सकारात्मकता भरिदियोस्। सबैको दिन मंगलमय बनोस् भन्ने शुभकामनाको साथमा अधिवेशनको थालनी गरिरहेका छौं। अर्चना कार्यक्रम।

सफलताको खुसी मनाउन राम्रो कुरो हो, तर त्योभन्दा जरुरी आफ्नो असफलताबाट सिक्नु हो। आदरणीय श्रोता, आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

नमस्कार, स्वानी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ विनम्र वचनको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिलगढी निवासी दीपशिखा शर्मा।

आदरणीय श्रोता मानवहरू नमस्कार। पूर्वीय दर्शन र हाम्रा प्राचीन शास्त्रहरूमा वाणीलाई सबैभन्दा पवित्र र शक्तिशाली तत्त्व मानिएको छ। भनिन्छ, शरीरको चोट निको हुन सक्छ तर कठोर बोलीले मनमा लागेको चोट कहिल्यै निको हुँदैन। तर त्यही वाणीमा जब विनम्रता, आदर र शालीनता मिसिन्छ तब यसले अमृतको काम गर्दछ। आजको व्यस्त र आधुनिक दौडधुपमा हामीले बिर्सिँदै गएको यही विनम्र वचनको प्रभाव बारे आज चर्चा गर्नेछु। विनम्र बोलीले कसरी मानिसको व्यक्तित्व चम्काउँछ र समाजलाई सभ्य बनाउँछ, आउनुहोस् यसै विषयमा केन्द्रित बनौँ। विनम्र वचन भनेको केवल सदियुक्त बोली मात्र होइन, विनम्र वचन हो मिठो, नम्र, सम्मानजनक बोली, जहाँ घमण्ड हुँदैन, अरूलाई नीचा देखाउने भाव हुँदैन। यो शब्दले स्वाभाविक रूप हिंसा विरोधी सम्बन्ध निर्माण गर्ने र विश्वास बढाउने क्षमता राख्छ। जब हामी समाजमा कहिलेकाहीँ कुनै चर्चा हुँदा कडा स्वर हुन्छ, त्यो सुन्ने निकै गाह्रो हुन्छ। तर त्यही चर्चा नम्र वचनले गरिएको छ भने मानिसहरूलाई सुन्न र बुझ्न प्रेरित गराउँछ। विशेष गरी उत्तर बङ्गाल र पहाडी क्षेत्रहरूमा विभिन्न भाषिक मानिसहरू बस्छन्। उहाँहरू विभिन्न व्यवसाय र संस्कृतिमा जोडिएका हुनाले गर्दा विनम्र वचनले मात्र एक अर्कामा मेलमिलाप राख्न सकिन्छ। विनम्र वचनको सम्बन्ध र समुदायमा पनि गहिरो प्रभाव हुन्छ। जब हामी कसैसँग नम्रता र सम्मानका साथ बोलेका हुन्छौँ, त्यो व्यवहारले सम्बन्धमा दीर्घकालीन स्थायित्व ल्याउँछ। यसको प्रभाव केवल बहिगमनमा सीमित रहँदैन, यसले भित्री मानसिक अवस्थामा पनि सकारात्मक परिवर्तन ल्याउँछ।

जब हामी अरूका प्रति नम्र र दयालु शब्द प्रयोग गर्छौँ, हाम्रो मस्तिष्कले सकारात्मक हर्मोनको वृद्धि गर्छ, जसले तनाव घटाउँछ र सम्बन्ध गाढा बनाउँछ। यसको विपरीत रुखा र कठोर बोलीले मानिसमा तनाव र रिस बढाउँछ। त्यसैले विनम्र वचन समाजमा शान्ति फैलाउने सबैभन्दा सजिलो र निशुल्क माध्यम हो। हाम्रा महान सन्त र दार्शनिकहरूले पनि सधैँ वाणीको शुद्धता र नम्रतामा जोड दिएका छन्। कवि शिरोमणि लेखनाथ पौडेलजीले आफ्नो कवितामा लेख्नुभएको छ, कमलो मनको मानिसको वचनै हुन्छन् कमिला जस्ता। अर्थात् जसको मन सफा र कमलो हुन्छ, उनको बोली पनि उत्तिकै नरम र प्रिय हुन्छ। विनम्र वचनले शिक्षा, सामाजिक प्रशोधन र बालबालिकामा पनि प्रभाव पर्छ। बच्चाहरूसँग जब हामी नम्र वचनले व्यवहार गर्छौँ, त्यतिखेर उनीहरूको दीर्घकालीन चरित्र निर्माणमा मद्दत हुन्छ। हिमाली क्षेत्रका विद्यालयहरूमा प्राय विभिन्न भाषिक बालबालिका हुन्छन्। त्यहाँ नम्र वचन र समावेशी भाषा प्रयोगले विद्यालयको वातावरणलाई सुरक्षित बनाउँछ र पढाइमा रुचि जगाउँछ। श्रोतागण, संसारमा सबैभन्दा मिठो सङ्गीत कुन हो भन्दा कसैको लागि गिटार, कसैको लागि पियानो, तर मनोवैज्ञानिकका अनुसार मानिसलाई सबैभन्दा मिठो लाग्ने शब्द त आफ्नो नाम हो। र त्यो नाम पनि जब कसैले मायाले लिन्छ या बोलाउँछ, त्यही हो विनम्र वचनको प्रभाव। विनम्र वचन केवल शब्द होइन, यो एक संस्कार हो, यो एक सोच हो। हामी कति पढेका छौँ त्यो हाम्रो डिग्रीले थाहा हुन्छ, तर हामी कति सभ्य छौँ त्यो हाम्रो बोलीले भन्दछ। शास्त्रमा भनिएको छ कि बोली यस्तो बोल्नुपर्छ कि आफूलाई पनि आनन्द आओस्, अरूलाई पनि। जब हामी कसैसित भेट हुँदा तपाईँ भनेर बोल्छौँ, कृपया र धन्यवाद भनेर भन्छौँ, त्यो हाम्रो कमजोरको पहिचान होइन, त्यो त हाम्रो पारिवारिक संस्कारको पहिचान हो। कार्यक्षेत्र र व्यावसायिक जीवनमा पनि विनम्र वचनको प्रभाव झन बढी देखिन्छ। जब हामी कुनै पसलमा जान्छौँ, तब हामी सधैँ मिठो बोली जसले बोल्छ त्यतातिर जान्छौँ, किनकि उनको विनम्र बोलीको प्रभाव हामीमाथि परेको हुन्छ। यस्तै विनम्र बोलीले हाम्रो एउटा राम्रो समाज, राम्रो घर परिवार तयार गर्न सक्छौँ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ विनम्र वचनको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ दीपशिखा शर्मा ज्यूले।

व्यापारलाई निकै अगाडि बढाउँछ, ग्राहकको मन जित्छ र कार्यक्षेत्रमा नेतृत्व क्षमतालाई बलियो बनाउँछ। एउटा असल नेता वही हो जसले आफ्नो कर्मचारीलाई आदेश होइन विनम्रतापूर्वक आग्रह गर्छ। श्रोतागण, संसार जित्नु छ भने हतियार होइन वानी बदलिनु पर्छ। विनम्र वचन भनेको केवल मुखबाट निस्किने शब्द मात्र होइन, यो त मानिसको भित्री संस्कार र चरित्रको ऐना हो। जब हामी कसैसँग विनम्र भएर बोल्छौँ तब हामी केवल संवाद गरिरहेका हुँदैनौँ, बरु उसको मनमा आफ्नो लागि एउटा आदरको स्थान बनाइरहेका हुन्छौँ। आजभोलि पारिवारिक सम्बन्धहरू पनि धेरै तिक्तता देखिन्छन्। यसको मुख्य कारण खोज्दै जाने हो भने धेरै जसो ठाउँमा बोलीको दोष देखिन्छ। विनम्र वचनले पारिवारिक सम्बन्धलाई मात्र होइन साथीभाइ र छर छिमेकीसँगको सम्बन्धलाई पनि मजबुत बनाउँछ। नम्र भएर बोल्ने मानिसको जतिसुकै सङ्कट पर्दा पनि सबैजना सहयोगका लागि दौडेर आउँछन्। विनम्र हुनुको अर्थ कमजोर हुनु वा कसैको अगाडि झुक्नु वा डराउनु होइन। मानिसहरू सोच्दछन् कि नम्र भएर बोल्दा अरूले हेप्छन्, तर यो गलत धारणा हो। विनम्रता त वीर र शक्तिशाली मानिसको गहना हो। जसरी फल लागेको रुखको हाँगा सधैँ भुइँतिर झुकेको हुन्छ, त्यसै गरी ज्ञान संस्कार र गुणले भरिएको मानिस सधैँ विनम्र हुन्छ। कडा बोली र रुखो बोली अहङ्कारको प्रतीक हो। त्यही भएर जीवनमा आउने उतार चढाव र सङ्कटहरूलाई झेल्नका लागि हाम्रो स्वभाव र बोलीमा यही विनम्रता हुन जरुरी छ। उदाहरणको लागि, कसैले हाम्रो काममा सहयोग गर्यो भने धन्यवाद भन्नु सानो कुरा जस्तो लाग्न सक्छ। ती एउटा शब्दले सहयोग गर्ने व्यक्तिको मनमा खुसी र सम्मानको भावना पैदा गर्छ। त्यसै गरी रिस उठेको बेला पनि नराम्रो शब्द प्रयोग नगरी शान्त भएर आफ्नो कुरा राख्न सक्यौँ भने धेरै विवादहरू सजिलै समाधान गर्न सकिन्छ।

विनम्र बोलीले सम्बन्धलाई बलियो बनाउँछ, विश्वास बढाउँछ र समाजमा आफ्नो सद्भाव कायम गर्न सहयोग गर्छ। विनम्रता केवल ठुला बडासँग मात्र होइन, सबैसँग देखाउनु पर्ने राम्रो गुण हो। विनम्र वचनको प्रभाव हाम्रो व्यक्तिगत वा पारिवारिक जीवनमा मात्र सीमित छैन, यसको सम्बन्ध त देशको विकास र नीति निर्माणसँग पनि जोडिएको हुन्छ। जब हामी समावेशी विकासको कुरा गर्छौँ, त्यहाँ विनम्र संवादको निकै ठुलो भूमिका हुन्छ। नीति निर्माताहरू जब समुदायमा पुग्छन् र जनतासँग विनम्रतापूर्वक नम्रताका साथ संवाद गर्छन्, तब मात्र साधारण मानिसहरूले आफ्ना वास्तविक समस्याहरू खुलस्त रूपमा राख्न सक्छन्। जब संवादमा आदर र नम्रता हुन्छ, तब मात्र आवश्यकता अनुसारका सही नीतिहरू बन्न सक्छन् र सामुदायिक विकास सम्भव हुन्छ। त्यसैले विनम्र बोली केवल व्यक्तिगत गुण मात्र होइन, यो त समग्र समाज र राष्ट्र परिवर्तन गर्ने सबैभन्दा ठुलो आधार हो। अन्तमा हामी सबैले यति कुरा याद राख्नुपर्छ कि शब्द साना हुन सक्छन्, तर ती शब्दका प्रभाव ठुलो हुन्छ। त्यसैले बोल्नु अघि एकपटक सोचु, मेरो शब्दले अरूको मन दुखाउँछ कि खुसी बनाउँछ? मिठो बोलीले मन जित्न सक्छ। त्यसैले आजैदेखि हामी सबैले आफ्नो बोलीमा विनम्रता ल्याउने प्रयास गरौँ। हाम्रो बोली नै हाम्रो पहिचान हो। हामी मर्दा हाम्रो सम्पत्ति यहीँ छोडेर जान्छौँ, तर हामीले बोलेका मिठा शब्दहरू र हाम्रो विनम्र व्यवहार मानिसहरूको मानसपटलमा सधैँ अमर रहनेछन्।

मेरो आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो विनम्र वचनको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो दीपशिखा शर्मा ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार, शुभ दिन।

त यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो अर्चना कार्यक्रम अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको प्रथम संस्कृत औ त्यसपछि हिन्दी समाचार क्रमैसित समप्रसारण गरेर श्रोताहरूलाई सुनाउनेछौँ।

श्रोताहरू, अबको केही क्षण हामी समर्पण गरिरहेका छौँ नेपाली सङ्गीतका एक विशिष्ट र स्मरणीय स्वर कुमार सुब्बालाई। कुमार सुब्बाको आवाजमा एउटा छुट्टै मिठास पाइन्छ। पहाडी माटोको सुवास जस्तै आत्मीय, सरल र मनको गहिराईसम्म पुग्ने उहाँका गीतहरू, उहाँले गाउनुभएका गीतहरू केवल हामीले सुन्ने गीतहरू मात्र होइनन्। ती गीतहरू त एउटा समय, एउटा पुस्ता र एउटा भावनात्मक स्मृतिसित जोडेको गीतहरू हुन्। त्यसैले आजको यो बिहानको सुन्दर समयमा उहाँकै आवाजमा प्रस्तुत गर्दैछौँ उहाँका लोकप्रिय दुईवटा गीतहरू, तिमीलाई जानी जानी र ढुङ्गा भन्दा ढुङ्गा।

श्रोताहरू, कुमार सुब्बाको मिठासपूर्ण स्वरमा प्रस्तुति दुईवटा काजे गीतले पक्कै पनि हजुरहरूको मनमा पुराना सम्झना र संगीतको एउटा छुट्टै मिठास जगाएको हुनपर्छ। उहाँको स्वरमा एउटा आफ्नै पन छ जसले गीत सकिसकेपछि पनि हामी केही बेर मनभित्र गीतहरू गुन्जी रहन हामीलाई चाहना हुन्छ। त यसै बनाएको साथमा श्रोताहरू, अब भने हामी संगीतको अर्को प्रस्तुतितर्फ अघि बढिरहेका छौँ। आकाशवाणीको बिहानी प्रसारणमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट हाम्रो यो साङ्गीतिक यात्रामा जुडिरहनुहोला। अघिल्लो क्रममा अब प्रस्तुत गरिरहेका छौँ केही भक्ति गीतहरू।

श्रोताहरूले कार्यक्रमको यो पहिलो भक्ति गीत सुन्नुभयो। सुमन निरौला अनि साथीहरूको आवाजमा जीवन अधिकारीको शब्द अनि सङ्गीतमा, अनि अर्को यो भक्ति गीत स्वीकार्नुहोला पवन नामदुङको आवाजमा, जस योजन प्यासीको शब्द अनि जीवन अधिकारीकै सङ्गीतमा।

0: युवन अधिकारीको संगीत अनि जस योजन प्यासीको शब्दहरूमा भर्खरै श्रोताहरूले पवन नामदुङको स्वरमा भक्ति गीत सुन्दै हुनुहुन्थ्यो र अघिल्लो क्रममा अब समय भइरहेको छ बिहान 7:25 समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। वित्त मन्त्री निर्मला सीतारमणले वैश्विक बागवानी केन्द्रले रायलसीमाका किसानहरूलाई लाभ पुग्ने बताउनु भएको छ। G20 व्यापार मन्त्रीहरूको बैठकको समापनमा भारतले वैश्विक व्यापारमा असन्तुलन समाप्त गर्नका लागि विश्व व्यापार संगठन WTO को नियमहरूको पालन गर्नमाथि जोड दिएको छ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले रोबोटिक्स चिकित्साका विभिन्न क्षेत्रमा अनुसन्धान, उपचार र हेरचाहको एउटा महत्वपूर्ण साधन बन्ने बताउनु भएको छ। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीलाई भेट गरिएको उपहारको 8 ई निलामीको अवधि बढाएर यस महिनाको 31 तारिकसम्म गरिदिएको छ। G7 देशहरूले बढ्दो तेल अनि डिजलका मूल्यहरूलाई कम्ती गर्नका लागि ठूलो निर्णय गरेको छ। वित्त मन्त्री निर्मला सीतारमणले वैश्विक बागवानी केन्द्रले रायलसीमाका किसानहरूलाई लाभ पुग्ने बताउनु भएको छ। उहाँले हिजो आन्ध्र प्रदेश अन्नमैया जिल्लाको मदनपल्लेमा वैश्विक बागवानी केन्द्र अनि भारतीय कृषि विद्यालयको आधारशिला राख्नुभयो। कार्यक्रममा मुख्यमन्त्री चन्द्रबाबु नायडू अनि उपमुख्यमन्त्री पवन कल्याण पनि उपस्थित हुनुहुन्थ्यो। श्रीमती सीतारमणले भन्नुभयो, केन्द्र अनि राज्य सरकार मिलेर आन्ध्र प्रदेशमा बागवानीलाई बढावा दिइरहेको छ। उहाँले किसानहरूका लागि पानी, आधुनिक तकनिक अनि असल सुविधाहरूको आवश्यकता व्यक्त गर्नुभयो। उहाँले पीएम किसान, फसल बीमा अनि पीएम कुसुम जस्ता योजनाहरूको पनि उल्लेख गर्नुभयो। वित्त मन्त्रीले भन्नुभयो, भारतीय कृषि विद्यालयले किसानहरूलाई नयाँ तकनिक अनि खेतीको असल तरिकाहरूको जानकारी दिनेछ। वैश्विक बागवानी केन्द्रमा 10 जिल्ला सामेल हुनेछ। यहाँ आँप, केरा, टमाटर अनि दारिम जस्ता फसलहरूलाई बढावा दिइनेछ। यस परियोजनालाई 3 चरणमा पूरा गरिनेछ। यसमा लगभग 1,00,000 करोड रुपियाँ खर्च हुने अनुमान छ। अमेरिकाको मिलवाकीमा G20 व्यापार मन्त्रीहरूको बैठकको समापनमा भारतले वैश्विक व्यापारमा असन्तुलन समाप्त गर्नका लागि विश्व व्यापार संगठन WTO को नियमहरूको पालन गर्नमाथि जोड दिएको छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले केही देशमा सरकारको सहायताद्वारा आवश्यक भन्दा अधिक उत्पादन हुन सक्ने बताउनुभयो। यसद्वारा अन्य देशका बजारहरूमा समाधान

0: धेरै कम्ती मूल्यमा बेच्न सकिने अनि डम्पिङको समस्या उत्पन्न हुन सक्ने पनि जोड दिनुभयो। उहाँले भन्नुभयो, यस्तो स्थितिसित जुझ्नका लागि डब्ल्युटिओका नियमहरू अन्तर्गत एन्टी डम्पिङ शुल्क अनि अन्य आवश्यक कदम उठाइन सकिन्छ। श्री गोयलले भन्नुभयो, अधिक उत्पादन आफैमा समस्या होइन, तर समस्या तब हुँदछ जब सरकारी मदत अथवा सब्सिडीको कारण कुनै देशमा उत्पादन धेरै अधिक बढेर जाँदछ। उहाँले भन्नुभयो, उत्पादन अनि सप्लाई चेनलाई अलग अलग देशहरूमा फैलाउन आवश्यक छ, तर यसको नाममा डब्ल्युटिओको नियमहरूदेखि बाहिर गएर कदम उठाउन हुँदैन। सुन्नुहोस् एक रिपोर्ट।
1: वाणिज्य मंत्री पीयूष गोयल ने कहा कि G20 देशों के साथ भारत का व्यापार पारदर्शी, भेदभाव रहित और नियम आधारित व्यवस्था पर निर्भर है। उन्होंने कहा कि मोस्ट फेवर्ड नेशन का प्रावधान इस व्यवस्था की महत्वपूर्ण गारंटी है, जिसके अंतर्गत छोटे और बड़े सभी कारोबारियों के लिए समान शर्तें लागू होती हैं। जबरन मजदूरी को समाप्त करने के विषय पर श्री गोयल ने कहा कि जबरन श्रम के उन्मूलन के प्रति भारत की प्रतिबद्धता पूर्ण और बिना शर्त है। उन्होंने विश्व व्यापार संगठन WTO को केंद्र में रखते हुए निष्पक्ष, समान, भेदभाव रहित और पारदर्शी बहुपक्षीय व्यापार व्यवस्था के प्रति भारत की प्रतिबद्धता दोहराई। उन्होंने विकासशील देशों को विकास और खाद्य सुरक्षा के लिए जरूरी नीतिगत गुंजाइश देने तथा सर्वसम्मति से फैसले लेने की व्यवस्था बनाए रखने पर जोर दिया। इस बीच श्री गोयल ने ऑस्ट्रेलिया, सऊदी अरब और दक्षिण कोरिया सहित कई देशों के अपने समकक्षों के साथ द्विपक्षीय बैठकें भी की।
0: विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले रोबोटिक्स चिकित्साका विभिन्न क्षेत्रमा अनुसन्धान, उपचार र चिकित्सा हेरचाहको एउटा महत्वपूर्ण साधन बन्ने बताउनु भएको छ। डाक्टर सिंहले सोसाइटी अफ रोबोटिक सर्जरी SRS रोबोटिक्सको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै आर्टिफिसियल इन्टेलिजेन्स, AI अनि न्यानो साइन्सले व्यक्तिको आवश्यकता अनुसार सटीक र स्वास्थ्य सेवाहरूको नयाँ प्रणालीहरू विकास गर्नेछ। उहाँले भन्नुभयो, भविष्यमा रोबोटिक मेडिसिन, रोबोटिक एन्डोक्रो टेक्नोलोजी र रोबोटिक कार्डियोलोजी जस्ता क्षेत्रहरू देखा पर्न सक्छन्। आज AI को उपयोग औषधिका विभिन्न विशेषताहरूमा पनि प्रयोग भइरहेको छ। डाक्टर सिंहले जिनोम इण्डिया कार्यक्रमको उल्लेख गर्नुहुँदै भन्नुभयो, अहिलेसम्म 10,000 व्यक्तिको जिनोम सिक्वेन्सिङ गरिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो कि भविष्यमा प्रत्येक नवजात शिशुको जिनोम सिक्वेन्सिङ गरिनेछ। डाक्टर सिंहले भन्नुभयो, AI रोबोटिक्स र टेली रोबोटिक्सको सहायताले भौगोलिक सीमाहरूभन्दा बाहिर विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गर्न सकिन्छ। डाक्टर सिंहले SRS इण्डिया 2026 का आयोजकहरूलाई रोबोटिक सर्जरीलाई संस्थागत प्रशिक्षण, शैक्षिक अध्ययन र व्यावसायिक सम्मेलनको एक हिस्सा बनाएकोमा बधाई दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीलाई भेट गरिएको उपहारहरूको 8 ई निलामीको अवधि बढाएर यस महिनाको 31 तारिकसम्म गरिदिएको छ। यसपटकको ई निलामी दिल्लीको विविधता अनि विरासतलाई दर्शाउने 30 अलग अलग स्मृति चिन्ह सामेल गरिएको छ। यसमा 9 फोटो फ्रेम, 9 स्मृति चिन्ह तथा 6 मूर्ति अनि प्रतिमाहरू सामेल छन्। यसबाहेक दिल्ली मेट्रोको 2 मोडल, खेलसित जडित एउटा स्मृति वस्तु, धार्मिक वस्तुहरू, एउटा पेन्टिङ, कलाकृतिहरू अनि हस्तशिल्पसित जुडेका सामान पनि निलामीको भाग हुनेछ। निलामीबाट प्राप्त राशि नमामी गंगे परियोजनामा दिइनेछ। पूर्ण जानकारी आधिकारिक पोर्टल pmmementos.gov.inबाट प्राप्त गर्न सकिनेछ। बन्दरगाह, पोत परिवर्तन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले जहाजहरू निर्माण र समुद्री क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन भारतीय नौवहन निगमलाई ठूलो भूमिका खेल्न आह्वान गर्नुभएको छ। श्री सोनोवालले हिज निगमको 65 वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो। उहाँले भारतको ऊर्जा र व्यापार सुरक्षामा भारतीय नौवहन निगमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले हालैको स्ट्रेट अफ हर्मुज संकटको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, एक बलियो भारतीय जहाजको बेडाले 2047 भारतलाई एक अग्रणी जहाज निर्माण देश बनाउने लक्ष्यमा मदत गर्नेछ। महाराष्ट्र सरकारका मत्स्यपालन र बन्दरगाह मन्त्री नीतिश नारायण राणेले भन्नुभयो, एक बलियो शिपिङ प्रणालीले व्यापार र रोजगारी बढाउनेछ र समुद्री अर्थव्यवस्थालाई बलियो बनाउनेछ। नौसेना कमान्डरहरूको द्विवार्षिक सम्मेलन हिज नयाँ दिल्लीमा सम्पन्न भयो। 29 सेप्टेम्बरदेखि 1 अक्टोबरसम्म चलेको यस सम्मेलनमा नौसेनाको तयारी, रसद, मरमत सम्भार, प्रशिक्षण तथा मानव संसाधन व्यवस्थाबारे छलफल भयो। सम्मेलनमा बदलिँदो विश्वव्यापी सुरक्षा परिदृश्य र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगबारे पनि विचार विमर्श गरियो। साथै स्वायत्त तथा चालकविहीन प्रणाली बारे पनि छलफल भयो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्य मन्त्री जितेन प्रसादले प्रविधिलाई तीव्र रूपमा अपनाउन जोड दिँदै सेमिकन्डक्टर, एआई तथा क्वान्टम प्रविधिको क्षेत्रमा देशको क्षमता सुदृढ गर्नुपर्ने आवश्यकतामा बताउनुभयो। जी सेभेन देशहरूले बढ्दो तेल अनि डिजलका मूल्यहरूलाई कम्ती गर्नका लागि ठूलो निर्णय गरेको छ। जी सेभेन देश अनि उनका सहयोगीहरूले आगामी 4 महिनामा लगभग 10 करोड़ ब्यारल तेल बजारमा जारी गर्नेछ। शुरूआती 20 दिनमा अधिक मात्रामा डिजल जारी गरिनेछ। अमेरिकामा डिजलको मूल्य रेकर्ड स्तरमा पुगेको छ। यसद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमाथि दबाव बढेको छ। अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुनेछ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, युरोपीय देशले आफ्नो तेल भण्डारबाट धेरै मात्रामा डिजल जारी गर्नेछ। उहाँले भन्नुभयो, यो कार्य तुरन्तै शुरू हुनेछ। यो निर्णय ट्रम्प अनि फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोन बीच भएको कुराकानीपछि लिएको हो। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले 28 सेप्टेम्बरमा नयाँ दिल्लीमा नेदरल्याण्डसका कृषि मन्त्री सिल्भियो अर्केन्ससँग द्विपक्षीय वार्तामा दुई देशहरूबीच आपसी सहयोगको बारेमा छलफल गर्नुभयो। बैठकमा दुई देशबीच कृषिको क्षेत्रमा जारी सहयोग समीक्षा गरियो र आपसी सहयोगको नयाँ क्षेत्रहरूको खोजी गरेर कृषिको क्षेत्रमा सहयोगलाई बलियो बनाउनेमा जोड दियो। यो समाचार युट्युबमा एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। वित्त मन्त्री निर्मला सीतारमणले वैश्विक बागवानी केन्द्रले रायलसीमाका किसानहरूलाई लाभ पुग्ने बताउनु भएको छ। जी ट्वेन्टी व्यापार मन्त्रीहरूको बैठकको समापनमा भारतले वैश्विक व्यापारमा असन्तुलन समाप्त गर्नका लागि विश्व व्यापार संगठन डब्लुटीओको नियमहरूको पालन गर्नमाथि जोड दिएको छ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले रोबोटिक्स चिकित्साका विभिन्न क्षेत्रमा अनुसन्धान, उपचार र हेरचाहको एउटा महत्वपूर्ण साधन बन्ने बताउनु भएको छ। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीलाई भेट गरिएको उपहारको 8 ई निलामीको अवधि बढाएर यस महिनाको 31 तारिकसम्म गरिदिएको छ र जी सेभेन देशहरूले बढ्दो तेल अनि डिजलका मूल्यहरूलाई कम्ती गर्नका लागि ठूलो निर्णय गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

श्रोता साथीहरू, समाचार प्रसारणपछि हामी उपस्थित भइसकेका छौँ संगीत प्रवाह कार्यक्रम लिएर। कहिलेकाहीँ हामीसँग भन्नुपर्ने कुराहरू त धेरै नै हुन्छन्, तर शब्दहरूले हामीलाई ठ्याक्क त्यही समयमा साथ नदिनु सक्ला। तर सङ्गीत एउटा यस्तो माध्यम हो श्रोता, जसले हाम्रो मौनतालाई आवाज दिन सक्छ। त्यसैले त होला कुनै धुन, कुनै सुर, कुनै ताल सुन्दा लाग्छ हामीले भन्नै नसकेका कुराहरू कसैले हाम्रो निम्ति हाम्रो ठाउँमा हाम्रो तर्फबाट भनिरहेको जस्तै। र अब प्रस्तुत छ यस्तै एउटा गीत, जुन गीतलाई केवल सुनेर मात्र होइन, केही क्षण आफ्नै मनभित्र राखेर महसुस गर्ने प्रयास गर्नुहोला। वैशाली लामाको सुमधुर स्वरमा सजिएको यस गीतका शब्द सृजना गर्नुभएको छ जस्यो जनप्यासीले, भने सङ्गीत पेमा लामाले दिनुभएको छ। कहिलेकाहीँ जीवनमा हामीले चाहेको जस्तो सबै कुरा कहाँ हुन्छ र लेखान्तमा के छ के छ भने यही भावनालाई गीतले आफ्नै मिठासमा व्यक्त गरेको छ। लौ त श्रोताहरू, अब सुनौ वैशाली लामाको स्वरमा लेखान्तमा के छ के छ।

तपाईं अहिले सुन्दै हुनुहुन्छ संगीत प्रभा कार्यक्रम आकाशवाणीको बिहानी प्रसारण सेवामा। त श्रोताहरू, हाम्रो जीवन सधैँ एउटै लयमा कहाँ चल्छ र बिहानदेखि बेलुकीसम्मका जिम्मेवारीहरू, कामको थकान, घर परिवारको चिन्ता र जीवनका अनेकौं उतार चढाव बोकेर हामी निरन्तर अघि बढिरहेका हुन्छौं। तर कहिलेकाहीँ त्यस्तै व्यस्त जीवनको कुनै एउटा क्षणमा सुनेको एउटा गीतले हामीलाई केही बेर रोकिदिन्छ, हाम्रो मनलाई शान्त बनाइदिन्छ, थकानलाई केही बेर भए पनि बिसाइदिन्छ र मनमा एउटा मिठो अनुभूति जगाइदिन्छ। गीतले हाम्रो परिस्थितिलाई परिवर्तन गर्नु त नसक्ला, तर परिस्थितिलाई हेर्ने हाम्रो मनोभावलाई भने केही क्षणका लागि अवश्यै बदलिन सक्छ। त्यसैले हामीले भेट्ने हरेक मानिस, चाहे परिचित होस् अथवा अपरिचित, उसको मनभित्र के चलिरहेको छ, ऊ कस्तो परिस्थितिबाट, मनोस्थितिबाट गुज्रिरहेको छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ। त्यसैले सकेसम्म सबैसँग मिठो बोलौँ, नम्र व्यवहार गरौँ। हाम्रो एउटा मिठो शब्द, एउटा सानो मुस्कान र आत्मीय व्यवहारले कसैको कठिन दिनलाई केही सहज बनाउने कारण बन्न सक्छ। र यही सुन्दर अनुभूतिसँग जोडिएको अबको गीत रहेको छ पासाङ डोमा लामाको स्वरमा, अजय थापाको शब्द रहेको छ भने पेमा लामाको सङ्गीत रहेको छ।

जीवनमा केही यस्ता सत्यहरू हुन्छन् जसलाई हामी जतिसुकै चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ र कहिलेकाहीँ परिस्थितिसँग जति नै सङ्घर्ष गरे तापनि केही कुराहरू आफ्नो समय र आफ्नै बाटो र आफ्नै लयमा अघि बढिरहेका हुन्छन्। तर त्यसको अर्थ हामीले प्रयास गर्न छाड्नु हुँदैन। जीवनले दिएको परिस्थितिलाई स्वीकार गर्दै आफ्नो कर्म र हिम्मतलाई साथमा लिएर अघि बढ्नु नै जीवनको सुन्दर पक्ष हो। यस्तै जीवनका यथार्थ र अनुभूतिलाई समेटिएको अबको गीत हत्केलाले घाम छेक्दैन, सुरक्षा सेन्चुरीको स्वरमा ध्रुव चौहानका शब्द र पेमा लामाको संगीतमा सजिएको संगीत प्रवाह कार्यक्रमको यो अन्तिम अनि सुन्दर प्रस्तुति अब तपाईँहरूका लागि।

0: श्रोताहरू, आजको संगीत प्रभा कार्यक्रममा हामीले विभिन्न भाव र अनुभूतिले भरिएका केही सुन्दर गीतहरू सुनेर केही समय सँगै बितायौं। संगीतको सुन्दरता नै यही हो श्रोता, कहिले यसले सम्झना जगाउँछ, कहिले मनलाई शान्त बनाउँछ, अनि कहिले हामीले शब्दमा भन्नै नसकेका भावहरूलाई पनि स्वर दिएर व्यक्त गरिदिन्छ। अब भने आजको संगीत प्रभाव कार्यक्रमबाट म तपाईँहरूसँग विदा माग्दैछु, तर गीतहरूबाट प्राप्त मीठा अनुभूति र मनमा बसेका धुनहरू भने तपाईँहरूको दिनभरि साथ रहिरहन् भने कामना गर्दैछु। त श्रोताहरू, अघिल्लो क्रममा अब समय भइरहेको छ सामूहिक समीक्षाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका अलिसा खवास। विषय: इन्डिया माइनिङ विक 2026ले विश्वव्यापी सहकार्यका लागि 19 देशका कूटनीतिक नियोगलाई एकै ठाउँमा ल्याएको छ। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारतको खानी तथा खनिज क्षेत्र सम्बन्धी सबैभन्दा ठूलो सम्मेलन तथा प्रदर्शनी इन्डिया माइनिङ विक 2026ले इन्डिया माइनिङ ग्लोबल कनेक्ट नामक अन्तर्राष्ट्रिय पहुँच कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा 19 देशका कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भई भारतको खानी तथा खनिज क्षेत्रमा थप अन्तर्राष्ट्रिय सहभागिता र सहकार्यका अवसरबारे छलफल गरे। यो अन्तर्क्रिया इन्डिया माइनिङ विक 2026को पूर्व तयारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। उक्त कार्यक्रम भारत सरकारको कोइला मन्त्रालय र खानी मन्त्रालयले खानी उद्योगसँगको सहकार्यमा 15-17 नोभेम्बर 2026सम्म नयाँ दिल्ली स्थित युशो भूमिमा आयोजना गर्दैछ। अन्तर्क्रियाको आयोजना भारत सरकारका कोइला तथा खानी राज्यमन्त्री श्री सतीश चन्द्र दुबेले गर्नुभएको थियो। सहभागी कूटनीतिक नियोगका वरिष्ठ प्रतिनिधिहरू तथा खानी र खनिज क्षेत्रसँग सम्बन्धित सरकारवालाहरूले इन्डिया माइनिङ विक 2026मा देशस्तरीय सहभागिता सम्भावनाबारे छलफल गरे। मन्त्रीले इन्डिया माइनिङ विक 2026मा विश्वव्यापी खानी समुदायबाट सक्रिय सहकार्य र सहभागिताका लागि आह्वान गर्नुभयो। उहाँले साझेदार देशहरूलाई प्रमुख खानी कम्पनी, ठूला लगानीकर्ता तथा विशिष्ट प्रतिनिधिहरूको सहभागिता सहजीकरण सुनिश्चित गर्न आग्रह गर्नुभयो। यस्तो सहभागिताले पारस्परिक लाभ हुने र खानी तथा खनिज क्षेत्रमा सहकार्यका अवसरलाई थप मजबुत बनाउने उहाँले बताउनुभयो। उहाँले साझेदार देशका खानी सम्बन्धी जिम्मेवारी बोकेका मन्त्रीहरू, प्रमुख लगानीकर्ता तथा उद्योग प्रतिनिधिहरूसित व्यापक अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्न आफू विशेष इच्छुक रहेको पनि बताउनुभयो। उहाँले सबै विशिष्ट अतिथि तथा सरोकारवालाहरूलाई 15 नोभेम्बरमा नयाँ दिल्ली स्थित युशो भूमिमा हुने इन्डिया माइनिङ विक 2026को उद्घाटन समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा दिनुभयो। इन्डिया माइनिङ ग्लोबल कनेक्ट कार्यक्रममा सम्बोधन गर्दै कोइला मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती रूपिन्दर ब्रारले भारतको चिरन्तरण अवधारणा वासुदैव कुटुम्बकम अर्थात सम्पूर्ण विश्व नै एउटा परिवार हो भन्ने भावनालाई स्मरण गर्नुभयो। उहाँले विश्वव्यापी खानी क्षेत्रको भविष्य निर्माणमा साझेदारी र सहकार्यको भावनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। भारत विश्वको चौथो ठूलो अन्तर्तन्त्रका रूपमा अघि बढ़िरहेको अवस्थामा देशको आर्थिक वृद्धि र विश्वव्यापी महत्वाकांक्षालाई सहयोग पुर्याउन खानी तथा खनिज क्षेत्रको सम्पूर्ण भूमिका रहेको उहाँले बताउनुभयो। नोभेम्बरमा इन्डिया माइनिङ विक 2026 आयोजना हुन गइरहेको उल्लेख गर्दै उहाँले विश्वव्यापी खानी समुदायलाई एकै ठाउँमा आएर विचार आदान प्रदान गर्न, विशेषज्ञता साझा गर्न र सहकार्यका अवसर खोज्न आमन्त्रण गर्नुभयो। श्रीमती ब्रारले अझ नवीन दिगो र विश्वसँग जोडिएको खानी क्षेत्र निर्माण गर्न भारत विश्वभरका साझेदारहरूको विचार, अनुभव र सहयोगको अपेक्षामा रहेको बताउनुभयो। अन्तर्क्रियामा मलावी, श्रीलंका, मोजाम्बिक, अल्जेरिया, संयुक्त राज्य अमेरिका, चिली, भूटान, इन्डोनेसिया, इथोपिया, रूस, इराक, मोरक्को, वेनेजुएला, स्पेन, पोल्याण्ड, मंगोलिया, जाम्बिया, फ्रान्स, घाना तथा यूएस चेम्बर अफ कमर्सका प्रतिनिधिहरू सहभागी थिए। छलफलमा देशगत प्रतिनिधिमण्डल, सरकार तथा संस्थागत प्रतिनिधित्व, व्यावसायिक प्रतिनिधिमण्डल, वक्ता, प्रतिनिधिक विज्ञ, खानी तथा खनिज कम्पनी, प्राविधिक प्रदायक, उपकरण निर्माता, लगानीकर्ता, अनुसन्धान संस्था तथा उद्योग संघ संस्था मार्फत सम्भावित सहभागिताका विषय समेटिएका थिए।
0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरी श्रोताहरूलाई सुनाउने प्रथम हिन्दी अब त्यसपछि क्रमशः अङ्ग्रेजीमा समाचार। समाचार प्रसारणपछि 8:30 हामी पुनः उपस्थित हुने नै छौँ रङबिरङको संसारको आजको अङ्क लिएर। सुन्दै गर्नुहोस् आकाशवाणीको बिहानी प्रसारणलाई।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई हार्दिक स्वागत अभिवादन जनाउँदछौ। समय अहिले बिहानको ठिक 8:30 अनि 19 सेकेन्ड भइरहेछ।

यो संसार जति विशाल छ त्यति नै अनौठो र रहस्यमय सत्य तथ्यहरूले भरि भराउँछ, जसलाई सुन्दा मात्र त विश्वास गर्नु गाह्रो पर्दछ। रङ बिरङको संसारमा कहिलेकाहीँ यस्तै अनौठो र रहस्यमय रोमाञ्चकारी कथा कहानीहरू ल्याएर सुनाउने गर्छौ। बर्मुडा ट्रायंगल नाम त सुन्नु भएको होला। एक यस्तो ठाउँ जहाँ रहस्यमय तरिकाले जहाजहरू हराउने गर्छ, यस्तो ठाउँ जहाँ जहाजलाई मार्गदर्शन गर्ने यन्त्र कम्पासले काम गर्नु बन्द गर्छ, यस्तो ठाउँ जहाँ अहिलेसम्म हजारौं मानिसहरूले ज्यान गुमाइसकेका छन् तर कसैलाई पनि थाहा छैन यस्तो रहस्यमय र अनौठो घटनाको पछि के कारण हो। कतिले भन्छ त्यहाँ भूत प्रेतको बास छ त कतिले भन्छ त्यहाँ एलियनहरूको ठेगाना छ, तथापि आजसम्म कसैले पनि उक्त रहस्यको गाँठो खोल्न सकेका छैनन्। आखिरमा बर्मुडा ट्रायंगल के हो? आउनु श्रोता, आजको रङ बिरङको संसारमा यसै बर्मुडा ट्रायंगलको मिस्ट्री र हिस्ट्रीलाई केही मात्रामा जान्ने प्रयास गर्नेछौँ।

नमस्कार अभिवादन श्रोता, रङ बिरङको संसारको आजको अङ्कबाट म इशारा लगायत यस कार्यक्रमका प्रस्तोता लेखनाथ राईको तर्फबाट। बर्मुडा ट्रायंगल उत्तर अटलान्टिक ओसनमा अवस्थित एक रहस्यमय स्थान हो। यसलाई डेविल्स ट्रायंगल भनेर पनि चिनिन्छ, किनकि यहाँ जो कोही पुगेका छन् तिनीहरू फर्केर आएनन्, चाहे त्यो जहाज होस् या त मानिस। भनिन्छ त्यहाँ सबै कुरा यति रहस्यमय ढङ्गमा हराउने गर्छ कि कसैलाई केही अत्तो पत्तो हुँदैन। जतिजनाले उक्त ट्रायंगलमा जाने प्रयास गरे तिनीहरू सधैँको लागि रहस्य बने। बडो आश्चर्यको कुरा छ, त्यहाँ पछिल्लो 100 सालमा अत्यन्तै रहस्यमय तरिकाले करिब 75 हवाई जहाज, 100 बेसी साना ठुला पानी जहाज हराइसकेको छ भने 1000 भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। वास्तवमा यो एउटा भर्चुअल अथवा काल्पनिक त्रिभुज हो जुन फ्लोरिडा, बर्मुडा औ प्युटोरिकाको 3 भुजाहरू मिलेर बनेको छ। तथापि यो त्रिभुज कति विशाल छ यो कुरो पत्तो लगाउनु फलामको चिउरा चबाउनु बराबर हो। तरै पनि विभिन्न शोध र खोज अनुसार बर्मुडा ट्रायंगलको लगभग क्षेत्रफल 500,000 वर्ग किलोमिटर मानिलिएको छ। यसलाई हामी यसरी बुझ्न सक्छौ, भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेशको क्षेत्रफललाई मिलाएर जति क्षेत्रफल बनिन्छ त्यति विशाल क्षेत्रफल बर्मुडा ट्रायंगलको बन्दछ। जानकारहरू अनुसार धेरै जसो दुर्घटना त्रिकोणको दक्षिणी सीमाको नजिकमा हुने गर्छ।

जो बहामास फ्लोरिडा छेउमा अवस्थित छ। बर्मुडा ट्रायंगलको बारेमा एउटा विशेष कुरा यो पनि छ कि यो ट्रायंगल निश्चित रूपमा एक जग्गामा छैन, जसको प्रभाव त्रिकोणको बाहिरी भागमा पनि महसुस गरिन्छ। यसको इतिहासलाई हेर्ने हो भने सबैभन्दा पहिले December 5, 1945 अमेरिकी नौसेनाको 5 टर्पिडो बम्बर विमान फ्लोरिडादेखि पूर्वतर्फ उडान भरेको थियो। मिसनलाई फ्लाइट 19 भनियो, जसमा पाइलट समेत 14 चालक दलका सदस्यहरू थिए। सबै कुरा ठिक ठाक चलिरहेको समय अचानक फ्लाइट 19 को कम्पासमा समस्या देखा पर्न थाल्यो र केही क्षणमा कम्पास पूर्ण रूपमा बन्द भयो। यसो हुँदा जहाजलाई आफ्नो वास्तविक अवस्थान थाहा नै भएन, बाहिरतिर कसैसित सम्पर्क पनि हुन सकेन। यस्तै प्रकारले फ्लाइट 19 दिनदेखि रात, रातदेखि दिन हुन थाल्यो र भन्दा नभन्दै जहाज सधैँको लागि बिलायो। आजसम्म पनि कहीँ कतै कसैले भन्न सक्दैन कि फ्लाइट 19 कहाँ छ, त्यसमा सवार मानिसहरूलाई के भएको थियो। फ्लाइट 19 को खोजी गर्न रेस्क्यू मरिनलाई पठाइयो, जसमा 13 चालक दलका सदस्यहरू थिए। तर अभाग्यवश यो पनि फ्लाइट 19 जस्तै लापता भयो। यो घटनापछि बर्मुडा ट्रायंगललाई लिएर हो हल्ला मचियो। यो घटनासम्म पनि त्रिकोणलाई कसैले पनि बर्मुडा ट्रायंगल भनेर चिनेका जानेका थिएनन्, किनभने यसको नाम बर्मुडा ट्रायंगल राखिएको पनि थिएन। लगातार दुई जहाजहरू निखोज भएपछि नै यस इलाकालाई बर्मुडा ट्रायंगल नामकरण गरियो। बर्मुडा ट्रायंगललाई मानिसहरू रहस्यमय त्रिकोण मान्छन्, किनभने त्यहाँ जहाजहरू र जहाजमा सवार मानिसहरू खुबै रहस्यमय ढङ्गमा लापत्ता हुने गर्थ्यो। यसै कारण मानिसहरूमा बर्मुडा ट्रायंगललाई लिएर भय र डर उत्पन्न भयो। त्यहाँ जान सबै डराउन थाले। भनिन्छ 1945 भन्दा अघि पनि त्यहाँ कैयौं जहाजहरू निखोज भइसकेको थियो। 1872 मेरी सेलेस्ट, 1881 एलिन अस्टिन र 1918 यूएसएस साइक्लोप्स आदि। मेरी सेलेस्ट नामक अमेरिकी व्यापारिक जहाज न्यूयोर्कदेखि जेनेभाको लागि उडान भरेको जहाज थियो, तर जहाज बर्मुडा ट्रायंगलसम्म पुग्नै पाएन। 5 December 1872 यो जहाज एटलान्टिक महासागरको छेवैमा बिलायो। केही मानिसहरूले मेरी सेलेस्टलाई समुद्री डाकुले लुटेको बताए तापनि जहाजबाट अचम्मैको कुरा बाहिरियो। जहाजमा भएको बहुमूल्य सरसामानहरू जस्ताको तस्तै थियो, तर जहाजका कर्मीहरू भने कहाँ गयो, कता गयो अत्तो पत्तो लागेन। मेरी सेलेस्ट इतिहासको पन्नामा रहस्य बनेर गयो। यसरी नै एलिन अस्टिन पनि 1881 फेरि त्यहाँ लापत्ता भएको थियो। एलिन अस्टिन न्यूयोर्कको लागि रवाना भएको थियो, जो बर्मुडा ट्रायंगलको नजिक पुग्न साथै लापत्ता भयो। जब यो घटनाको खोजी तलासी गरियो, तब यसमा सवार एक मात्र पनि मानिसको अत्तो पत्तो लागेन। यसै गरी यूएसएस साइक्लोप्स नामक जहाज, जो प्रथम विश्व युद्धदेखि नै संयुक्त राज्य अमेरिकाको नौसेनाको लागि 4 प्रोटियस क्लास कोलिन्स मध्ये एक थियो र 1 January 1918 अमेरिकाको पूर्वी तटको रक्षा गरेपछि यूएसएस साइक्लोप्सलाई बर्मुडा ट्रायंगलमा 306 यात्री र चालक दलसित पठाइयो। यूएसएस साइक्लोप्स जसो तसो गरीबरी बर्मुडा ट्रायंगलको नजिक पुग्न त सफल भयो, तर त्यहाँ पुग्न साथ लापत्ता भयो। आश्चर्यको कुरा के छ भने यूएसएस साइक्लोप्स जुन दिन लापत्ता भयो त्यस दिन त्यहाँ मौसम एकदमै राम्रो थियो। तरै पनि जहाज कहाँ गयो, के भयो, कसैलाई केही थाहा नै छैन। अमेरिकी इतिहासमा ती जहाजहरू घरिघरि एकै ठाउँमा लापत्ता हुनु र त्यसमा सवार एकजना व्यक्तिको पनि अत्तो पत्तो नलाग्नु आश्चर्य र रहस्य भन्दा कम थिएन। यसै कारण बर्मुडा ट्रायंगललाई ग्रेभियार्ड अफ अटलान्टिक, अटलान्टिकको कब्रस्तान र सी अफ डुम, कयामतको सागर, सर्ग्यासो ग्रेभियार्ड आदि नामले पनि जानिन्छ। बर्मुडा ट्रायंगल नाम पहिलो पल्ट 1964 दिइयो। यसको पछि चाखलाग्दो कहानी रहेको छ। वास्तवमा एयरगोस नामक एक म्यागजिन थियो, जसमा विन्चेट एच ग्याडी नामक व्यक्तिले एक लेख प्रकाशित गरेका थिए, द डेडली बर्मुडा ट्रायंगल। लेखले बर्मुडा ट्रायंगल नामको उल्लेख गर्दै पछिल्लो समयका घटनाहरू र गतिविधिहरूको उल्लेख गरेका थिए। तथापि लेखमा ती घटनाहरूको कारण उल्लेख नभएको भए तापनि त्यस समय लेखले खुबै चर्चा बटुलेको थियो। त्यसपछि बर्मुडा ट्रायंगल विषयमा धेरै किताबहरू पनि छापियो। बर्मुडा ट्रायंगललाई लिएर आजसम्म धेरै कुराहरू दावी गरिए तापनि यस बारेमा सबैभन्दा पहिले क्रिस्टोफर कोलम्बसले जानकारी दिएका थिए। कोलम्बस नै पहिलो व्यक्ति थिए जसको सामना बर्मुडा सित भएको थियो। उनले आफ्नो लेखमा ट्रायंगलको गतिविधि बारेमा लेखेका छन्। जति बेला उनको जहाज बर्मुडा ट्रायंगल छेउ पुगेको थियो, त्यस समय उनको जहाजको कम्पासले काम गर्नु बन्द गरेको थियो। उनले आकाशमा रहस्यमय डरलाग्दो आगोको
गोलाहरू देखेका थिए, जुन गोलाहरू सिधै समुद्रमा झरेको थियो। धेरै मानिसहरूको मतानुसार यहाँ पानीको विशाल भुवरी बनिने गर्छ, त कतिपयले विशाल काय समुद्री दानवहरू बसोबास गरेको घटनाहरू पनि बताउँछन्। अन्य धेरै मानिसहरू भने बर्मुडा ट्रायंगलमा अदृश्य शक्तिहरू विद्यमान भएको कुरा पनि दावी गर्छन्, जसले गर्दा त्यहाँ रहस्यमय र आश्चर्यको घटनाहरू घटित हुने गर्छ। अर्कोतर्फ वैज्ञानिकहरूको खोजी अनुसार त्यस क्षेत्रमा भौतिकीको केही नियमहरू बदलिने गर्छ, जसको कारण त्यहाँ दुर्घटनाहरू हुने गर्छ। तर आश्चर्यको कुरा के छ भने धेरै खोज, शोध, जाँच र परीक्षण पछि पनि यो नतिजामा मानिसहरू पुग्न सकेका छैनन्। आखिर लापत्ता भएका जहाजहरू किन पाइँदैन? ती जहाजहरूलाई आकाशले निल्यो कि समुद्रले निल्यो? यदि दुर्घटना नै हो भने पनि अवशेष र मृत्यु भएका देहहरू किन फेला पर्दैन? प्रश्न चिन्ह छ। तर भए तापनि वैज्ञानिकहरूले हार मानेका छैनन् र आज पनि खोजबिन गरिरहेका छन्। वर्तमानमा इराटिक वेदर प्याटर्न अथवा तत्काल मौसम परिवर्तन हुने हुनाले र पर्यावरणका केही कारक तत्वहरूले त्यस किसिमको घटना र गतिविधि भएको हो भन्ने अनुमान लगाइरहेको छ। मौसम बारे खोजकर्ताहरूले बर्मुडा ट्रायंगल माथिको सतहमा जुन हावा प्रवाह हुन्छ, हावाको वेग 170 मिल प्रति घण्टासम्म रहन्छ। त्यसैले गर्दा जब कुनै जहाज हावाको वेगको चपेटमा आउँछ, तब सन्तुलन हराउने गर्छ र दुर्घटना हुने गर्छ र विमान लापत्ता हुन्छ भन्ने अनुमान पनि गरेका छन्। जहाजहरू त्यहाँ लापत्ता हुनुमा बर्मुडा ट्रायंगलमा सबैभन्दा बेसी मात्रामा आउने तुफान हो भनेर पनि भनिन्छ, कारण त्यहाँ अत्याधिक तुफानहरू पनि आउने गर्छ। बादलहरूको हेक्सागोनल सेप अर्थात् षट्कोणीय आकारको कारणले त्यहाँ बनिने एयर बम अथवा वायु बमहरूलाई पनि मानिएको छ। जब त्यस्ता एयर बम बनिन्छ, तब बादल र तेज हावासित ठोकिएर विस्फोट हुन्छ र जहाजसित ठोकिन पुग्छ, तब जहाजलाई तानेर समुद्रदेखि तलतिर झारिदिन्छ। सत्य तथ्य के हो त्यो त समयले नै बताउला। अहिलेसम्म ठोस कारण भने पत्तो लागेको छैन कि बर्मुडा ट्रायंगलको रहस्य के हो भनेर। अवस्थ श्रोता साथीहरू, रङ बिरङको संसार कार्यक्रमको आजको अङ्कबाट म इशारा लगायत यस कार्यक्रमका प्रस्तोता लेखनाथ राईलाई अब बिदा दिनुहोस्। नमस्ते।

र श्रोताहरू, अघिल्लो क्रममा पनि तपाईँहरूसँगको यो रमाइलो यात्रा निरन्तर जारी राख्नेछौ। आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेबको माध्यममा।

श्रोताहरू, अघिल्लो क्रममा अब समय भइसकेको छ आजको योजनाको, अनि आजको योजनाको विषय रहेको छ स्वच्छ भारत अभियान। श्रोताहरू, हामी सबैलाई सफा र सुन्दर ठाउँ मनपर्छ। सफा घर, सफा आँगन, सफा सडक, स्वच्छ परिवेश, स्वच्छ बजार र स्वच्छ वातावरण देख्दा मनमा एउटा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्छ। तर एउटा प्रश्न हामी आफैलाई गर्न सक्छौँ, स्वच्छता केवल सफा देखिने ठाउँको कुरा मात्र हो र? होइन, स्वच्छता भनेको हाम्रो स्वास्थ्य, हाम्रो संस्कार र हाम्रो जिम्मेवारीसँग जोडिएको विषयवस्तु हो। भारतलाई स्वच्छ, स्वस्थ र सुन्दर बनाउने उद्देश्यले स्वच्छ भारत अभियान सुरु गरिएको महत्वाकांक्षी योजना हो। यस अभियानले सरसफाई, शौचालयको उचित प्रयोग, फोहोरको उचित व्यवस्थापन, खुल्ला रूपमा फोहोर नफाल्ने बानी र स्वच्छ वातावरणप्रति जनचेतना बढाउने कुरामा जोड दिएको छ। तर कुनै पनि अभियान केवल सरकार वा कुनै संघ संस्थाको प्रयासले मात्र सफल हुँदैन। स्वच्छताको सुरुवात हाम्रो आफ्नै घरबाट, आफ्नै हातबाट र सबैभन्दा महत्त्वपूर्ण कुरा हामी आफ्नो सोचबाट गर्न सक्छौँ। हामीले बाटोमा एउटा कागजको टुक्रा फाल्दा सानो कुरा जस्तो लाग्न सक्ला, तर त्यही बानी हजारौँ मानिसले दोहोऱ्याए भने के हुन्छ? सडकहरू फोहोर, मैला र अव्यवस्थित भएर जान्छ। र यसैको विपरीत हजारौँ लाखौँ मानिसहरूले एउटा सानो जिम्मेवारी निभाएर फोहोर जताभावी नफालेर फोहोरलाई सही ठाउँमा राखिदिएमा त्यही सानो बानीले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। स्वच्छता भनेको केवल फोहोर उठाउनु मात्र होइन, फोहोर उत्पादन कम गराउनु, पुनः प्रयोग गर्न मिल्ने वस्तुहरू छुट्याउनु, जैविक र अजैविक फोहोरलाई उचित रूपमा व्यवस्थापन गर्नु सक्नु र पानी तथा प्रकृतिलाई प्रदूषणबाट जोगाउनु हो, जो स्वच्छताको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो। हामी पहाडी क्षेत्रमा बसोबास गर्नेहरूका लागि त झनै स्वच्छताको जिम्मेवारी धेरै महत्त्वपूर्ण छ। हाम्रो पहाड, हाम्रो खोला नाला, झरना, वन जंगल र प्राकृतिक सौन्दर्य केवल हाम्रो सम्पत्ति मात्र होइन, आउँदो पुस्ताका लागि हामीले जोगाएर राखिराख्नुपर्ने अमूल्य सम्पदाहरू हुन्। त्यसैले आज नै एउटा संकल्प गरौँ, अरूलाई पनि फोहोर नगर्नु प्रेरित गरौँ। आफ्नो घर मात्र होइन, आफ्नो टोल, आफ्नो गाउँ र

वरिपरिको वातावरण पनि सफा र स्वस्थ राख्न योगदान गरौं। किनभने स्वच्छ भारत अभियान कुनै एक दिनको अभियान मात्र होइन, यो त हरेक दिनको जीवनशैली हो। आउनुहोस् सफा घर सँगै सफा मन, सफा समाज र स्वच्छ वातावरण निर्माण गर्ने यात्रामा हामी पनि एउटा पाइला अघि बढाउँ। स्वच्छ भारत, स्वस्थ भारत, सुन्दर भारत।

0: श्रोता साथीहरूलाई फेरि पनि हामी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन त गराउने नै छौँ, तर अघिल्लो क्रममा भने अब समय भइरहेको छ बिहान 9 बजेको मुख्य समाचारको, र मुख्य समाचारपछि 9:02 हामी लिएर आउनेछौँ भूपेन्दर सिंह अनि मिताली सिंहको युगल स्वरमा हिन्दी गजल।
1: नमस्कार, यो आकाशवाणी हो, मुख्य समाचार अलिशा खवासबाट सुन्नुहोस्। वित्त मन्त्री निर्मला सीतारमणले वैश्विक बागवानी केन्द्रले रायलसीमाका किसानहरूलाई लाभ पुग्ने बताउनु भएको छ। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले रोबोटिक्स चिकित्साको विभिन्न क्षेत्रहरूमा जाँच, उपचार अनि चिकित्सा हेरचाहको महत्वपूर्ण साधन बन्न गइरहेको बताउनु भएको छ। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीलाई भेट गरिएको उपहारको 8 ई निलामीको अवधि बढाएर यस महिनाको 31 तारिकसम्म गरिदिएको छ। यस पटकको ई निलामीमा दिल्लीको विविधता अनि विरासतलाई दर्शाउने 30 अलग अलग स्मृति चिन्ह सामेल गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरेको छ। मन की बातको पहिलो कार्यक्रम 3 अक्टोबर 2014 विजयदशमीको दिन प्रसारित भएको थियो। संयुक्त राष्ट्रले भारतमा ग्रीन एनर्जी करिडोरको तेस्रो चरण GEC3 स्वीकृति प्राप्त भएको कुरोलाई स्वागत गरेको छ। G7 देशहरूले बढ्दो तेल अनि डिजलका मूल्यहरूलाई कम्ती गर्नका लागि ठूलो निर्णय गरेको छ। G7 देश अनि उनका सहयोगीहरूले आगामी 4 महिनामा लगभग 10 करोड बैरल तेल बजारमा जारी गर्नेछ। तेलंगानाका मुख्यमन्त्री भट्टी विक्रमार्कले हिज हैदराबादमा मेट्रो अनि RCT सेवाहरूका लागि साझा पास शुरू गरेको छ। प्रजा भवनमा कार्यक्रमको शुभारम्भ भयो। मध्यप्रदेशमा आज दूध उत्पादन अनि डेयरी क्षेत्रलाई बढावा दिनका लागि गौपालक सम्मेलन आयोजित गरिँदैछ। यो सम्मेलन भोपालमा हुनेछ। जापानमा एसियाई खेलहरूमा भारतको असल प्रदर्शन जारी छ। भारतले हालसम्म कुल 77 पदक जितिसकेको छ, जसमा 17 स्वर्ण, 25 रजत अनि 35 कास्य पदक सामेल छन्। मौसम विभागले आज अरूणाचल प्रदेशमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। यसको साथै आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोराम अनि त्रिपुरामा पनि गर्जनसाथ वर्षा हुने विभागले सम्भावना व्यक्त गरेको छ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो।

श्रोताहरू, अबको केही क्षण हामी समर्पित गर्दैछौ हिन्दी गजलका दुई सुन्दर आवाज भूपेन्दर सिंह र मिताली सिंहको नाममा। भूपेन्दर सिंह र मिताली सिंहको जोडी हिन्दी संगीतको संसारमा विशेष गरी गजलका लागि परिचित र प्रिय नाम हो। भूपेन्दर सिंहको गहिरो, गम्भीर र केही उदास

छिन् जस्तो लाग्ने आवाज अनि मिताली सिंहको कोमल मिठासपूर्ण स्वर यी दुई आवाज एकसाथ आउँदा गजलका शब्दहरूले अझ गहिरो भाव पाउँछन्। त श्रोताहरू केही क्षण आनन्द लिनुहोला भूपेन्द्र सिंह अनि मिताली सिंहको स्वरमा हिन्दी गजलहरू सुनेर।

श्रोताहरू, भूपेन्द्र सिंह अनि मिताली सिंहको सुमधुर स्वरमा सजिएको गजल सँगै आजको हाम्रो यो यात्रा पनि यही समाप्त गर्ने अनुमति चाहन्छौ। आशा छ आजका यी गजलहरूले यहाँहरूको मनमा केही अविस्मरणीय अनुभूतिहरू अवश्य थपेका छन्। आगामी दिनहरूमा पनि यस्तै मिठा मिठा मनमोहक गजलहरू लिएर फेरि यहाँहरू माझ उपस्थित हुने नै छौ। अहिलेलाई भने आज्ञा चाहन्छौ।

0: जलपाईगुड़ी अलिपुरद्वार र कुचबिहार लगायतका समतल तथा डुवर्स क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षाको क्रम केही दिनसम्म जारी रहन सक्ने जनाएको छ। राज्य साथै पूर्वोत्तर राज्यहरूमा पनि गर्जनसाथ वर्षा हुन सक्ने सम्भावना मौसम विभागले व्यक्त गरेको छ। खरसाङको मन्टिभेट खेल मैदानमा स्वर्गीय लुते सिंह सार्की अनि स्वर्गीय सुकमाया सार्की त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिज दुईवटा फाइनल सम्पन्न भयो। अन्डर 14 बोइजको उपाधि सन्त अल्फन्स स्कूलले तथा ओपन गर्ल्सको उपाधि युनाइटेड खरसाङ गर्ल्स फुटबल क्लबले आफ्नो नाम गरेका छन्। अन्डर 14 बोइज फुटबल अन्तर्गत सन्त अल्फन्स स्कूल र महानदी फुटबल एकाडेमी माझ सम्पन्न भएको थियो। यसका साथै आकाशवाणी खरसाङबाट अहिलेलाई समाचार पूरा भयो।
1: नो होम फॉर मिस्टर मिंगेल नाटकों की विशेष मासिक श्रृंखला में आज प्रस्तुत है श्रीमती प्रतिमा शिरोडकर के मूल कोंकणी नाटक का ये हिंदी अनुवाद। तो सुनिए नाटक नो होम फॉर मिस्टर मिंगेल।

0: from Birmingham.
1: नो होम फॉर मिस्टर मिंगेल नाटकों की विशेष मासिक श्रृंखला में अभी आप श्रीमती प्रतिमा शिरोडकर के मूल कोंकणी नाटक का ये हिंदी अनुवाद सुन रहे थे। हिंदी अनुवाद अश्विनी कामत ने किया। नाटक के निर्देशक थे सुदर्शन कुमार। प्रस्तुति सहायिका विजय लक्ष्मी शर्मा। नाटक में भाग लेने वाले कलाकार थे सर्वश्री श्याम अरोड़ा, कीमती आनंद, सरला मेहता और अंजलि शर्मा, और वायलिन वादक थे कैलाश पात्रे। ये नाटक केंद्रीय नाटक एकांश द्वारा आकाशवाणी के दिल्ली केंद्र पर तैयार किया गया।
2: ये तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हिन्दीमा एक नाटक नो होम फर मिंगल। त अघिल्लो क्रममा अब समय भइरहेको छ बिहान 10 बजेको मुख्य समाचारको।
3: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले आज शिकागोमा आर्चर डेनियल्स मिडल्यान्ड एडीएमका अध्यक्ष अनि मुख्य कार्यकारी अध्यक्ष जुआन रिकार्डो लुसियानोसित भेटवार्ता गर्नुहुनेछ। दुवै बीच भारतमा एडीएम कम्पनीका कारोबार अनि निवेश बढाउने तरिकाहरूबारे चर्चा भयो। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीलाई भेट गरिएको उपहारहरूको 8 ई निलामीको अवधि बढाएर यस महिनाको 31 तारिकसम्म गरिदिएको छ। यसपटकको ई निलामीमा दिल्लीको विविधता र विरासतलाई दर्शाउने 30 अलग अलग स्मृति चिन्ह सामेल गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 साल पूरा गरेको छ। मन की बातको पहिलो कार्यक्रम 3 अक्टोबर 2014 विजयदशमीको दिन प्रसारित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले संस्कृति अनि पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतलाई जन्मदिनको शुभकामना दिनुभएको छ। श्री मोदीले सोशल मीडिया पोस्टमा भन्नुभयो कि भारतीय संस्कृतिलाई बढावा दिन अनि पर्यटन क्षेत्रलाई सशक्त बनाउने दिशामा श्री शेखावतको प्रयास सराहनीय छ। G7 देशहरूले बढ्दो तेल अनि डिजलका मूल्यहरूलाई कम्ती गर्नका लागि ठूलो निर्णय गरेको छ। G7 देश अनि उनका सहयोगीहरूले आगामी 4 महिनामा लगभग 10 करोड बैरल तेल बजारमा जारी गर्नेछ। 5 पटकको विश्व च्याम्पियन ब्राजिलले आज बेलुकी कोलकातामा भारत विरूद्ध फुटबलको मैत्र म्याच खेल्नेछ। यो म्याच सल्ट लेक स्टेडियममा हुनेछ। मौसम विभागले आज उत्तर पूर्वी राज्यहरू साथै आन्ध्र प्रदेश, केरलम, माहे, लक्षद्वीप, उपहिमालय पश्चिम बंगाल अनि सिक्किममा गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। जापानमा एसियाई खेलहरूमा भारतको असल प्रदर्शन जारी छ। भारतले हालसम्म कुल 77 पदक, जसमा 17 स्वर्ण, 25 रजत अनि 35 काँस्य पदक जितेका छन्। इसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

बुद्ध शिक्षाको एउटा सुन्दर सार, जुन कुरा हाम्रो नियन्त्रणमा छैन त्यसलाई लिएर निरन्तर चिन्ता गरिरहनु आवश्यक छैन। त्यसलाई स्वीकार गर्न र बिस्तारै छोड्न सिकौँ। हाम्रो हातमा के छ? हाम्रो सोच, हाम्रो व्यवहार, हाम्रो बोली, हाम्रो कर्म र परिस्थितिप्रति हाम्रो प्रतिक्रिया। त्यसैले जुन कुरा परिवर्तन गर्न सक्दैनौँ त्यसलाई लिएर मन अशान्त बनाउनुको सट्टा जुन कुरा हाम्रो हातमा छ त्यसलाई राम्रो बनाउने प्रयास गरौँ। हिजो बितिसक्यो, भोलि अझै आएको छैन, आज हामीसँग जे छ त्यसलाई सचेत भएर जिउँ। सबै कुरा आफ्नो काबुमा राख्न खोज्नु जीवन होइन, आफ्नो काबुमा रहेको कुराहरूलाई सही ढङ्गले सम्हाल्न सक्नु नै शान्तितर्फको एउटा सुन्दर कदम हो। त श्रोताहरू, भगवान बुद्धको यही सुन्दर अनि सारगर्भित सारसँगै आजको हलो खरसाङको अङ्क आरम्भ गर्ने अनुमति मैले हजुरहरूबाट लिएँ। आजको हलो खरसाङको अङ्कमा म इशारा अनि मेरो साथमा छिन् मेरो प्रसारण सहयोगी रेशमा छेत्री अनि प्राविधिक मित्र सचिन पनि। हामी तिनैको तर्फबाट स्वीकार्नुहोस् हार्दिक स्वागत, अभिवादन।

श्रोता श्रोतीहरू, आजको हलो खरसाङको अङ्क पनि आरम्भ भइसकेको छ। हामीले श्रोताहरूलाई एउटा मिठो गीत पनि सुनाइसकेका छौँ। श्रोताहरूलाई ज्ञातै भएको कुरा हो, हलो खरसाङमा हामी विविध विषयमा जानकारी दिने प्रयास गर्दै श्रोताहरूलाई मिठा मिठा गीतहरू सुनाएर केही क्षण रमाइलो गराउने पनि गर्नेछौँ। र हलो खरसाङमा अब पनि पालो भएको छ आजको तापमान बारेमा यहाँहरूलाई जानकारी दिने। श्रोताहरू, आज अक्टोबर महिनाको 3 तारिक नभन्दै हामी अक्टोबर महिनामा आइपुगिसकेका छौँ अनि समय बिस्तारै वर्षाको अन्त्यतिर अघि बढिरहेको छ। मौसमले पनि बिस्तारै आफ्नो रूप परिवर्तन गर्न थालेको हामीले महसुस गर्न थालेका छौँ। बिहानको हावामा चिसोपन बढ्दै गएको छ र पहाडी भेगमा वर्षा तथा बादलको प्रभाव पनि अझै देखि नै रहेका छौँ। अब आज खरसाङ, दार्जिलिङ, कालिम्पोङ र मिरिकको मौसम र तापक्रमतर्फ पनि एक नजर हेरौँ। खरसाङमा आज मौसम सामान्य रूपमा बदलिरहने, बीचबीचमा वर्षाको सम्भावना रहने हुन सक्छ। तापक्रम करिब 17-22 डिग्री सेल्सियसको आसपासमा रहने सम्भावना रहेको छ भने दार्जिलिङमा भने वर्षाको सम्भावना प्रबल रहेको छ। यहाँ तापक्रम करिब 14-19 डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको छ भने कालिम्पोङमा सामान्य रूपमा बादल लाग्ने र हल्का वर्षाको सम्भावना रहेको छ। तापक्रम करिब 21-23 डिग्री सेल्सियसको आसपासमा रहने देखिएको छ। त्यसरी नै मिरिकमा पनि मौसममा बादल तथा वर्षाको प्रभाव रहन सक्छ र तापक्रम करिब 17-21 डिग्री सेल्सियसको आसपास रहने सम्भावना रहेको छ। समग्रमा हेर्दा आज हाम्रो पहाडी क्षेत्रका 4 सहर अनि धेरै ठाउँहरूमा बादल र वर्षाको सम्भावना रहेको हुँदा बाहिर निस्कँदा मौसमलाई ध्यानमा राख्नुहोला। विशेष गरी वर्षाका कारण सडक चिप्लो हुन सक्ने भएकोले यात्रामा पनि ध्यान दिनुहोला। त यो त थियो आजको तापमान बारे हाम्रा श्रोताहरूलाई केही जानकारी।

श्रोता, आजको हाम्रो जीवनमा यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँमा पुग्ने माध्यम मात्र रहेन, यात्रा हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। काममा जान परोस्, आफ्नो जिम्मेवारी पुरा गर्नुहोस्, शिक्षा, व्यवसाय वा जीवनका विभिन्न उद्देश्यहरू पुरा गर्न किन नहोस्, हामी सबै कुनै न कुनै यात्रामा निरन्तर अघि बढिरहेका छौँ। तर यात्रा सफल हुनु भनेको गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित रूपमा गन्तव्यमा पुग्नु र सकुशल घर फर्कनु नै यात्राको वास्तविक सफलता हो। त्यसैले यात्रामा निस्कँदा केही कुराहरूमा सधैँ ध्यान दिनुहोला, हतार नगर्नुहोला, सडकको अवस्था र मौसमलाई ध्यानमा राख्नुहोला, ट्राफिक नियमहरूको पालना गर्नुहोला, अनि सवारी चलाउँदा आफ्नो मात्र होइन अरूको जीवनको सुरक्षालाई पनि उत्तिकै महत्व दिनुहोला। वर्षा वा कुहिरोको कारण सडक चिप्लो अथवा दृश्यता कम भएको हुन सक्छ, यस्तो अवस्थामा अझ बढी सावधानी अप्नाउनुहोला। यात्रालाई केवल गन्तव्यसम्म पुग्ने दौड नबनाऊ, बाटोमा भेटिने मानिस, प्रकृति, नयाँ अनुभव र सिकाइहरूलाई पनि यात्राको एउटा हिस्सा बनाऊ, किनभने कतिपय यात्राले हामीलाई गन्तव्यभन्दा बढी जीवन बुझ्न सिकाउँछ। अन्तत हरेक यात्राले सफल होस् अथवा सुखद होस्, सबै महत्त्वपूर्ण अनि सुरक्षित रहोस्। जहाँ हुनुहुन्छ त्यहाँबाट सावधानीपूर्वक अघि बढ्नुहोस्, आफ्नो प्रियजनहरू कहाँ सकुशल फर्कनुहोस्। यात्रा सुरक्षित होस्, गन्तव्य सुन्दर होस् र फर्किने बाटो सधैँ सुखद रहोस्। हजुरहरूलाई आजको सुखद यात्राको मङ्गलमय शुभकामना।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ। म इसाराको साथमा 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ साथै प्रसार भारतीको ओटिटी वेब्सको माध्यम अनि दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआइआर मोबाइलको माध्यमबाट पनि श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ। अब एउटा अद्भुत सत्य यहाँहरूको अघि राखिरहेका छौँ। अक्सिटोसिन सम्बन्ध जोड्ने हर्मोन। हाम्रो शरीरमा हुने केही हर्मोनले शरीरलाई मात्र होइन, हाम्रो भावना, हाम्रो व्यवहारलाई पनि प्रभाव पार्न सक्छ।

त्यस्तै एउटा रोचक हर्मोन हो अक्सिटोसिन। अक्सिटोसिनलाई प्राय लभ हर्मोन वा बन्डिङ हर्मोन भनेर पनि भनिन्छ। मानिसहरू बीचको भावनात्मक सम्बन्ध, विश्वास र सामाजिक बन्धनसँग यसको भूमिका जोडिएको हुन्छ र विशेष गरी आमाले आफ्नो शिशुलाई जन्म दिएपछि र स्तनपान गराउँदा अक्सिटोसिनको महत्त्वपूर्ण भूमिका हुन्छ। तर यसको रोचक कुरा यतिमै सीमित छैन श्रोता। माया, आत्मीयता, स्पर्श र सामाजिक सम्बन्ध जस्ता अनुभवहरूले पनि अक्सिटोसिनसँग सम्बन्धित जैविक प्रतिक्रियाहरूलाई प्रभाव पार्न सक्छ। त्यसैले हाम्रो शरीरभित्रका हर्मोनहरू केवल शरीर चलाउने रासायनिक सन्देशवाहकहरू मात्र होइनन्, तिनीहरूले हाम्रो भावना, सम्बन्ध र व्यवहारसँग पनि गहिरो सम्बन्ध राखेका हुन्छन्। यो त थियो आजको अमेजिङ फ्याक्ट, अक्सिटोसिन।

श्रोताहरू, आज हो 3 तारिक अक्टोबर 2026 शनिबार र हरेक वर्ष 3 तारिक अक्टोबरको दिन विश्व संयम दिवस अर्थात् वर्ल्ड टेम्परेन्स डे भनेर मनाइन्छ। यसको मुख्य उद्देश्य विशेष गरी मदिराबाट टाढा रहने र वा सेवनमा संयम अप्नाउने तथा त्यसका सामाजिक र स्वास्थ्य सम्बन्धी प्रभावबारे सचेतना फैलाउनु हो। विश्व संयम दिवस स्वस्थ जीवनतर्फको एउटा सचेत पाइला हो। जीवनमा संयमको अर्थ केवल कुनै एउटा कुरा त्याग्नु मात्र होइन, आफ्नो इच्छा, आफ्नो बानी व्यवहार विवेकपूर्ण नियन्त्रण गर्न सक्नु नै संयम हो। त्यही सकारात्मक सोचलाई केन्द्रमा राखेर हरेक वर्ष 3 तारिक अक्टोबरमा विश्व संयम दिवस मनाइने गरिन्छ। यो दिवसको ऐतिहासिक सम्बन्ध अर्थात् संयम आन्दोलनसँग जोडिएको छ यसको इतिहास। कुनै एउटा क्षणमा सुनेको एउटा

श्रोताहरू, विश्व संयम दिवसको इतिहास। विभिन्न देशमा अत्याधिक मदिरा सेवनबाट उत्पन्न हुने स्वास्थ्य, पारिवारिक र सामाजिक समस्याबारे जनचेतना फैलाउनु, त्यस्ता अभियान सञ्चालन भएका थिए। यसको समयमा यसको आन्दोलन अथवा सन्देशलाई अझ व्यापक रूपमा बुझ्न सकिन्छ। स्वस्थ जीवनका लागि सही निर्णय, आत्म अनुशासन र सन्तुलित व्यवहार आवश्यक छ। कुनै पनि बानीले हाम्रो स्वास्थ्य, हाम्रो परिवार, हाम्रो अध्ययन र अध्यापनका काम र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्न थालेमा त्यसबारेमा सचेत हुनु महत्वपूर्ण हुन्छ। संयमले जीवनमा अनुशासन ल्याउँछ, निर्णय क्षमतालाई बलियो बनाउँछ र स्वस्थ जीवनशैलीतर्फ अग्रसर गराउँछ। आजको दिनमा आफ्ना बानीहरूलाई समीक्षा गर्ने, स्वस्थ जीवनतर्फ सकारात्मक कदम चाल्ने अवसरका रूपमा लिन सकिन्छ। जीवनको वास्तविक शक्ति आफूलाई नियन्त्रित गर्न सक्ने क्षमतामा हुन्छ। यो त्यति हो आज विश्व संयम दिवस बारेमा श्रोताहरूलाई केही जानकारी।

0: यही मिठास र केही सकारात्मक ऊर्जा अवश्य थपेको होला भन्ने मलाई लागेको छ। यही आत्मीयता र मायालाई मनमा सँगाल्दै अब पनि आजको अलोक खरसाङको अङ्कबाट म बिदा माग्न चाहन्छु। जहाँ हुनुहुन्छ मुस्कुराइरहनुहोस्, स्वस्थ रहनुहोस् र आफ्नो दिनलाई सुन्दर बनाइरहनुहोस्। फेरि अर्को भेटसम्मका लागि नमस्ते, शुभ दिन। यसलाई
1: आकाशवाणी खरसाङबाट प्रसारण हुने श्रोता संवाद कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आकाशवाणी खरसाङसँग श्रोताहरूको सम्बन्ध निकै पुरानो र आत्मीय छ। यही सम्बन्धलाई अझ नजिकबाट बुझ्ने प्रयास हो श्रोता संवाद कार्यक्रम। यस कार्यक्रममा हामी हाम्रा नियमित श्रोताहरूमध्ये एकजनालाई स्टुडियोमा निम्ताएर उहाँसँग कुराकानी गर्छौँ र रेडियोसँग जोडेका उहाँको अनुभव, रुचि, विचार तथा सुझावहरू सुन्ने गर्दछौँ। आजको श्रोता संवादमा हामीसँग हुनुहुन्छ बुङकुलुङ मिरिक निवासी नरबहादुर लिम्बू। उहाँसँग आकाशवाणी खरसाङसितको सम्बन्ध, रेडियो सुन्दाको अनुभव, मनपर्ने कार्यक्रम तथा अन्य विषयमा आज हामी कुराकानी गर्नेछौँ। त्यसैले कार्यक्रमको अन्तसम्म हामीसँग रहनुहोस्। अब अवेर नगरी हाम्रो कार्यक्रमको सुरुवात गरौँ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
2: नमस्कार।
1: तपाईँले आकाशवाणी खरसाङ सुन्न कहिलेदेखि सुरु गर्नुभएको?
2: मैले आकाशवाणी खरसाङ सुनेको चाहिँ तपाईँको सर्वप्रथम 1980 सालदेखि नै मैले आकाशवाणी खरसाङ सुनेको।
1: त्यति बेला तपाईँ कति वर्षको हुनुहुन्थ्यो?
2: म आकाशवाणी खरसाङ सुन्दाखेरि 17 वर्षको थिएँ।
1: ए हजुर, त्यति बेला तपाईँ आकाशवाणी खरसाङ सुन्नुहुन्थ्यो? कस्तो प्रकारले सुन्नुहुन्थ्यो? अब रेडियोको माध्यमबाट हो?
2: हजुर हजुर, मैले त्यति बेला हाम्रोमा एउटा मर्फी कम्पनीको रेडियो थियो,
1: हजुर,
2: बाबाले किन्नु भएको त्यो मर्फी कम्पनीको 2 ब्यान्डको रेडियो, अन्त 4 ब्याट्री लाग्थ्यो, त्यो सिस्टम थियो। त्यो रेडियो अस्तिसम्म नै थियो, तर अब अहिले त काम लाग्दैन। त्यो रेडियोको माध्यमले मेरो बाबाले पनि धेरै रेडियो सुन्नुहुन्थ्यो, साथमै हुन्थ्यो रेडियो, उहाँले एकदमै ज्यादा रेडियो सुन्थ्यो। त्यो बाबाको छेउमा बसेर मैले पनि सुनेको थिएँ। जति बेला मैले यो फर्स्ट चाहिँ आकाशवाणी खरसाङबाट प्रसारण हुने स्थानीय समाचार भन्थ्यो, स्थानीय समाचार चाहिँ मैले 6 अप्रेल 1980 सालको दिन चाहिँ फर्स्ट सुनेको। त्यति बेला म क्लास 5 पढ्दै थिएँ, अन्त पढ्दै गर्दाखेरि त्यति बेला बेलुका मैले त्यो बाबाको छेउमा बसेर सुनेको थिएँ। त्यो हरियोमा खानेको सिजनमै हो।
1: त्यति बेला तपाईँहरू जुन आकाशवाणी खरसाङ सुन्नुहुन्थ्यो,
2: हजुर हजुर,
1: मानिसहरू भेला भएर सुन्नुहुन्थ्यो कि एक्लै एक्लै सुन्नुहुन्थ्यो?
2: होइन, मान्छे भेला हुन्थ्यो। त्यति बेला मेरो बाबाले अब खेतीबारी गर्नुहुन्थ्यो,
1: हजुर,
2: मेरो बाबा चाहिँ त्यति बेला मेरो बाबाले अरूलाई पनि भन्थ्यो खरसाङबाट यस्तो यस्तो इम्पोर्टेन्ट कुराहरू आउँछ, तपाईँहरूले समाचार सुन्नुहुन्न, रेडियो सुन्नुहुन्न, रेडियो सुन्नुपर्छ भन्थ्यो। बाबाको साथीहरू चाहिँ आउँथ्यो, हाम्रो मामा पढ्ने, पुसै पढ्नेहरू आएर यसरी 6-7 जना चिया खाँदै, नुनको चिया खाँदै चले सुन्थ्यो। 9 बजीसम्म नै अरू प्रोग्रामहरू पनि चुनेरै जान्थ्यो उनीहरूले। त्यति बेला त्यस्तो सिस्टम थियो हाम्रो।
1: अनि अहिले आएर चाहिँ तपाईँको परिवार अथवा गाउँघरमा चाहिँ कस्तो छ यो आकाशवाणी खरसाङप्रतिको?
2: अहिले हालमा त अब हाम्रो गाउँमा अहिले अलिकति मान्छेहरू मानसिक सन्तुलन पनि सायद त्यस्तै होला, र उनीहरू अहिलेको यो इलेक्ट्रोनिक उसले प्रभाव पनि परेको होला, होइन, तर अब उनीहरू त्यति साह्रो रेडियोप्रति त्यति चासो छैन उनीहरूको। हामी चाहिँ तर एकदमै रेडियोमा चासो राख्छौँ, किनभने रेडियोमा विभिन्न भाषामा ज्ञानवर्धक कुराहरू हुन्छ। रेडियोमा आकाशवाणी खरसाङले जति पनि कार्यक्रम प्रसारण गर्छ त्यो कुनै पनि त्यो काम नलाग्ने कुरो हुँदैन। सबै नै युवावर्गदेखि लिएर वयस्कदेखि लिएर वरिष्ठ उयोसम्म नै यो उयो हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ उनीहरू जेसुकै होस् तर गाउँको प्रायमा चाहिँ वरिष्ठ मतलब सिनियर सिटिजनहरू छ, उनीहरूको घरमा प्राय प्रायकोमा रेडियो छ।
1: हजुर हजुर। अनि तपाईँको परिवारमा अहिले कतिजना छ र कतिले चाहिँ यो रेडियो सुन्दै हुनुहुन्छ?
2: रेडियो सुन्नेहरू
1: हजुर,
2: मेरो परिवारमा सबैले सुन्छ। मेरो ठुलो दाजु आर्मीको रिटायर हो, मेरो सानो दाजु दिल्ली पुलिसको रिटायर हो,
1: हजुर,
2: उनीहरूले पनि प्रायः मोबाइलहरू हेर्दैन, रेडियो सुन्छ। उनीहरूले अब सुत्ने बेलामा टक्क भएपछि रेडियो नै उनीहरूले साथमा राखेको छ। उनीहरूको त फिलिप्स कम्पनीको रेडियोहरू किनेको छ उनीहरूले, हो। अहिले मेरो सानो एउटा सोनी कम्पनीको एउटा 2 ब्यान्डको एरियल लाग्ने छ, त्यो कोही बेला म घाँसमा जाँदा रेडियो बोक्छु।
1: भनेपछि तपाईँ के गर्दै हुनुहुन्छ?
2: म अहिले खेतीबारी नै प्राय, माछा पालन, भर्मी कम्पोस्टहरू अलिअलि उयो गर्छु, अन्त एजोला ग्रास, तपाईँको एजोला ग्रास भन्ने माछालाई दिने त्यो हरियाणाबाट मगाएको मैले कि ग्रास, त्यो उयो गर्छु, अन्त प्रडक्टहरू गर्दैछु। अन्त अस्ति त्यो तपाईँको मैले त्यो रेडियो चाहिँ के भयो भने एउटा राति त्यो फेरि पुग्ने जोगी आएको थियो, अन्त जोगी आएर मेरोमै बाँस बस्यो,
1: हजुर,
2: बिचरा माया लाग्छ मलाई त त्यस्तो मान्छेहरू, जोगीहरू बाहुनहरू आउँदा माया माया लाग्छ, बास दिन्छु म सबैलाई, भाँडावालालाई बास दिन्छु, सुँगुरवालालाई बास दिन्छु म। अन्त उनीहरू त्यो जोगी आउँदा चाहिँ मलाई भन्यो, तेह्रथुमको रहेछ हजुर दाई यो तपाईँको यो बाजा, यो रेडियम भने बाजा भन्यो हो, साह्रै राम्रो लाग्यो।

0: त्यो मैले देखेको थिइनँ र यसलाई यसकोमा ब्याट्री कतिवटा लाग्छ यस्तो यस्तो भनेर सोध्यो। मैले ब्याट्री मेरोमा एक्स्ट्राम थियो, यो ब्याट्री तुर्यो भने यो लगाउनु लानुहोस् भनेर मैले दिइहालेँ उसलाई, हो 1400 थियो मेरो, उसलाई त्यस्तै दिएँ मैले।
1: अहिले चाहिँ फेरि के गर्नुभयो तपाईँले, रेडियो फेरि नयाँ ल्याउनु भयो?
0: रेडियो नयाँ ल्याएको थिइनँ, अहिले म त्यो पुरानो त्यो रेडियो यता हाम्रो पुसेको थियो कि,
1: हजुर,
0: त्यही रेडियो नै अहिले चलाउँदैछु।
1: ए हजुर हजुर। अनि सुन्नुहोस् न, आकाशवाणी खरसाङबाट कुन कुन कार्यक्रमहरू तपाईँ सुन्नुहुन्छ र तपाईँलाई मनपर्ने, सबैभन्दा बढी मनपर्ने कार्यक्रम चाहिँ कुन रहेको छ?
0: मलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने चाहिँ विशेष युवावाणी प्रोग्राम, स्थानीय कलाकारहरूको आवाजमा आधुनिक गीत, लोकगीतहरू, यो प्रोग्रामहरू कार्यक्रमहरू एकदमै म अरूलाई पनि सुनाउँछु, म पनि सुन्छु।
1: अनि यो बाहेक अरू कुनै कार्यक्रमहरू सुन्नुहुन्छ आकाशवाणी खरसाङबाट प्रसारण हुने?
0: हजुर हजुर, मलाई त्यो बाहेक चाहिँ तपाईँको यो गाउँले सभा,
1: हजुर
0: होइन, यो गाउँले सभा कार्यक्रम एकदमै स्तरीय छ। यो गाउँले सभा कार्यक्रममा चाहिँ तपाईँको गाउँ बस्ती मात्रै नभएर चियाबारी, सहर बजार सबै सबैको नागरिकको लागि एकदम उयो छ। त्यो कारणले गर्दा गाउँले सभा चाहिँ मैले जति भरिदियो सुनेको त्यति नै भयो मैले यो गाउँले सभा सुनेको। गाउँले सभा बाहेक चाहिँ मलाई एउटा अति नै मन परेको कार्यक्रम चाहिँ डाकपुतली।
1: ए हजुर हजुर
0: हजुर, इन्ट्रेस्टेड एकदमै रोचक लाग्छ मलाई यो डाकपुतली। अब यो डाकपुतली सुन्ने त तपाईँको सिनियर जतिजना अब उयोहरू नोकरीबाट सेवाबाट अवकाश लिनेहरू जति पनि छ मेरो गाउँमा है, उहाँहरूले पनि यो डाकपुतली खोजी खोजी उहाँले सुन्छ। आज सुनौँ है लिम्बु सर भन्दै मेरोमै आउँछ,
1: हजुर
0: हो सुन्छ उहाँहरूले।
1: अनि सुन्नुहोस् न, यो डाकपुतली मार्फत श्रोताहरूको पत्रचारहरू आदान प्रदान गर्ने गरिन्छ, तपाईँले कुनै समयमा डाकपुतलीमा पत्रचार गर्नुभएको छ?
0: यहाँनिर मैले 2-3 मैले यो पोस्ट गरेर चिठी पठाएको थिएँ अहिले नै रेडियोको एड्रेसमा,
1: हजुर
0: सर, अहिले चाहिँ म त्यसको कुनै उयो पनि भएको छैन है। र यहाँ आकाशवाणी खरसाङबाट प्रसारण हुने गीतहरू मलाई चाहिँ प्रेमध्वज प्रधान, नारायण गोपाल, अरुणा लामा, अन्त हिरादेवी वाइबाको गीतहरू क्या त प्रसारण भइरह्यो भने चाहिँ भइरहेको चाहिँ राम्रो लाग्छ क्या, किनभने त्यही प्रेमीहरू मात्रै छ हाम्रो क्षेत्रमा, पहाडी क्षेत्रमा, नारायण गोपाल, अरुणा लामा, डेजी बराइली, यो हिरादेवी वाइबाको लोकगीतहरू, अब मादली गीतमा अब मङ्गल वाइबाहरू भयो, उहाँहरूको गीतहरू पहिला पुरा बस्थ्यो यहाँबाट।
1: अनि आकाशवाणी खरसाङ विशेष गरेर कुन समयमा चाहिँ बेसी सुन्नुहुन्छ तपाईँ?
0: म आकाशवाणी खरसाङ चाहिँ बिहान उठेकोदेखि 2 त पुरा बारीमै हुन्छु, म खेतीबारीमै हुन्छु, त्यहाँदेखि 2 एकपल्ट उठेर फेरि अलिकति 1 जस्तो रेस्ट गर्छु, त्यहाँबाट माछालाई चारो हाल्छु, मेरो रुटिन छ माछालाई, त्यो एजला ग्रास चाहिँ म बोलमा गरेर चालेर त्यहाँ हालिदिन्छु, त्यहाँबाट फेरि म रेस्ट गर्छु, 2-2:30 रेस्ट गर्छु, 4-4:30 त्यति बेलासम्म चाहिँ म रेडियो सुन्छु, अन्त फेरि बेलुकाको खाना हाम्रो 6:30-7 हुन्छ डिनर, त्यहाँबाट फेरि तपाईँको 11 चाहिँ म रेडियो सुन्छु।
1: एउटा यस्तो कार्यक्रम आकाशवाणी खरसाङबाट प्रसारण हुने जो चाहिँ तपाईँलाई छुट्याउनै मन लाग्दैन, कुन कार्यक्रम छ त्यो?
0: सुनाउनै मन लाग्ने कार्यक्रम चाहिँ मेरो एकदमै उनीहरूलाई सुनाउनु मन लाग्ने कार्यक्रम चाहिँ मेरो यो मैले भनिहालेँ डाकपुतली भयो एउटा, गाउँले सेवा भयो होइन, र स्थानीय कलाकारहरूको आवाजमा यो गीतहरू भयो, यिनीहरू चाहिँ म एकदमै सबैलाई सुनाउँछु, म पनि प्राय सुन्ने गर्छु यो कार्यक्रम।
1: अनि आकाशवाणी खरसाङबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरू छ है, स्वास्थ्य सम्बन्धी भयो, यो अब खेतीपाती सम्बन्धी नै भनौँ है, विभिन्न कार्यक्रमहरू छ नि, यसले तपाईँको जीवनमा केही प्रभाव पारेको छ?
0: विशेष चाहिँ मलाई यो गाउँले सभाले नै प्रभाव पार्छ,
1: हजुर,
0: हो, किनभने गाउँले सभा सुन्दाखेरि चाहिँ कतिवटा कुराहरू हामीलाई काम लाग्ने कुराहरू छ होइन, र कतिवटा ठुल्ठुलो उयोहरूले यहाँनिर वार्ताहरू गर्छ, त्यो कतिवटा उयोहरू पनि सुन्छु म, त्यसले पनि हामीलाई धेरै प्रभाव पारेको छ, हामी त्यसलाई आफ्नो जिन्दगीमा दैनिक उयोमा त्यसलाई हामी प्रयोग पनि गरेका छौँ हामीले।
1: अनि आकाशवाणी खरसाङबाट प्रसारण हुने कुनै यस्तो गीत, तपाईँले अघि विभिन्न कलाकारहरूको नाम त भन्नुभयो है, त्यो गीतले चाहिँ तपाईँलाई त्यो पुरानो दिनहरूको सम्झना गराउँछ नि
0: एकदमै, यो तपाईँको
1: कुन गीत होला त्यो?
0: जति पनि प्रसारण हुने गीतहरूले चाहिँ अब हामी एकदमै तरुण अवस्थामा अब एक अब हाम्रो बुङकुलुङदेखि नागरी फार्म भयो, अम्बटे भयो, कर्स्याङ भयो होइन, करिवीर भयो, त्यतातिर चाहिँ हामी सत्यनारायण पूजा यो शुभव्य शुभ लगनतिर पनि हामी आउने गर्थ्यौँ। त्यति बेला चाहिँ अब हाम्रो त्यति बेला एजै त्यस्तो थियो हो, फोनको जमाना थिएन, त्यति बेला चिठीको जमाना थियो, अब यहाँबाट चिठी लिएको चाहिँ बुङकुलुङमा 15 लाग्थ्यो, कर्स्याङबाट चिठी पुग्नु बुङकुलुङ 15 लाग्थ्यो, र 15 अन्तरमा पनि हामी यति टाढो टाढो दार्जिलिङको कतिवटा क्षेत्रमा हामी जान्थ्यौँ, अन्त त्यो गीतले चाहिँ यहाँबाट सुन प्रसारण भएको गीतले चाहिँ मलाई पुरानो दिनको एकदमै धारावाहिक उयोहरूको चाहिँ मलाई याद आउँछ, कल्पना आउँछ, मलाई त्यति बेलाकै थिएँ, म त्यति बेलै छु, म अहिले बुढो भएको छुइनँ, मेरो समय बितेको छैन, मेरो उयो भएको छैन, जस्तो मलाई लाग्छ क्या त्यो गीतहरू सुन्दा, त्यस्तो अनुभवहरू महसुस हुन्छ मलाई।
1: तपाईँले आकाशवाणी खरसाङबाट प्रसारण हुने कुनै यस्तो कार्यक्रम, गीतको कार्यक्रममा तपाईँले कुनै अनुरोध पठाउनु भएको छ?
0: मैले पठाएको छु।
1: हजुर,
0: मैले के भनेर पढाएको छु भने, यहाँनिर कार्यक्रम निर्देशकलाई, अब हामी प्राय दार्जिलिङ पहाडमा बस्ने मान्छे नेपाली सङ्गीत प्रेमी हुन्छौँ है, र नेपाली गीत भनेपछि लोकगीत र नेपाली आधुनिक गीत भनेपछि पहाडवासी एकदम हुरुकै हुन्छ, र हामीलाई चाहिँ नारायण गोपाल, प्रेमराज प्रधान, अरुणा लामा, इरादेवी वाइबाको गीतहरू सुनाइदिनुहोस्, सुनाउने गर्नुहोस्, तपाईँको अल इन्डिया रेडियोबाट प्रसारण गरिदिनुहोस्, सबैजनामा चाहिँ एकदमै त्यो गीतको चाहिँ एकदमै उयो छ मान्छेहरू भनेर चाहिँ मैले एउटा चिठी लेखेर पठाएको थिएँ, तिनपल्ट चारपल्ट पठाएको थिएँ मैले, त्यो चिठीको जेरक्सहरू उयो मेरोमा छ पनि होला अहिले पनि हो, डायरीमा पनि बेच्छु मैले, अल इन्डिया रेडियोलाई मैले रिक्वेस्ट निवेदन पत्र पठाएको भनेर चाहिँ, फरमाइस लेटर पठाएको भनेर चाहिँ मेरो डायरीमा पनि लेखेको थियो म चाहिँ, किनभने 1980 नै मेरोमा जे जे म एक्टिभिटिज गर्छु, सोसियल गर्छु, कुनै पनि प्राइभेट मेरो उयो छ, प्रत्येक दिनको म डायरीमा मेन्सन गरेको हुन्छु, र अल इन्डिया रेडियोमा कहिले कहिले आएँ म, के गरेँ, त्यो सबै मेरो डायरीमा छ अहिले पनि, एक डायरीमा छ, त एकजना मान्छेलाई चाहिँ 15 दिन लाग्छ डायरी पढ्नु मेरो।
1: अनि आकाशवाणी खरसाङबाट यो तपाईँले कार्यक्रमहरू सुन्नुहुन्छ
0: है,
1: त्यो सुने पश्चात हाम्रो हितको जुन प्रतिनिधित्व गरेको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई?
0: मलाई चाहिँ अल इन्डिया रेडियोमा जति अब यो खरसाङमा तपाईँको आकाशवाणी खरसाङमा जति कार्यरत तपाईँहरू प्रोग्राम प्रस्तोताहरू हुनुहुन्छ, कार्यक्रम निर्देशक, म पहिलादेखि कतिजना अब म आएकोदेखि कतिजना प्रोग्राम एक्जिक्युटिभहरू चेन्ज भइसक्यो यहाँ, र तपाईँहरूको मेरो नयाँ अनुहार होइन, तपाईँहरूसँग पनि धेरैवटा कार्यक्रम गरिसके, र तपाईँहरूको जुन चाहिँ एउटा संस्कार, एउटा परम्परा, रीति संस्कार, जुन चाहिँ एउटा मान्छेलाई एउटा सामाजिक एउटा मान मर्यादा भन्ने कुरो चाहिँ अब जुन मान व्यक्तिमा हुनुपर्छ त्यो प्रशस्त मात्रामा तपाईँहरूकोमा छ, त्यही कारणले गर्दा तपाईँहरूसँग म जुडिरहँ जस्तो मलाई लाग्छ, कहिले पनि तपाईँहरूसँग सम्बन्ध मेरो उयो नहोस्, र आकाशवाणी खरसाङसँग चाहिँ जहिले पनि सम्बन्धमा रहनु पाउँ जस्तो मलाई लाग्छ, र आकाशवाणी खरसाङमा जति पनि तपाईँहरू कार्यकर्ताहरू हुनुहुन्छ सबैलाई मेरो आन्तरिक हृदयबाट नै उयो लाग्छ मलाई हो, अब जति नै धन्यवाद दिए पनि तपाईँलाई कमी नै हुन्छ मेरो सोचाइमा चाहिँ, क्या त्यस्तो लाग्छ, किनभने तपाईँहरूको कार्यक्रम सञ्चालन प्रस्तुत गर्ने एउटा तपाईँको जुन चाहिँ एउटा उयो छ एकदमै राम्रो लाग्छ मलाई।
1: श्रोता मित्रहरू, आजको हाम्रो श्रोता संवाद कार्यक्रम अन्तर्गत हामीसित हुनुहुन्छ बुङकुलुङ मिरिक निवासी नरबहादुर लिम्बू, उहाँसित हामी रेडियोसँगको उहाँको सम्बन्ध अनि अनुभवहरूबारे कुराकानी गरिरहेका छौँ। आउनुहोस् अब हाम्रो कुराकानीलाई निरन्तरता दिउँ। आकाशवाणी खरसाङले स्थानीय कलाकार तथा प्रतिभाहरूलाई अगाडि ल्याउन कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ तपाईँलाई?
0: मलाई लाग्छ मेरो दृष्टिकोणमा आकाशवाणी खरसाङले आकाशवाणी खरसाङको गरिमालाई बढाउनुको लागि चाहिँ हो भने, तपाईँको समय समयमा यहाँ सङ्गीतमय कार्यक्रमहरू, सङ्गीत विषय लिएर, खेलकुद विषय लिएर, कतिवटा मनोवैज्ञानिक यो टेक्निकल उयोहरू लिएर तपाईँको यहाँ एउटा कम्पिटिसनहरू, प्रतियोगिताहरू सञ्चालन गर्नुपर्छ, र जो मान्छेले अलिकति राम्रो मतलब मार्क्सहरू ल्याउँछ त्यसमा, तिनीहरूलाई चाहिँ अलिकति राम्रो स्तरीय र उनीहरूलाई पारितोषिक उनीहरूलाई अवार्डहरू पनि दियो भने चाहिँ यहाँकै अब यहाँको कलाकारहरू उनीहरू बाहिर काठमाडौँ कता कता उनीहरू पलायन भएको छ, किनभने उनीहरूलाई यहाँ आफ्नो आँगनमा उनीहरूको कुनै महत्त्व छैन, र यो आँगनमा उनीहरूलाई महत्त्व पायो भने चाहिँ उनीहरूले यहाँ नै आफ्नो कला प्रदर्शन गरेर यो आकाशवाणी खरसाङको गरिमालाई पनि उनीहरूले बचाएर राख्छ, जुन आँगन चाहिँ हो आकाशवाणी खरसाङ।
1: अनि अहिले हेर्नु हो भने अब मोबाइलको जमाना छ होइन, इन्टरनेटको जमाना छ,
0: हजुर,
1: यो समयमा चाहिँ आकाशवाणी खरसाङले आफ्नो गरिमालाई कायम राखेको छ कि छैन जस्तो लाग्छ तपाईँलाई?
0: हजुर, यो अहिलेको तपाईँको सोसियल मिडियाको जेनेरेसन हो यो, र मान्छेले अल इन्डिया रेडियो सुन्नु, मान्छेले कतिजना मान्छेले रेडियो के सुन्नु अहिले सबै मोबाइलमा त आइहाल्छ भन्छ, तर म्याक्सिमम बुझ्ने मान्छेले जसको मानसिकता एकदम राम्रो छ उनीहरूले मोबाइललाई प्राथमिकता दिँदैन, र मोबाइल राम्रो कुरा पनि होइन, र रेडियो भनेको चाहिँ यस्तो कुरा हो, रेडियो भनेको त हामीले त्यहाँ राखेर बजाउँदै यता काम गर्नु पनि सक्छौँ, जे गर्नु पनि सक्छौँ, हामी जस्तो साधारण मान्छेलाई चाहिँ आकाशवाणी खरसाङबाट जुन कार्यक्रम प्रसारण हुन्छ त्यो नै हाम्रो जिन्दगीको एउटा अभिन्न साथी हो।
1: अनि सुन्नुहोस् न, आकाशवाणी खरसाङसँग आजको युवा पुस्ताहरूलाई
0: हजुर
1: जोड्नुको निम्ति चाहिँ के कस्तो कार्यक्रमहरू अझ बनाउनु पर्छ जस्तो लाग्छ?
0: हजुर, अहिलेको युवाहरू तपाईँको हरेक कुरोमा यो सोसियल मिडियाले गर्दा, मोबाइलले गर्दा एक्टिभ, हरेक कुरो तिनीहरूको ब्रेनमा एकदम उयो छ, कुनै पनि नयाँ कुरो सब्जेक्ट, कुनै पनि नयाँ कुरो तपाईँले उयो गरिदिनुहोस् एकैछिनमा तिनीहरूले टिपिहाल्छ,
1: हजुर,
0: तर तिनीहरूलाई के कुरोमा चाहिँ अब कतिवटा टेक्निकल उयोहरू उनीहरू कमी छ, उनीहरूले यो आकाशवाणी खर्चको विषयमा कुरा गऱ्यो भने उनीहरूलाई त्यो नयाँ कुरा हुन्छ।

0: यहाँ आएको पनि छैन उनीहरू, तर उनीहरूलाई त्यही त मैले भने समय समयमा अल इन्डिया रेडियोले बोलाएर उनीहरूलाई पनि कतिवटा यहाँनिर चर्चा गरेर प्रोग्राम दिनु पर्यो, उनीहरूलाई कम्पिटिसन राख्नु पर्यो यहाँनिर, होइन तर्क प्रतियोगिता राख्नु पर्यो यहाँनिर।
1: हिजो आज अब यस्ता कार्यक्रमहरू निकै नै युवाहरूको निम्ति गरिँदैछ,
0: हजुर।
1: त्यो सँगसँगै आकाशवाणी खरसाङमा आज तपाईँ एउटा समर्पित श्रोता भएर आउनुभएको छ, तपाईँलाई एउटा समर्पित श्रोता भनेर चिनिँदाखेरि कस्तो अनुभव भइरहेको छ?
0: मलाई यस्तो लाग्छ, यति म भाग्यमानी छु, म साधारण परिवारको मान्छे भएर पनि अल इन्डिया रेडियोसँग चाहिँ म सम्बन्धित छु, म भाग्यमानी छु, एकदमै स्थायी श्रोता भनेर मलाई म चिनिँदाखेरि चाहिँ मेरो नामहरू आउँदा चाहिँ मलाई एकदमै गर्व लाग्छ।
1: अनि अघि तपाईँले भन्नुभयो 1980 सालदेखि तपाईँ आकाशवाणी खरसाङलाई सुन्दै आउनु भएको छ है,
0: हजुर।
1: त्यो समयदेखि लिएर आजसम्म जुन आकाशवाणी खरसाङमा परिवर्तनहरू देख्नुभयो नि,
0: हजुर,
1: के परिवर्तनहरूलाई चाहिँ आज तपाईँ भन्नु?
0: पहिला म कार्यक्रमको प्रस्तुत गराई, कार्यक्रमको सञ्चालन गराईमा धेरै नै परिवर्तन आएको चाहिँ मैले देखेको छु, र त्यसमा मलाई खुसी पनि लागेको छ, र आकाशवाणी खरसाङको कार्यक्रम सबै स्तरीय नै छ, अहिलेसम्म जति छ सब स्तरीय नै छ। अझै म चाहिँ के भन्छु भने आकाशवाणी खरसाङको जति पनि यो कार्यक्रमहरू छ अझै यसमा नयाँ नयाँ अध्यायहरू थपियोस्, होइन?
1: कस्तो नयाँ अध्याय नयाँ सुन्न चाहनुहुन्छ?
0: गीत सङ्गीतको कम्पिटिसनहरू भयो, तर्क प्रतिका चर्चा परिचर्चा नयाँ युवा युवतीहरूलाई लिएर, होइन? र यो गीत सङ्गीतको पनि नयाँ तपाईँको अब अहिले कस्तो कस्तो कलाकारहरू छ दार्जिलिङमा जसले नेपाल काठमाडौँ थर्काइरहेको छ, त्यस्तो कलाकारहरूलाई पनि ल्याएर यहाँनिर उहाँको गीतहरूलाई उहाँको सङ्गीतलाई यहाँबाट प्रसारण गरिदिनु भयो भने चाहिँ धेरै अझै खर्चाङको यो आकाशवाणी खर्चाङको गरिमा चाहिँ बढेर जान्छ, सुनमा सुगन्ध थपिन्छ भन्ने चाहिँ मेरो भनाइ।
1: हजुर, अब तपाईँ जस्तै समर्पित श्रोता जसले चाहिँ आकाशवाणी खरसाङलाई नियमित सुनिराख्नु भएको छ, अनि जसले सुनेका छैनन् उनीहरूलाई, जसले सुनेका हुँदैनन् उनीहरूलाई चाहिँ आकाशवाणी खरसाङपट्टि झुकाउ गराउनु पर्दाखेरि के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: अब मेरो विचारमा भारत सरकारबाट सञ्चालन हुने यो केन्द्र हो यो, होइन? यहाँ तपाईँहरूले यहाँ आकाशवाणी खरसाङले यो खालि कार्यतालिका मात्रै बनाउनु पर्छ, अरू त केही पनि छैन।
1: आकाशवाणी खरसाङबाट प्रसारण हुने कुन कार्यक्रम सुन्दा चाहिँ तपाईँलाई बाल्यकालको सम्झना आउँछ?
0: आकाशवाणी खरसाङबाट सुन्ने कार्यक्रम चाहिँ हामी त प्रायः त डाक पुतली गाउँले सभा यही प्राय हामी सुन्ने गर्छौँ, टाइम निकालिकन नै सुन्ने गर्छौँ यो चाहिँ, किनभने अरूलाई पनि अब रेडियो खोलेर अरूलाई पनि म यही कुरा उनीहरूलाई सुनाइबस्छु, होइन? र कार्यक्रम प्रस्तुतहरू चाहिँ उहाँहरू है, हामीसँग बोल्ने चाहिँ उहाँहरू भनेर तपाईँहरूको नाम पनि म उहाँहरूलाई दिन्छु, सुनाउँछु।
1: अघि तपाईँले भन्नुहुँदै थियो आकाशवाणी खरसाङबाट प्रसारण हुने समाचारहरू तपाईँले पहिले पहिले सुन्नुहुन्थ्यो, अहिले पनि सुन्दै हुनुहुन्छ, यो चाहिँ श्रोताहरूको लागि कति महत्त्वपूर्ण छ जस्तो लाग्छ, कतिको जरुरी छ जस्तो लाग्छ यो समाचारहरू नि?
0: अहिले मान्छेहरूले मोबाइलको समाचार, मोबाइलमा प्रायः समाचार पनि हुँदैन, तर अब अहिले म्याक्सिमम् तपाईँको 90% चाहिँ तपाईँको रेडियोमै निर्भर छ, किनभने म प्रायः बस्ती गाउँ बस्तीतिर प्रायः घुम्छु, म एनजिओहरू पनि चलाउँछु, म रिलिफहरू पुरा डिस्ट्रिब्युसन गर्छु, अन्त त्यति बेला म प्रायः मान्छेलाई म उनीहरूको मनसाय विचारहरू बुझ्दाखेरि उहाँहरूले रेडियोलाई नै सहायो एकदमै उ गरेको हुन्छ।
1: आकाशवाणी खरसाङबाट प्रसारण हुने कार्यक्रमहरूको लहरमा साहित्यिक कार्यक्रमहरू पनि छ नि,
0: हजुर,
1: तपाईँको कतिको रुचि छ यो साहित्यिक कार्यक्रम?
0: साहित्यिक कार्यक्रममा चाहिँ तपाईँको कतिवटा यस्तो छ, यहाँ साहित्यमा चाहिँ तपाईँको मैले आजभन्दा पहिला एकजना वरिष्ठ लेखक दलसिंह अखेला भन्नेलाई मैले देखेको थिएँ, दलसिंह अखेला, एसएम राई भन्नेहरू यहाँ आइरहनुहुन्छ, अन्त यो धनवीर पुरीहरू आउँछ, गणेश बराइलीहरू मैले यहाँनिर उहाँहरूलाई देखेको थिएँ। साहित्यिक कार्यक्रममा पनि हाम्रो साहित्य अनुरागीहरू पनि हाम्रो पहाडमा धेरै छ, र त्यसमा विरही काइलाहरू भयो, विद्रोही साइलाहरू भयो, अरुण चन्द्र कुलुङहरू भयो, होइन? उहाँहरू पनि अब विजय बान्तवा कैलाशी भन्ने पनि छ, उनीहरू पनि साहित्यकारहरू हो, उनीहरू है कतिवटा किताबहरू निकालेको छ, उहाँ लेखकहरू हो, वरिष्ठ लेखकहरू हो। अब चियाबारी सम्बन्धमा त एलबी देवान आउनुहुन्छ कोही कोही बेला यहाँ, त्यो चाहिँ उहाँहरूले चाहिँ एकदमै साहित्यलाई, दार्जिलिङमा साहित्यलाई बचाएर राख्ने नै उहाँहरू हो। नगेन्द्र गोर्खा भयो, होइन? जति पनि पहाडको साहित्यकारहरू छ उनीहरूले चाहिँ यहाँबाट वाचन गरेको कविताहरू वाचन गरेको, यहाँबाट साहित्यिक प्रोग्राममा कार्यक्रमहरू गरेको त प्रायः मैले रेडियोमा सुनेको छु, है? रेडियोमा सुनेको छु, अन्त उहाँहरू नै हो हाम्रो पहाडको साहित्य आकाशलाई बचाएर राख्ने, अन्त उहाँहरूलाई तपाईँले पटक पटक बोलाएर यहाँनिर उयो गर्नुपर्छ, र नयाँ साहित्यकारहरू पनि छ अहिले, होइन? नयाँ साहित्यकारहरूलाई पनि तपाईँले यहाँनिर निम्ताएको हुनुपर्छ, र त्यसो गर्नुभयो भने चाहिँ यहाँनिर साहित्यकारहरूको पनि जमघट, सङ्गीतकारहरूको पनि जमघट हुन्छ यहाँनिर, जति पनि पहाडमा एउटा हाम्रो नयाँ नयाँ सङ्गीतकारहरू छ नि उनीहरूको अब मैले प्रायः नै यहाँबाट बजेको सुनेको छु उनीहरूले यहाँ बजाइरहन्छ गाइरहन्छ उहाँहरूले अझै पनि मलाई एक दुई यस्तो लाग्छ कतिजना नयाँ नयाँ कलाकारहरू एक दुईजना चाहिँ छोडिएको छ जस्तो लाग्छ मलाई तर उहाँहरूलाई पनि तपाईँहरूले चाहिँ बोलाइदिएको राम्रो बोलाएर गर्नुभयो उनीहरूको पनि अलिकति उनीहरूको पनि एनर्जी उनीहरूलाई जोस बढेर जान्छ र खरसाङको पनि एउटा नाम अझै रोसन भएर जान्छ जस्तो मलाई लाग्छ।
1: हजुर, अनि आकाशवाणी खरसाङले श्रोताहरूको हितको निम्ति होइन विभिन्न कार्यक्रमहरू अघि नै भने मैले है स्वास्थ्य कार्यक्रमहरू भयो अनि यो विषयमा पनि फोन इन कार्यक्रमहरू पनि गर्छ है तपाईँले यो फोन इन कार्यक्रमहरूमा कुनै बेला सम्पर्क गर्नुभएको छ फोन मार्फत?
0: मैले अहिलेसम्म चाहिँ फोन इन कार्यक्रम चाहिँ यो तपाईँको फोन कन्फरेन्सको प्रोग्राम होइन मैले अहिलेसम्म चाहिँ भाग लिएको छुइनँ यहाँबाट
1: सुनेको छुइनँ
0: मैले
1: तपाईँले फोन गर्नुभएको छ
0: गरेको छुइनँ हजुर हजुर।
1: अनि तपाईँको लागि आकाशवाणी खरसाङ भनेको के हो के भन्न चाहनुहुन्छ आज?
0: म मेरो उयोमा चाहिँ आकाशवाणी खरसाङ यो एउटा दार्जिलिङ पहाडको हेरिटेज हो धरोहर हो
1: हजुर।
0: हामीले यो अल इन्डिया रेडियो आकाशवाणी खरसाङलाई सम्पूर्ण दार्जिलिङ पहाडवासी मिलेर यसलाई बचाउनुपर्छ एकदम बचाएर राख्नुपर्छ यसलाई हामीले कहिले पनि तल झर्नु दिनु हुँदैन किनभने यो हाम्रो हेरिटेज हो हाम्रो यो दार्जिलिङको एउटा अस्तित्व नै आकाशवाणी खरसाङले राखेको छ र आकाशवाणी खरसाङ छ र नै दार्जिलिङ छ दार्जिलिङको पहिला जब विदेशमा पनि दार्जिलिङ भन्ने बित्तिकै अल इन्डिया रेडियोको नाम आइहाल्छ प्रसङ्गमा यो कुरा आइहाल्छ किनभने हामी बहुत टाढो जान्छौँ तपाईँको नैनीताल भयो देहरादुन भयो त्यतातिर पनि हामीले सुनेको छौँ अल इन्डिया रेडियोको कुराहरू तिनीहरू यहाँ पहिला आएर घुमेर गएको रहेछ अन्त अल इन्डिया रेडियो चाहिँ आफ्नो कितना दूर पर्दा भनेर सोध्छ होइन हामीले त्यो कुरो बताउँछौँ तर हामीले आकाशवाणी खरसाङलाई चाहिँ एकदमै प्राणभन्दा पनि ज्यादा उयो गरेर चाहिँ हामीलाई बचाएको हुनुपर्छ दिलो ज्यान दिएर बचाउनुपर्छ त्यसमा हामी पनि एकदमै उयो गरेको हुन्छौँ र यो हाम्रो धरोहर हो यो कञ्चनजङ्घा जसरी कञ्चनजङ्घा छ अटल त्यसरी नै हामीले अटल राख्नुपर्छ आकाशवाणी खरसाङलाई।
1: अनि आकाशवाणी खरसाङका सम्पूर्ण श्रोताहरूलाई तपाईँलाई के सन्देश दिन चाहनुहुन्छ आज?
0: म श्रोताहरूलाई के भन्न चाहन्छु भने आकाशवाणी खरसाङको जति पनि कार्यक्रमहरू प्रसारण हुन्छ श्रोताहरूले चाहिँ एकदमै ध्यान लगाएर त्यो कार्यक्रम सुन्नुहोस् किनभने त्यो मोबाइलकोमा सुनेको र यो आकाशवाणी खरसाङबाट सुनेकोमा आकाश र धरतीको फरक पर्छ किनभने यहाँबाट भएको कार्यक्रम प्रसारण जति हुन्छ हामी गाउँ बस्तीको साधारण स्तरदेखि लिएर तपाईँको हाई लेभलको मान्छेलाई पनि ज्ञानवर्धक कार्यक्रमहरू यहाँबाट उयो हुन्छ फेरि तपाईँको हाम्रो भारतमा जतिवटा भाषा प्रयोगमा छ सबै भाषाको कार्यक्रमहरू यहाँनिरबाट प्रसारण हुन्छ त्यो कारणले गर्दा सम्पूर्ण श्रोताहरूलाई चाहिँ म भन्न चाहन्छु आकाशवाणी खरसाङलाई चाहिँ मुटुमा राखेर जहिले पनि बिर्सिनु हुँदैन सुनेको हुनुपर्छ हामीलाई जिन्दगीमा प्रत्येक कदम कदममा काम लाग्छ र श्रोताहरूले चाहिँ आकाशवाणी खरसाङलाई जहिले पनि सुनिरहनुपर्छ भन्ने चाहिँ म उहाँलाई आह्वान गर्छु।
1: व्यस्त रहेर पनि हामीलाई समय दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ धन्यवाद हुन्छ।
1: आजको श्रोता संवाद कार्यक्रममा हामीले बुङकुलुङ मिरिक निवासी नरबहादुर लिम्बूसँग आकाशवाणी खरसाङको उहाँको सम्बन्ध रेडियो सुन्न थालेदेखिको अनुभव साथै उहाँको सुझावहरूबारे हामीले कुराकानी गर्यौँ। आफ्ना अनुभव र विचारहरू हामीसँग साझा गरिदिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। प्रिय श्रोता, आकाशवाणी खरसाङप्रति यहाँहरूको माया साथ र प्रतिक्रिया नै हाम्रो प्रेरणाको स्रोत हो। आगामी दिनमा पनि आफ्ना सुझाव प्रतिक्रिया तथा शुभेच्छाहरू डाक पुतली कार्यक्रम मार्फत अथवा पत्रचार गरेर हामीसँग पठाउनुहोला। श्रोता संवादको अर्को अङ्कमा फेरि अर्का एकजना नियमित श्रोतासँग कुराकानी लिएर हामी उपस्थित हुने नै छौँ। त्यस बेलासम्म आकाशवाणी खरसाङ सुन्दै रहनुहोस्, हामीलाई आफ्नो माया र साथ दिइरहनुहोस्। आजको लागि कार्यक्रम प्रस्तोता लेखनाथ राई अनि सहयोगी म प्रमीर राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।

आकाशवाणी दिल्ली केन्द्रको समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको 11:05 भइरहेको छ र अबको प्रस्तुति हो कार्यक्रम अजम्बरी गीतहरू। श्रोता, गीत केवल शब्द र धुनको संगम मात्र होइन, यो त मनभित्र लुकेका भावनाहरूलाई आवाज दिने एउटा सुन्दर माध्यम हो। कहिलेकाहीँ एउटा गीतले वर्षौँ पुरानो सम्झना जगाउँछ, कहिले मुस्कान ल्याउँछ भने कहिले मनका अनकहा भावनाहरूलाई शब्द दिने गर्दछ। यस्तै मिठा धुन, मधुर स्वर र मन छुने भावनाहरूको साथमा लिएर हामी उपस्थित भइसकेका छौँ कार्यक्रम अजम्बरी गीतहरूमा। यस संगीतमय यात्रामा तपाईँहरूको साथमा आज रहनेछु उद्घोषिका म सरु। कार्यक्रमको प्रसारण सहयोगमा हुनुहुन्छ महेश दाहाल र ध्वनि तथा प्राविधिक पक्षलाई सहज र सुमधुर बनाउँदै हाम्रो साथमा हुनुहुन्छ हाम्रा प्राविधिक मित्र फुलेन रोय।

श्रोता, आज कार्यक्रम अजम्बरी गीतहरूमा हामी हजुरहरूलाई सुनाउनेछौँ नेपाली सङ्गीताकाशका एक उज्ज्वल नक्षत्र, वरिष्ठ गीतकार तथा सङ्गीतकार अम्बर गुरुङका सृजनाहरूमा जीवनका अनुभूति, प्रेमका कोमल भाव र माटोको सुगन्ध भरिएका गीतहरू। उहाँका गीतहरू केवल सुने मात्र होइनन्, महसुस गर्ने गीतहरू पनि हुन्। त अब प्रस्तुत गर्दैछौँ सङ्गीतकार, शब्दकार तथा उहाँको स्वरमा, अम्बर गुरुङको स्वरमा उहाँकै भावपूर्ण आधुनिक गीतहरू। स्वीकार्नुहोस्।

श्रोता, आज कार्यक्रम आजम्बरी गीत अन्तर्गत हजुरहरूले सुन्दै हुनुहुन्छ वरिष्ठ गीतकार, संगीतकार तथा गायक अम्बर गुरुङका कालजयी गीतहरू। अम्बर गुरुङको साङ्गीतिक यात्रा केवल गीत र धुन निर्माण गर्ने यात्रा मात्र थिएन, यो त नेपाली मनका अनुभूति, संवेदना र भावनाहरूलाई शब्द र सङ्गीत मार्फत अभिव्यक्त गर्ने एउटा लामो साहित्यिक यात्रा पनि थियो। त्यसैले अबको गीतलाई केवल गीतका रूपमा नभई श्रोता एउटा सृजनात्मक यात्राको अर्को पानाका रूपमा सुन्नुहोस्। शब्दमा अनुभूति, धुनमा माधुर्य र स्वरमा जीवनका अनेकौं रङ बोकेका अम्बर गुरुङको यो सुन्दर सृजनाको आनन्द लिनुहोस्।

श्रोता, आज कार्यक्रम अजम्बरी गीतहरूमा हामीले आनन्द लियौँ अमर गुरुङका गीतहरूको र कार्यक्रमको यो अन्तिम प्रस्तुतिसँगै कार्यक्रमबाट आजलाई भने बिदा दिनुहोस्। नमस्ते।

श्रोता यो प्रसारण हो आकाशवाणीको खरसाङ केन्द्रको एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। समय अहिले बिहानको 11:31 औ 13 सेकेन्ड भइरहेछ श्रोता। र अब प्रस्तुत छ केही हिन्दी गीतहरू र कार्यक्रमको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् विपुलको स्वरमा केही हिन्दी गीतहरू।

श्रोताहरूले भर्खरै सुन्नुभयो विपुलको सुमधुर स्वरमा सजिएका मनमोहक प्रस्तुति। आशा छ यस गीतका मधुर धुन र भावनाले हजुरहरूको मनलाई अवश्य पनि स्पर्श गर्न सक्यो। अब यही साङ्गीतिक यात्रालाई अझ सुरिलो बनाउँदै हामी लिएर आएका छौँ फाल्गुनी पाठकका सुमधुर स्वरमा सजिएका अर्को मनमोहक गीतहरू। त सुर ताल र भावनाको यो सुन्दर सङ्गममा केही क्षण रमाउँदै गीतका यी मधुर लहरहरूसँगै आफ्नो मनलाई पनि बहना दिनुहोस् श्रोता। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ केन्द्रलाई।

मनका भावना शब्दमा व्यक्त गर्न नसकिएला, तर कहिले काहीँ एउटा गीतले मनको सम्पूर्ण कथा बोलिदिने गर्छ। आदरणीय श्रोता मित्र, प्रेम, अनुराग र सम्झनाका मधुर भावनाहरूलाई गीतको सुरमा समेट्दै प्रस्तुत छ हजुरहरूकै प्रिय कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रममा हजुरहरूकै रोजाई र अनुरोधमा प्रस्तुत हुनेछन् मन छुने प्रेमिल भावनाले भरिएका सुन्दर हिन्दी चलचित्रका गीतहरू। कुनै गीत प्रियजनको सम्झनामा, कुनै मनका अनकहा भावनाहरूको अभिव्यक्तिमा, त कुनै गीत विशेष सम्बन्धको मिठो सम्झनामा। हरेक गीतसँग जोडिएको छ एउटा भावना, एउटा कथा र एउटा आत्मीयता। त्यसैले केही बेरका लागि आफ्ना व्यस्ततालाई पर राख्नुहोस्, सङ्गीतको मधुर संसारमा हामीसँगै हराउनुहोस् र आनन्द लिनुहोस् हजुरहरूकै रोजाइका यी मनमोहक गीतहरू। त सुन्दै रहनुहोस् कार्यक्रम तपाईँको अनुरोधमा, उद्घोषिका म सरुको साथमा। श्रोता, कार्यक्रमको यो प्रथम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र रिफ्युजीबाट। सोनु निगम अनि अल्का याग्नीको युगल आवाजमा रहे यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ मेहरनगर उमरखिण्ड महाराष्ट्रबाट अभिजित ग्वानकर, सरिता ग्वानकर, सिद्धान्त ग्वानकर, प्रिन्स एकांश ग्वानकर, विश्वकर्मनगर नागपुरबाट सैलेश ग्वानकर, वैशाली ग्वानकर, श्वेता समित ग्वानकर, कुमारी ध्वनि ग्वानकर, सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, बिट बजाज, साहिल, रामपुर चोक बिहारबाट मोहम्मद जासिम राही, सवना प्रवीण, साइना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरन आलम, फरहान आलम, सञ्जय कुमार कर्ण, खुशबू, पुरानो तालाब डुम्राबाट वलिउल अन्सारी, आसमानाज अन्सारी, सोनम अन्सारी, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी, बेबी अन्सारी, छटिया पोखरा डुम्रावबाट लालबाबु दिवाना, दिव्य भारती, अनि रिग्ली छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा। त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

मालबजारबाट अजय धनकर, गडिया औजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी, कोटवा नारायणपुर बाबाभट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा निवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रज्वल राई, शेरपुकला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, अररिया रोजाखार बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सरफराज खान, अफजल पानवाला, बंगल रोड जोकीबाट सौम्य नाजबिन, रुकैया आफ्रिन, रिहाना प्रवीण, फरजना खानम, सहना सबरन, नुसरत जानम, अनि न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्क अत्रुष एका, स्वर्णलता एका, श्रद्धा एका, अनिरुद्ध एका, डेमियन एका, जुलियन एका, चार्ल्स एका तथा झ्याङगुडी बस्तीबाट विमल खडिया, मिना खडिया, सुचिता खडिया, निलु खडिया अनि सानिया खडिया। त यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोसेली चलचित्र कुछ ना कहोबाट। उदित नारायण अनि कविता कृष्णमूर्तिको युगल आवाजमा त आनन्द लिनुहोस् अघिल्लो प्रस्तुतिको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा। कार्यक्रमको यो अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र कुछ ना कहोबाट नै साननी साधनाको युगल आवाजमा, र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ राजा बजार बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सेबाट ओमनन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, अप्पर सिरबारी गिद्धपहाड़बाट सुषमा सिंह, एसएम दनाल, स्वयं दनाल, करुणा सिंह अनि साथीहरू, कुलीपाड़ा कटिहार बिहारबाट राजेश भारती, विवरानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज, आशिष राज, वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, खुशबू रिम्मी, एम राही अर्सु, डोगरगाउँ छत्तीसगढ़बाट राष्ट्रपाल गजवे, राधिका गजवे, वेवे अनिष्का, तन्मय गजवे, काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनेश, आशिष, तरुण अनि विदिता, दत्रेङ्गीबाट भागवत वर्मा, लेबाईबाट गुलाबदास मानिकपुरी, लक्षनपुरबाट विश्वनाथ साहु, चरडोगरी पिप्रियाबाट दुर्गाराम साहु, गान्धी चौक रौपर पञ्जाबबाट हरदेव मिका, बलविन्द विरक, जैतेक विरक, मिका विरक, फारसी जिल्ला हिसारबाट राजकुमार ढुण्डी, प्रमोद कुमार ढुण्डी, पुष्पेन्द्र कुमार ढुण्डी, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजेन हाकु, कल्पना सुम्निमा, पिङ्की खुसबु, श्रुति पूजा, पूर्णिमा अनि सन्नी हाकु, लक्षनपुर छत्तीसगढबाट विश्वनाथ साहु, पङ्कज साहु, तिरुपति साहु, थनक्ष आरु साहु, ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारानी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रेयन्स ठाकुर अनि गुडिया ठाकुर, महल्दीरामबाट सुषमा राई, सुनिल राई, सुषम राई, सुनिता राई, सरिता राई अनि शरण राई, कुरुक्षेत्रबाट दीपक सेनी, प्रमिला, अनुश्री सैन, महादेवपाडाबाट मीरा, सिमरन अनि योगेश कुमार राजबडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम अनि उमा देवी डोमिन, त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता कार्यक्रम तपाईँको अनुरोधमा रमाउँदा रमाउँदै बिदा लिने समय पनि भइसकेको छ र अबको अघिल्लो क्रममा स्वीकार्नुहोस् पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम निकिताको साथमा।

यो आकाशवाणी हो। मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाई खेल 2026 महिला व्यक्तिगत स्ट्रोकले स्पर्धामा स्वर्ण पदक जित्ने अनि व्यक्तिगत गोल्फ स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला बनेकोमा प्रणवी शरद उरसलाई बधाई दिनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आर्थिक सशक्ततालाई सामाजिक सशक्ततादेखि अलग गरी हेर्न सकिँदैन अनि तीव्र गतिमा परिवर्तित भइरहेको विश्वमा समावेशिता नै सशक्तताको बुनियाद हो भन्नुभएको छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले चार्टर्ड अकाउन्टेन्ट्सले सीमापार कराधान नियामक अनुपालन अनि वित्तीय प्रबन्धनमा व्यवसायहरूको सहायता गरी भारतीय उद्यमहरूलाई वैश्विक पुँजी निवेशका लागि तयार गरी भारत अमेरिका आर्थिक साझेदारीलाई सशक्त बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिनेछ भनी बताउनु भएको छ। हर्मुज जल डमरूमध्ये कुवेतको झण्डा भएको ट्याङ्करमाथि भएको हमलामा 5 भारतीय नागरिकलाई बचाएको छ। जापान एसियाई खेलहरूमा भारतको असल प्रदर्शन जारी छ। आज प्रणवी उरसले गोल्फमा स्वर्ण पदक जितेर इतिहास रचेका छन्। भारत हाल पदक तालिकामा 5 स्थानमा पुगेको छ। भारतले हालसम्म कुल 80 पदक जितिसकेको छ, जसमा 18 स्वर्ण, 26 रजत अनि 36 काँस्य पदक सामेल रहेको छ। 3 म्याचको एक दिवसीय श्रृङ्खलाको तेस्रो अनि अन्तिम भिडन्तमा आज चण्डीगढमा भारत अनि वेस्ट इन्डिज एकअर्कासित जुझ्नेछन्। यसअघिको पहिलो दुईवटा म्याच जितेर भारतीय श्रृङ्खलामा 2-0 अघि रहेको छ अनि मौसम विभागले आज अरुणाचल प्रदेशमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। यसको साथै विभागले असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम अनि त्रिपुरामा गर्जनसाथ वर्षा हुने अनुमान पनि व्यक्त गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Singing number

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30:19 भइरहेछ। श्रोता, सङ्गीत मनका भावनाहरूलाई स्वर दिने एउटा सुन्दर माध्यम हो। कहिले लोकभाकाको मिठासमा हाम्रो माटो र संस्कृतिको स्वास भेटिन्छ त कहिले आधुनिक गीतका सुरतालमा समयसँगै बदलिँदै गएका भावनाहरूले मन छुने गर्छ। यही साङ्गीतिक विविधतालाई समेट्दै अबको यात्रामा हामी प्रस्तुत गर्दैछौँ मिठा आधुनिक धुनसँगै नेपाली लोकजीवनको सुगन्ध बोकेका केही मनमोहक गीतहरू, लोकगीतहरू एवं आधुनिक गीतहरू। त आउनुहोस् कार्यक्रमको आरम्भमा सुनौ यो प्रथम साङ्गीतिक कोसेली पेमा लामाको स्वरमा, जहाँ रचनाकार हुनुहुन्छ दिनेश अधिकारी अनि सङ्गीत रहेको छ बसन्त छेत्रीको

कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो लोकगीत नरेन्द्र गुरुङ, उत्तम डिजी बराइली अनि रिमालाज्यूको समूह स्वरमा।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आर्थिक सशक्तिकरणलाई सामाजिक सशक्तिकरणबाट अलग गरी हेर्न सकिँदैन भनी बताउनु भएको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले ग्रामीण अर्थव्यवस्थालाई नयाँ गति प्रदान गर्नका लागि पशुपालनसित सम्बन्धित व्यवस्था विकसित गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। जापान एसियाई खेलहरूमा भारतले हालसम्म कुल 81 पदक जितिसकेको छ भने पदक तालिकामा 5 स्थानमा रहेको छ। अनि मौसम विभागले आज अरुणाचल प्रदेशमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले आर्थिक सशक्तिकरणलाई सामाजिक सशक्तिकरणबाट अलग गरी हेर्न सकिँदैन भनी बताउनु भएको छ। उहाँले भन्नुभयो, तीव्र गतिमा परिवर्तित भइरहेको विश्वमा समावेशिता नै सशक्तिकरणको आधार हो। श्री राधाकृष्णनले नयाँ दिल्लीमा आज 5 कौटिल्य आर्थिक सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। सम्मेलनको विषय बदल्ते दौरमे मजबुती रहेको थियो। उपराष्ट्रपतिले भन्नुभयो, आम सहमति, समावेशिता अनि पारिस्थितिकी अनुरूप नीतिहरू बनाउनेदेखि लोकतन्त्र अनि विकास एकसाथ अघि बढ्न सक्नेछ अनि सतत विकास को सशक्त आधारशिला तयार हुन सक्नेछ। वास्तविक सशक्तिकरण तब हुनेछ जब कुनै नागरिक उद्यम तथा क्षेत्र पछि छुट्ने छैन भनी उपराष्ट्रपतिले बताउनुभयो। उहाँले वर्ष 2047 विकसित भारतको निर्माणको लागि सामूहिक प्रयासहरूको आह्वान गर्नुभयो। श्री राधाकृष्णनले तीव्र गतिमा परिवर्तित भइरहेको वैश्विक प्राथमिकताहरू, उन्नत भइरहेको प्रौद्योगिकी अनि बढ्दो जलवायु चुनौतीहरू बीच आम सहमतिबाट निर्णायक फैसला लिने आवश्यकतामाथि बल दिनुभएको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले ग्रामीण अर्थव्यवस्थालाई नयाँ गति प्रदान गर्नका लागि पशुपालनसित जडित व्यवस्था विकसित गरिरहेको बताउनु भएको छ। यसमा गोबरबाट बायोग्यास अनि जैविक उर्वरक बनाउनदेखि लिएर दुग्ध उत्पादहरूको प्रसंस्करण एवं बजारसम्म पहुँच उपलब्ध गराउनसम्मको प्रयास सामेल छन्। श्री शाहले आज भोपालमा राज्य स्तरीय गौपालक सम्मेलनलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। श्री शाहले भन्नुभयो, सहकारिता मन्त्रालयको गठनद्वारा सबैभन्दा अधिक लाभ पाउनेहरूमा पशुपालक पनि सामेल छन्।
2: हमने श्वेत क्रांति 2 की शुरुआत की है। इसमें हम नई 75,000 सहकारी डेरिया गांवों में बनाएंगे और 46,000 डेरियों को मजबूत करेंगे। 75,000 नई डेरिया बनाने में सबसे ज्यादा डेरी मेरे मध्य प्रदेश में बनने वाली है।
1: गृहमन्त्रीले आपराधिक न्याय व्यवस्थामा सुधारहरूको उल्लेख गर्नुहुँदै भारतीय न्याय संहिता पूर्ण रूपले लागू भएपछि भारतको आपराधिक न्याय व्यवस्था विश्वमा सबैभन्दा आधुनिक हुने बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय न्याय संहिता पूर्ण रूपले लागू भएपछि प्राथमिकी दर्ता हुनदेखि लिएर सर्वोच्च न्यायालयसम्म मामलाहरूको समाधान 3 वर्षभित्र गर्न सकिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। मन की बात कार्यक्रमको पहिलो प्रसारण वर्ष 2014 आजकै दिन विजयादशमीको अवसरमा भएको थियो। हालै मन की बातको 138 प्रकरण प्रसारित गरियो। विगत 12 वर्षमा मन की बातले देशभरिमा भइरहेको सकारात्मक परिवर्तनहरूलाई अघि ल्याउन अनि नागरिकहरूलाई भारतको विकास यात्रामा सक्रिय भागीदारीको लागि प्रोत्साहित गर्न एक अनौठो मञ्च प्रदान गरेको छ। यस मासिक कार्यक्रमको माध्यमबाट प्रधानमन्त्रीले देशभरिका यस्ता मानिसहरूको प्रेरक कथाहरू साझा गर्नुहुन्छ जसले शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण, नवाचार अनि सामाजिक सेवा सहित विभिन्न क्षेत्रहरूमा परिवर्तन ल्याइरहेका छन्। मन की बातको प्रसारण आकाशवाणी अनि दूरदर्शन नेटवर्कमा गरिन्छ। यो आकाशवाणी समाचारको वेबसाइट अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध हुन्छ। कार्यक्रमको सीधा प्रसारण आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय अनि सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गरिरहनु भएको छ। यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्र अनि निरन्तर प्रतिबद्धताबाट प्रेरित रहेको छ। सेवा अनि सुशासनको यस दृष्टिबाट प्रेरित भएर सरकारले वर्ष 2047सम्ममा विकसित भारतको लक्ष्यलाई प्राप्त गर्ने दिशामा निरन्तर कार्य गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले मानिसहरूको जीवनमा परिवर्तन पनि ल्याइरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी तपाईँहरूलाई आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाको माध्यमबाट यस सोचलाई कसरी कार्यान्वित गरिरहेको छ भनी बताउनेछौ।
3: आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना यानी ABPMJAY सरकारद्वारा वित्त पोषित स्वास्थ्य आश्वासन योजना है। इसके तहत पात्र परिवारों को हर वर्ष 5 लाख रुपए तक का स्वास्थ्य कवर मिलता है। योजना के अंतर्गत देश भर के सूचीबद्ध सरकारी और निजी अस्पतालों में सेकेंडरी और टर्शियरी केयर के लिए कैशलेस इलाज की सुविधा उपलब्ध है। अस्पताल में भर्ती होने से पहले के 3 दिन और अस्पताल से छुट्टी के बाद के 15 दिन तक के निर्धारित खर्च भी इसमें शामिल है। पहले से मौजूदा बीमारियां भी योजना में पहले दिन से ही कवर होती है। योजना के तहत परिवार के सदस्यों की संख्या, उम्र या लिंग पर कोई सीमा नहीं होती। पात्र लाभार्थी देश के किसी भी राज्य में योजना के तहत सूचीबद्ध अस्पताल में इसका लाभ ले सकते हैं। यानी लाभार्थियों को इलाज के लिए अपने गृह राज्य तक सीमित रहने की आवश्यकता नहीं। इसके अलावा 70 वर्ष और उससे अधिक उम्र की सभी वरिष्ठ नागरिक उनकी आय या सामाजिक आर्थिक स्थिति की परवाह किए बिना आयुष्मान भारत PMJAY के तहत 5 लाख रुपए तक के स्वास्थ्य कवर के पात्र होते हैं।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। संयुक्त अरब अमिरात UAEका अटर्नी जेनरल काउन्सिलर डाक्टर हमाद सैफ अल समीले फ्लाई दुबईको उडान FZ 1073 को घटनाको जाँचमा सह पाइलटले आतंकवादी कृत्य गर्ने प्रयास गरेको बताएका छन्। एमिरेट्स न्यूज एजेन्सीले डाक्टर अल समीको भनाइलाई उद्धृत गर्दै सह पाइलटले उडानको अवधि नै आफ्नो योजना पूरा गर्न सुरु गरेको बताएको छ। सह पाइलटले फ्लाइट डेकभित्र कप्तानलाई धारदार हतियारले हमला गरेको अनि विमानमाथि नियन्त्रण गर्ने प्रयास गरेको बताइएको छ। घटनासित सम्बन्धित सम्पूर्ण परिस्थितिहरू अनि उद्देश्यहरूसहित कुनै पनि सम्भावित सम्बन्धको पत्तो लगाउन जाँच जारी छ। भौतिक अनि डिजिटल साक्ष्यहरूको तकनिकी जाँच अनि विश्लेषण पनि चलिरहेको छ। अटर्नी जनरलले बताएअनुसार सबै आवश्यक प्रक्रियाहरू पूरा भएपछि अन्तिम निष्कर्षहरूबारे घोषणा गरिनेछ। हर्मुज जल डमरू मध्यमा कुवैतको झण्डा भएको ट्याङ्करमा भएको हमलामा 5 भारतीय नागरिकहरूलाई बचाइएको छ। ओमान स्थित भारतीय दूतावासले आज एउटा सोशल मिडिया पोस्टमा MT Kazi 3 रहेका 5 भारतीयको बचाउ अभियानको समन्वय गरेको बताइएको छ। उनीहरूलाई सुरक्षित रूपले तटमा ल्याइएको बताइएको छ। भारतीय दूतावासले बचाउ अभियानको अवधि निरन्तर सहयोग अनि सहायताको लागि ओमानका अधिकारीहरूको आभार व्यक्त गरेको छ। पश्चिम एसियामा बढ्दो तनाव बीच भारतीय नाविकहरूलाई लैजाने धेरै वाणिज्यिक जहाजहरूमाथि हमला भएको छ। जापान एसियाई खेलहरूमा भारतको असल प्रदर्शन जारी छ। आज प्रणवी उर्सले गल्फमा स्वर्ण पदक जितेर इतिहास रचेका छन्। प्रणवी देशको लागि गल्फको स्वर्ण पदक जित्ने प्रथम भारतीय महिला खेलाडी बनेका छन्। यसअघि वर्ष 2002 शिव कपूरले पुरुष स्पर्धामा भारतको लागि पहिलो स्वर्ण पदक जितेका थिए। महिला रिकर्भ तीरन्दाजीमा कुमकुम महोदले यस स्पर्धामा देशको लागि पहिलो स्वर्ण पदक जिते। नीरज चौहानले पुरुष रिकर्भ स्पर्धामा धीरज बोम्मा देउरालाई पराजित गरी काँस्य पदक जिते। हिज महिला हकीमा भारतले स्वर्ण पदक जित्यो। फाइनलमा भारतले चीनलाई 1-0 पराजित गरेको छ। यस जित साथै भारतीय महिला हकी टिमले 44 वर्षपछि एसियाई खेलहरूमा स्वर्ण पदक जितेका छन् अनि 2028 ओलम्पिकको लागि सोझै क्वालिफाई गरेका छन्। भारत हाल पदक तालिकामा 5 स्थानमा पुगेको छ। कुल 81 पदक भारतले जितिसकेको छ, जसमा 19 स्वर्ण, 26 रजत अनि 36 काँस्य पदक सामेल छन्। यो समाचार युट्युबमा @AIRNews कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आर्थिक सशक्तिकरणलाई सामाजिक सशक्तिकरणबाट अलग गरी हेर्न सकिँदैन भनी बताउनु भएको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले ग्रामीण अर्थव्यवस्थालाई नयाँ गति प्रदान गर्नका लागि पशुपालनसित सम्बन्धित व्यवस्था विकसित गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ अनि जापान एसियाई खेलहरूमा भारतले हालसम्म 81 पदक जितिसकेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ राष्ट्रपिता महात्मा गान्धी र पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। भारतले 2 अक्टोबरका दिन राष्ट्रपिता महात्मा गान्धीको 157 जन्म जयन्ती र पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको 122 जन्म जयन्तीको अवसरमा उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्यो। नयाँ दिल्लीस्थित बापूको समाधि स्थल राजघाटमा सर्वधर्म प्रार्थना सभाको आयोजना गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मु उक्त सर्वधर्म प्रार्थना सभामा सहभागी हुनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्ण, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। राजघाटमा उपराष्ट्रपतिले महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा उहाँप्रति पुष्पगुच्छ अर्पण गर्नुहुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँको अमिट विरासतको स्मरण गर्नुहुँदै श्री सीपी राधाकृष्णले भन्नुभयो कि सत्य र अहिंसाप्रतिको महात्मा गान्धीको अटल विश्वास, न्यायप्रतिको दृढ़ प्रतिबद्धता र प्रत्येक व्यक्तिको मर्यादाप्रतिको गहिरो आस्थाले मानवतालाई निरन्तर प्रेरित गरिरहेको छ। विजयघाटमा उपराष्ट्रपतिले पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको जन्म जयन्तीको अवसरमा उहाँप्रति पुष्पगुच्छ अर्पण गर्नुहुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो कि श्री लालबहादुर शास्त्रीको जीवन एउटा सशक्त दृष्टान्त हो जसले यो स्मरण गराउँछ कि सच्चा नेतृत्व सादगी, साहस र राष्ट्र सेवामा निहित हुँदछ। उहाँले भन्नुभयो कि महात्मा गान्धीको जीवन र सन्देश शान्ति, करुणा, निस्वार्थ भाव र सेवाको एक चिरस्थायी प्रकाश पुञ्जका रूपमा रहेका छन्। उहाँले सबैलाई महात्मा गान्धीले आत्मसात गरेका मूल्य मान्यता प्रतिको प्रतिबद्धता पुनः दोहोर्याउन र न्यायपूर्ण, सद्भावपूर्ण तथा समावेशी समाज निर्माणमा आफूलाई समर्पित गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष श्री ओम बिरला, रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण एवं रसायन तथा मल मन्त्री श्री जगत प्रकाश नड्डा, केन्द्रीय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री श्री किरेन रिजिजू, राज्यसभाका विपक्षी दलका नेता श्री मल्लिकार्जुन खड्गे, लोकसभामा विपक्षी दलका नेता श्री राहुल गान्धी, सांसद श्री नितिन नवीन तथा अन्य सांसदहरू, पूर्व सांसदहरू र विशिष्ट व्यक्तिहरूले राष्ट्रपिता महात्मा गान्धी र पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको जन्म जयन्तीको अवसरमा उहाँहरूको तस्वीरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। गान्धी जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको सम्पूर्ण जीवन सत्य, अहिंसा, करुणा र सेवाको ज्योतिपुञ्ज भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक सन्देश साझा गर्नुहुँदै श्री मोदीले बापू महात्मा गान्धीका आदर्शहरूले हरेक युगमा मानवताका लागि मार्ग प्रशस्त गरिरहने उल्लेख गर्नुभयो। उहाँले महात्मा गान्धीको कालजयी सन्देशले देशवासीहरूलाई अझ राम्रो समाज र विकसित भारतको निर्माणतर्फ डोर्याइरहोस् भन्ने कामना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राजधानीस्थित पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको समाधि स्थल विजयघाटमा पुगी उहाँप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। यस अवसरमा लोकसभा अध्यक्ष श्री ओम बिरलाले नो योर लिडर कार्यक्रम अन्तर्गत संविधान सदनको केन्द्रीय कक्षमा देशका विभिन्न भागबाट आएका विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै युवाहरूलाई महात्मा गान्धी र पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको जीवन आदर्श र जनसेवाबाट प्रेरणा लिन तथा दृढ़ संकल्प, अनुशासन र बलियो उत्तरदायित्वको भावनाका साथ विकसित भारत निर्माणमा योगदान पुर्याउन आह्वान गर्नुभयो। महात्मा गान्धीको चर्चा गर्नुहुँदै उहाँले गान्धीजीको जीवनले सत्य, नैतिकता, अहिंसा र सत्याग्रहको शक्तिलाई उजागर गरेको उल्लेख गर्नुभयो। महात्मा गान्धीका शिक्षाहरूलाई स्मरण गर्दै उनले युवाहरूलाई गान्धीको जीवन र विचारको अध्ययन गर्ने आग्रह गर्नुभयो। उहाँले अझ भन्नुभयो कि जति धेरै मानिसहरूले उनको जीवन र दर्शन बुझ्छन् त्यति नै धेरै अन्तर्दृष्टि, साहस र कठिनाई तथा चुनौतीहरूको सामना गर्ने नयाँ दृष्टिकोण प्राप्त गर्न सक्छन्। पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको प्रसंग उठाउँदै श्री बिरलाले उहाँको सादगी, इमान्दारी, उच्च आदर्श, कर्तव्यबोध र निर्णय लिने क्षमताको दृश्यमाथि पनि प्रकाश पार्नुभयो। उनले शास्त्रीजीको जय जवान जय किसान भन्ने प्रेरणादायी उद्घोषको स्मरण गर्नुभयो जसले चुनौतीपूर्ण समयमा राष्ट्रलाई दिशानिर्देश गर्नुका साथै राष्ट्रिय सुरक्षा र खाद्य सुरक्षाको महत्वलाई उजागर गरेको थियो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 3:01 भइरहेछ श्रोता, र अब हजुरहरूलाई केही क्षण साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ विविध फिल्मी गीतहरू सुनाएर। त कार्यक्रमको आरम्भमा स्विकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली चलचित्र फनाहबाट शान अनि कैलाश खेरको युगल आवाजमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र फनाबाट सानानी कैलाश खेरको युगल आवाजमा यो मिठो प्रस्तुति। अब अघिल्लो क्रममा स्वीकार्नुहोस् सानानी अल्का याग्निकको स्वरमा यो साङ्गीतिक कोसिले चलचित्र चुरा लिया है तुम्नेबाट।

श्रोता, सुरको मिठास, शब्दको भाव र धुनको आकर्षण यी सबैको सुन्दर संगम हो संगीत। संगीतले कहिले हँसाउँछ, कहिले रुवाउँछ, कहिले सम्झनामा डुबाउँछ। संगीतको यही भावपूर्ण यात्रालाई निरन्तरता दिँदै अब स्वीकार्नुहोस् अघिल्लो प्रस्तुति चलचित्र फनाहबाट सोनु निगम अनि सुनिधि चौहानको युगलावाजमा।

0: हिंदी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। मन की बात कार्यक्रमको पहिलो प्रसारण वर्ष 2014 आजको दिन नै विजयादशमीको अवसरमा भएको थियो। हालै मन की बातको 138 प्रकरण प्रसारित गरियो। विगत 12 वर्षमा मन की बातले देशभरिमा भइरहेको सकारात्मक परिवर्तनहरूलाई अघि ल्याउन अनि नागरिकहरूलाई भारतको विकास यात्रामा सक्रिय भागीदारीको लागि प्रोत्साहित गर्न एक अनौठो मञ्च प्रदान गरेको छ। यस मासिक कार्यक्रमको माध्यमबाट प्रधानमन्त्रीले देशभरिका यस्ता मानिसहरूको प्रेरक कथाहरू साझा गर्नुहुन्छ जसले शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण, नवाचार अनि सामाजिक सेवासहित विभिन्न क्षेत्रहरूमा परिवर्तन ल्याइरहेका छन्। असमका वन मन्त्री जयन्त मल्लबरुवाले आज कोहरा रेन्जमा काजीरङ्गा राष्ट्रिय उद्यान एवं टाइगर रिजर्भ को 2026-27 पर्यटन सत्रको औपचारिक रूपमा शुभारम्भ गर्नुभयो। यस अवसरमा देश विदेशबाट आएका पर्यटकहरू अनि वन्यजीव प्रेमीहरूको स्वागत गरियो। मन्त्री अतुल बोरा अनि सांसद कामख्य प्रसाद तासा पनि उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो। नयाँ पर्यटन सत्रको पहिलो दिन जीप सफारी सुरु गरियो। आवश्यक तयारीहरू पूरा भएपछि आगामी 10-20 दिनसम्म हात्ती सफारी पनि सुरु हुने सम्भावना छ। जयन्त मल्लबरुवाले यस सत्रमा पर्यटकहरूको संख्या विगत सत्रको तुलनामा अधिक हुने आशा व्यक्त गर्नुभएको छ। प्रारम्भिक बुकिङको रुझान उत्साहजनक रहेको उहाँले बताउनुभयो। वन मन्त्रीले भन्नुभयो, पर्यटकहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै वन अनि पर्यटन विभाग मिलेर बुनियादी ढाँचामा सुधार, वर्तमानमा रहेका सुविधाहरूको विकास अनि नयाँ आकर्षण विकसित गर्ने विषयमाथि काम गरिरहेको छ। उहाँले पर्यटनबाट स्थानीय मानिसहरूलाई अधिक आर्थिक अवसर उपलब्ध गराउने तथा उनीहरूलाई पर्यटन गतिविधिहरूमा भागीदार बनाउने विषयमाथि जोड दिनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई जन्मदिनको हार्दिक शुभकामना दिनुभएको छ अनि उहाँको स्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टको माध्यमद्वारा राज्यपाललाई शुभकामना दिँदै भन्नुभयो, शिक्षा अनि जनसेवाको क्षेत्रमा उहाँको दीर्घ अनुभव तथा जनकल्याणप्रति गहिरो प्रतिबद्धता सदैव प्रेरणादायी रहेको छ। उहाँले भन्नुभयो, असमको विकास अनि प्रगतिको यात्रामा राज्यपालको बहुमूल्य मार्गदर्शन अनि निरन्तर सहयोगले सदैव मार्गदर्शन गरिरहेको छ। भाजपा प्रत्याशी देवाशिष शर्माले एआईयुडिएफ प्रमुख मौलाना बद्रुद्दिन अजमल विरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने बताउनु भएको छ। शर्माले अजमलद्वारा गरिएको हालैको टिप्पणीहरूमाथि प्रतिक्रिया दिँदै भन्नुभयो, मौलानाको अब उमेर भइसकेको छ र अब उहाँले राजनीतिबाट सन्यास लिने समय आएको छ। शर्माले पुस ब्याङ्कको मुद्दामाथि पनि महत्वपूर्ण टिप्पणी गर्नुभयो। नगाउँ लोकसभा उपचुनाउलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ। उपचुनाउको लागि आगामी 6 अक्टोबरमा मतदान हुनेछ अनि प्रचारको क्रममा विभिन्न राजनीतिक दलका नेताहरू बीच आरोप प्रत्यारोपको क्रम जारी छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्नुभएको छ, राज्यमा अज्ञात घुसपैठीहरू विरुद्ध सरकारको कडा अडान जारी छ। यसै क्रममा गत शुक्रबार राति 11 यस्ता मानिसहरूलाई हिरासतमा लिएको छ अनि उनीहरू विरुद्ध उचित कार्यवाही गरिएको छ। मुख्यमन्त्रीले सोसियल मिडियामा एक पोस्टको माध्यमद्वारा यो जानकारी साझा गर्नुभयो। सूचना अनि प्रसारण मन्त्रालयले मिजोराममा हिज भएको सडक दुर्घटनामा प्राण गुमाउने सूचना अनि प्रसारण जगतका 3 सदस्यहरूको असामयिक निधनमा शोक व्यक्त गर्नुभएको छ। यो दुर्घटना त्यस समय भएको हो जब अधिकारीहरू आधिकारिक ड्युटीमा थिए अनि त्यसै समय उनीहरूको वाहन भीरबाट झर्यो। मृतकहरूमा भारतीय सूचना सेवाका 2 वरिष्ठ अधिकारी डाक्टर एङ्गम पामे अनि नाम्पिबु मारिनमाई तथा केन्द्रीय संचार ब्युरोका कर्मचारी एच लियानवेला सामेल छन्। मन्त्रालयले उनीहरूको निधनलाई दुखद बताएको छ। कोक्राझार जिल्लाको गोसाईगाउँ महकुमा अन्तर्गत श्रीरामपुरमा गत शुक्रबार राति सिमुलटापु पुलिसले अभियान चलाएर एउटा 14-चक्के ट्रकबाट भारी मात्रामा संदिग्ध हिरोइन जफ्त गरेको छ। यस मामलामा ट्रक चालक अनि मालिकलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले बताएअनुसार श्रीरामपुर चेकपोस्टमा सिमुलटापु थाना प्रभारी सन्दीप सन्दिकैको नेतृत्वमा चलाएको खोजी अभियानको अवधि ट्रकमा बनाइएको एउटा गुप्त च्याम्बरबाट हेरोइनको 28 प्याकेट जफत गरियो। प्रतिबन्धित मादक पदार्थको अनुमानित मूल्य करोडौं रुपियाँ रहेको सूत्रहरूबाट थाहा लागेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। हजुरहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेबमा पनि सुन्न सक्नुहुनेछ। र समय अहिले दिउँसोको 3:21 औ 37 सेकेन्ड भइरहेछ श्रोता। र अब प्रस्तुत छ कार्यक्रम गीत संगीत।

संगीत त्यो भाषा हो जसलाई बुझ्न शब्दको आवश्यकता पर्दैन। जहाँ शब्दहरू मौन हुन्छन् त्यहाँ संगीतले मनको कुरा बोल्ने गर्छ। यही सांगीतिक मिठास लिएर अब प्रस्तुत गर्दछौ केही मन छुने लोक तथा आधुनिक गीतहरू कार्यक्रम गीत संगीतमा। त कार्यक्रमको आरम्भमा सुनायो प्रथम सांगीतिक कोशेली कुन्ती मोक्तानको स्वरमा, जहाँ शब्द संगीत रहेको छ प्रमिता गुरुङको।

आमा, यो केवल एउटा शब्द होइन श्रोता, संसारकै सबैभन्दा न्यानो अनुभूति हो। आमाको काखमा माया हुन्छ, बोलीमा आशीर्वाद र उनको मुस्कानमा सन्तानको सम्पूर्ण संसार लुकेको हुन्छ। जीवनमा धेरै सम्बन्धहरू भेटिन्छन्, तर आमाको माया जस्तो सम्बन्ध भेटिन्न जसको गहिराई नाप्न कुनै शब्द पर्याप्त हुँदैन। आमाको माया त्यो दीप जस्तै हो श्रोता, जसले आफू जलेर पनि सन्तानको बाटो उज्यालो बनाइरहन्छ। संसारले साथ छोडे पनि आमाको आशीर्वादले मनलाई साहस दिइरहन्छ। त्यसैले त भनिन्छ, आमाको

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत सङ्गीत। समय अहिले 3:35 भइरहेछ। श्रोता, कार्यक्रम गीत सङ्गीतको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् किरण वाइबाको स्वरलाई।

श्रोता कार्यक्रम गीत संगीत अन्तर्गत आधुनिक गीतका मधुर धुन र भावनासँगै केही क्षण हामीले साङ्गीतिक आनन्द लियौँ। त अब भने समय भएको छ आनन्द लिने हाम्रै गाउँघरका पाखा बखेर मेलापात र हाम्रै जनजीवनका सुगन्ध बोकेर आएका लोकगीतहरूको। लोकगीत हाम्रो माटोको आवाज हो, हाम्रो संस्कृति र परम्पराको जीवन्त अभिव्यक्ति हो। पुस्तौदेखि एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको लोकसङ्गीतमा हाम्रा सुख दुःख, प्रेम विरह, चाडपर्व, प्रकृति र जीवनका अनेकौँ रङहरू समेटिएका हुन्छन्। त्यसैले लोकगीत सुन्दा केवल एउटा गीत मात्र सुनिरहेका हुँदैनौँ श्रोता, हामीले आफ्नै गाउँघर, आफ्नै संस्कृति र आफ्नै सम्झनासँग जोडिरहेका हुन्छौँ। त आउनुहोस् केही क्षण हामी हाम्रा संस्कार संस्कृतिसँग जोडौँ सुनेर लोकगीत चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यमुना देवानको समूह स्वरमा जहाँ शब्द सङ्गीत रहेको छ गणेश कुमार घिसिङको।

0: एपी सिंह के अलावा सेना प्रमुख जनरल धीरज सेठ, नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन और पूर्व वायुसेना प्रमुख भी उपस्थित रहेंगे। इस वर्ष वायुसेना दिवस के आयोजन के बारे में नई दिल्ली में जानकारी साझा करते हुए स्क्वाड्रन लीडर पल्लवी सांगवान ने कहा कि परेड से पहले MI-17 राष्ट्रीय ध्वज और भारतीय वायुसेना के ध्वज के साथ ध्वज फ्लाई पास्ट करेंगे। परेड के बाद अलंकरण समारोह में उत्कृष्ट प्रदर्शन करने वाली इकाइयों को प्रशस्ति पत्र दिए जाएंगे। सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
1: वायुसेना प्रमुख एयर मार्शल एपी सिंहले भन्नुभयो, वैश्विक संघर्षको यस समयमा जब प्रत्येक देशसित गोला बारुद, विमान परिचालन प्रणाली अनि सीमित आपूर्ति श्रृङ्खलाको भण्डार छ, आत्मनिर्भरता आजको सबैभन्दा ठूलो आवश्यकता हो। 94 वायुसेना दिवस अघि नयाँ दिल्लीमा आयोजित एउटा संवाददाता सम्मेलनलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले आत्मनिर्भरता प्राप्त गर्नका लागि धेरै प्रयास गरेको बताउनुभयो। उहाँले भन्नुभयो, एआईले आज भारतीय वायुसेनाको प्रत्येक क्षेत्रमा प्रवेश गरिरहेको छ। श्री सिंहले भारतीय वायुसेनाको बेग्लै ड्रोन बल बनाउने कुनै योजना नरहेको पनि बताउनुभयो। भारतीय वायुसेना प्रमुखले भन्नुभयो, विभिन्न हतियार प्रणालीहरू अलग अलग सञ्चालित गर्न सकिँदैन अनि वाञ्छित परिचालन प्रभावको लागि यसलाई एकीकृत गर्न आवश्यक छ। ड्रोन भारतीय वायुसेनाको लागि कुनै क्रान्तिकारी आविष्कार नरहेको, वायुसेनाको क्रमिक विकासको भाग रहेको पनि एयर मार्सल एपी सिंहले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AINewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 3 नोभेम्बरमा महाराष्ट्रको बारामतीको भ्रमण गर्नुहुनेछ अनि नवनिर्मित प्रेरणास्थलको उद्घाटन गर्नुहुनेछ, जहाँ भगवान बुद्धको 4 टनको प्रतिमा स्थापित गरेको छ। राष्ट्रिय कम्युनिस्ट पार्टी प्रमुख शरद पवारले आज एउटा संवाददाता सम्मेलनलाई सम्बोधन गर्नुहुँदै विद्या प्रतिष्ठानमा हुन गइरहेको यस कार्यक्रममा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे अनि सुनेत्र पवार, सिरम इन्स्टिट्युटको साइरस पुनावाला तथा माइक्रोसफ्टका प्रतिनिधिहरूलाई आमन्त्रित गरेको छ। श्री पवार यस शैक्षिक ट्रस्टका अध्यक्ष हुन्। जापान एसियाई खेलहरूमा भारतको असल प्रदर्शन जारी छ। एसियाई खेलहरूमा भारतले पुरुष क्रिकेटमा पाकिस्तानलाई 19 रनले पराजित गरेर दोस्रो पटक स्वर्ण पदक जितेको छ। आज प्रणवी उरसले गोल्फमा स्वर्ण पदक जितेर इतिहास रचेका छन्। प्रणवी देशको लागि गोल्फको स्वर्ण पदक जित्ने प्रथम भारतीय महिला बनेका छन्। यसअघि 2002 शिव कपूरले पुरुष स्पर्धामा भारतको लागि पहिलो स्वर्ण पदक जितेका थिए। महिला रिकभर तीरन्दाजीमा कुमकुम मोहोदले यस स्पर्धामा देशको लागि पहिलो स्वर्ण पदक जिते। नीरज चौहानले पुरुष रिकभ स्पर्धामा धीरज बोमा द्वारालाई पराजित गरी कांस्य पदक जिते। हिज महिला हकीमा भारतले स्वर्ण पदक जित्यो। फाइनलमा भारतले चीनलाई 1-0 पराजित गरेको छ। यस जित साथै भारतीय महिला हकी टिमले 44 वर्षपछि एसियाई खेलहरूमा स्वर्ण पदक जितेका छन् अनि 2028 ओलम्पिकको लागि सोझै क्वालिफाई गरेका छन्। कुस्तीमा सुजित कलकलेले पुरुषहरूको 65 किलो फ्री स्टाइल वर्गमा स्वर्ण पदक जितेको छ। बक्सिङमा परविन हुड्डा, अङ्कुश पङ्गाल अनि लभलिना बोरगोहेनले स्वर्ण पदक जिते। तीरन्दाजीमा भारतीय महिला रिकभ टिमले पहिलो पटक एसियाई खेलहरूमा स्वर्ण पदक जितेको छ। यस्तै प्रकारले मिक्स रिकभ टिमले रजत पदक प्राप्त गरेको छ। भारत हाल पदक तालिकामा 5 स्थानमा पुगेको छ। कुल 81 पदक भारतले जितिसकेको छ, जसमा 19 स्वर्ण, 26 रजत अनि 36 कांस्य पदक सामेल छन्। कङ्गोमा इबोला संक्रमणबाट बचाउ गर्ने दवाईको परीक्षणमा 250 भन्दा अधिक व्यक्तिहरूलाई सामेल गरेको छ। यो दवाई बन्डिबुग्यो भाइरसको लागि हो, जुन तेजीसित फैलिरहेको यस प्रकोपको कारण हो अनि जसको लागि हालसम्म कुनै स्वीकृत टिका तथा उपचार उपलब्ध छैन। यो परीक्षण पूर्वी प्रान्त इटुरीमा भइरहेको छ, जुन चाहिँ यस प्रकोपको केन्द्र हो। पूर्वी कङ्गोमा मईको मध्यमा यस इबोला प्रकोपको घोषणापछि कम्तीमा 8,300 मामला दर्ता गरेको छ। यस संक्रमणद्वारा 4,000 मानिसहरूको मृत्यु भइसकेको छ। भारत अनि वेस्ट इन्डिज बीच चलिरहेको 3 म्याचहरूको एक दिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अनि अन्तिम म्याचमा आज चण्डीगढमा जारी छ। यसअघि भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। ताजा समाचार लेखुन्जेलसम्म भारतले 19 ओभरमा 2 विकेट गुमाएर 95 रन बनाएर खेलिरहेको छ। अंशुल कम्बोजले यस म्याचमा एक दिवसीय क्रिकेटमा आफ्नो पदार्पण गरिरहेको छ, जबकि नितिश रेड्डीलाई टिममा फर्काइ ल्याएको छ। मोहम्मद सिराजले पनि यस श्रृङ्खलाको आफ्नो पहिलो म्याच खेलिरहेको छ। यस अघिको दुईवटा म्याच जितेर भारत यस श्रृङ्खलामा 2-0 अघि रहेको छ। मौसम विभागले आज अरुणाचल प्रदेशमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। आगामी 24 घण्टाको अवधि पन्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश, गुजरातका अधिकांश भागहरू, मध्य प्रदेश, जम्मू कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, बिहार, झारखण्ड, छत्तिसगढ अनि महाराष्ट्रका केही भागहरूबाट दक्षिण पश्चिम मनसुन फर्कनका लागि परिस्थितिहरू अनुकूल हुने सम्भावना छ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। गृहमन्त्री अमित शाहले आज भोपालमा गौपालकहरू अनि नयाँ आपराधिक कानुनहरूसित सम्बन्धित धेरै महत्त्वपूर्ण घोषणाहरू गर्नुभएको छ। रिजर्व ब्याङ्कको गभर्नर सञ्जय मल्होत्राले मूल्य अनि वित्तीय स्थिरतालाई भू राजनीतिक अनि भू आर्थिक विखण्डन, व्यापार प्रतिबन्धहरू, आपूर्तिमा अचानक आएको अवरोध अनि तकनिकी व्यवधानहरूबाट अलग गरेर हेर्न सकिँदैन भनी बताउनुभएको छ। भारतीय वायुसेनाको 94 स्थापना दिवस आगामी 8 अक्टोबरको दिन मनाइनेछ अनि भारत अनि वेस्ट इन्डिज बीच चलिरहेको 3 म्याचको एक दिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अनि अन्तिम म्याच आज चण्डीगढमा जारी छ। आकाशवाणीबाट समाचार पुरा भयो। साँझ 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको चार बजिरहेछ श्रोता, र अब प्रस्तुत छ एक वार्ता।

नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ रेलिङबाट आउनुभएका डाक्टर कमल पोखरेल। श्रोतावृन्द, उहाँबाट आज हामी एउटा वार्ता तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। सुनिदिनुहोला अन्तिमसम्म यस कार्यक्रममा रहेर रह।

आकाशवाणी खरसाङ रेडियोका सम्पूर्ण श्रोता वृन्दमा सश्रद्धा सप्रेम नमस्कार। म डाक्टर कमल पोखरेल रेलिङबाट आज पनि यहाँहरू समक्ष म एउटा वार्ता प्रस्तुत गर्न लागिरहेको छु। मेरो वार्ताको विषय छ नेपाली चाडपर्व संस्कृति परम्परा र आधुनिक परिवेश विषयमा। अफ्रिका महादेशमा मानवको उत्पत्ति भएपछि नाङ्गै आहारको खोजीमा अघि बढ्ने क्रममा बिस्तारै विकसित बन्दै लाज मान्ने भयौँ हामी। लाज ढाक्नलाई भाङ्राको लङ्गौटी सिस्नुको कन्दनी बाँध्ने भयौँ। कति पोल्यो होला सिस्नुले ती हाम्रा पुर्खाहरूलाई। आदिममा फलफुल कन्दमूल आहार गरेर निर्वाह गर्ने जाति फलफुल नपाएपछि जङ्गली जनावर शिकार गरेर खान थाल्यो। शिकार गर्दा माउ मारेपछि मसिना बच्चाहरूलाई पक्रेर पाल्न थाल्यो। यसरी पशुपालन गर्न जान्ने भयो। अघि बढ्दै जाँदा सर्वप्रथम जुन जातले धान भेटे त्यसलाई रोपे फलाएर खान जाने, आज तिनीहरूको प्रत्येक संस्कारमा धान अनिवार्य भयो। जसले प्रथममा कोदो भेटे त्यसलाई खेती गर्न खान जाने, तिनीहरूको आज प्रत्येक संस्कारमा कोदो नभई हुँदैन। यसरी जीवन बचाउनलाई के खान सकिन्छ, के खाँदा कोक्याउँछ, के खाँदा मातिन्छ, कुन तितो छ र पनि खानुहुन्छ र कुन मिठो छ र पनि खानु हुँदैन, त्यो कुरो चिनेर पत्तो लगाउँदा धेरै मरे तर सहीद भनिएन। यसरी विकसित हुँदै हुँदै अघि बढ्दै जाँदा खारी प्रान्त कैलाश पर्वत क्षेत्रमा पुगेपछि मात्र राई जातिले सुम्नीमा पारुहाङ भेटे। पारु माने पार्वती, हाङ माने राजा। पारुका राजा शिव राई जातिका इष्टदेव भए। लिम्बुले त्यसै क्षेत्रमा आइपुगेपछि युमा र थेवा पाए। युमा भनेको आमा, थेवा भनेको बाबा। उही शक्ति, नाम मात्र फरक लिम्बु भाषामा। अन्य जातिले युमालाई उमा भने अनि उनका ईश्वरलाई महेश्वर भने र उमा महेश्वरको पूजा गर्न थाले। जगत मातालाई जगदम्बा बनाए। एउटै शक्तिलाई यसरी भक्तहरूले जहाँ जहाँ जुन जुन रूपमा जुन जुन रङमा भेटे त्यही अनुरूप नाम दिँदै दिँदै दिँदै गएर बढाउँदै बढाउँदै लगे घटाएनन् र आज आएर हामी नवदुर्गा भनेर पूजा गर्छौँ। यसरी जब यी विभिन्न भाषा बोल्नेहरूका शरीरमा त्यो एउटै शक्तिले विभिन्न नाम र भाषामा शरीर कमाउँदै फलाक्न थालेपछि हाम्रा पूर्वजले ती शरीरमा कम पाउने व्यक्तिलाई कसैलाई ओझा भने, कसैलाई बिजुवा भने, कसैलाई धामी, झाँक्री, बोङथिङ, फेदाङ्बा, बोन्बो विभिन्न जात अनुसारका पुरोहित माने। उनका शरीरमा त्यो दिव्य शक्ति चढेर जे जे फलाक्छन् त्यही त्यही उसले फलाके मुताबिक मान्दै मान्दै मान्दै आए र आफ्नो संस्कार संस्कृति बनाए। आज पनि मुन्दुमी संस्कृतिलाई मात्र विशुद्ध रूपमा जसले मानेर ल्याए त्यसलाई थुतुरीवेद भनिन्छ र उनकै आदेश निर्देशमा कुनै पुस्तक नपढिकन आफ्नो संस्कार आजसम्म चलाइरहेको पाइन्छ। यसरी विकसित बन्दै अघि बढ्ने क्रममा छैठौँ सातौँ शताब्दीमा आदिगुरु शङ्कराचार्य दक्षिण भारतबाट अघि नै पूर्ण विकसित भइसकेर वेद विद्याका ज्ञाता भएर चारधाम बनाउँदै बनाउँदै उँभो बढ्ने क्रममा सर्वप्रथम रामेश्वरम धाम बनाए, दोस्रो धाम जगन्नाथपुरी बनाए, तेस्रो धाम द्वारिका बनाएर तीन धाम बनाइसकेपछि चौथो धाम बनाउनलाई उनी बद्री केदार क्षेत्रमा पुगे। त्यहाँ उनी दलबल शिष्यसँग पुग्दा हाम्रा पूर्व जङ्गलीहरूसित भेट भयो। आदिगुरु शङ्कराचार्यका प्रभावमा आएकाहरूले उनलाई गुरु माने अनि उनका विभिन्न शिष्यहरूसित वेद अध्ययन गर्न थाले। जुन जुन गुरु कहाँ सिके उनै गुरुको गोत्र दिएर अझ विकसित गराएपछि एउटै गोत्र र पाछाभित्र बिहेबारी बन्द गरियो। यसरी संस्कार बनिँदै गयो। जन्म संस्कार, बिहे संस्कार र मृत्यु संस्कारसम्म पुग्दा हाम्रा 16 संस्कारहरू बनाइयो। संस्कार बनिसकेपछि भाषा त आफ्नै छँदै थियो, त्यही अनुरूप संस्कृति पनि बनाउँदै लगे। तामाङ जातिले छाला काडेर डम्फू बनाए, आफ्नै भाकाको गीत कथे गाए, तामाङ सेलो बनाए। त्यही पशुको छाला काडेर लिम्बुले च्याब्रुङ बनाए, बजाएर आफ्नै भाकाका पालम गाएर धान नाचे। राई लिम्बु मगरले त्यही पशुको छाला काडेर मादल बनाए, आफ्नै पाराको गीत कथेर मारुनी नचाए। खस जातिले त्यही पशुको छाला काडेर खैँजडी बनाए,
टेम्को बनाए, दमहा बनाए, सनई नरसिंहा तुरही नौमती बाजा बनाए, खस बाहुन कामी दमाई सार्की भुजेल सबैको सामूहिक बाजा बन्यो नौमती बाजा। यसरी विभिन्न साङ्गीतिक साज तयार भइसक्यो। भेषभूषा भाङ्राको लगौटी कन्दरीबाट विकसित हुँदै हुँदै हुँदै तानमा धागो काट्न र बुन्न जानेपछि जात जातकै भेषभूषा बनाउँदै गए। त्यसपछि मरदले मैलपोस, नारीहरूले एकसर गुन्यु बनाएर बेरेर हिँड्ने भए। मैलपोसपछि चार ठाउँ डोराले बाँध्नुपर्ने वस्त्र बनाएपछि त्यसलाई दौरा भनेर नाम दिए। एउटा लामो दौराले धेरै वर्षसम्म काम चलाएपछि कम्मर मुनि पनि ढाक्नको निम्ति सलवार बनाए, त्यसलाई सुरुवाल भनेर पछि नामाकरण गराए। स्त्री जातिको माथिल्लो अङ्ग ढाक्नलाई भोटो बाहुला बिनाको र कम्मर मुनि गुन्युको लम्बाइ बढाएर बाह्र हाते बनाए लुगा बुन्न जान्ने भएपछि। यसरी विकसित बन्दै बन्दै जाँदा भोटोबाट दौराकै सानो रूप चौबन्दी चोली, हेमबारी, पटुकी, मजेत्रो बनाए। पुरुषका दौरामा गोजी नभएका कारण अस्कोट बनाएर चार चारवटा पाकेट बनाए। पछिबाट अझ सुन्दर पहिरन बनाउँदै जाने क्रममा सन् 1846 शिरमा ढाका टोपी लगाएर अझ 4 इन्च अग्लो शिरशोभा लगाउने प्रचलन सुरु भयो। सन् 1850 1980 130 वर्ष दौरा सुरुवाल लगाएपछि 1850 जङ्गबहादुर राणा बेलायतबाट फर्किँदा कोट ल्याएपछि दौरा सुरुवाल अस्कोट र हुने खानेले कोट लगाउने प्रचलन सुरु भएको मानिन्छ।

यसरी वस्त्र सँगसँगै आफ्नो ठाउँको पैतृक परम्परा अनुसार नागा जातिले घरको दैलोमा ठूला ठूला जनावरका सिंह राख्ने, हड्डीका गरगहना आभूषण बनाउने, राईको आफ्नै, लिम्बूको आफ्नै, नेवारको आफ्नै खालका सुन चाँदीका गरगहना बनाएर शिरबन्दी, चेप्टे सुन, नौगेडी, कण्ठा, गदवारी, नागढुङ्ग्री, झुम्के बुलाकी, ताबिज, चुरा, कल्ली विविध नाम दिएर

शरीरमा सजाएर हिँड्न थाले। यसरी जहाँ जहाँ बसे, जे जे खाए, जे जे गरे पुर्खाहरूले, त्यसलाई पुस्तौँ पुस्ता जब हामीले मान्दै मान्दै ल्याएका विधि विधानलाई हामी जातीय परम्परा मान्छौँ। लिम्बूको बिहेमा डल्लै सुँगुर हुक्तम्बा लिएर जानुपर्छ, राईको पेरुङ्गो बोक्नुपर्छ, गुरुङको अग्नित भनेर एउटा डल्लै बाख्रा लानै पर्छ भने जात जातको आफ्नै परम्परा आजसम्म पनि हामीले कायम राखेर गोर्खा जाति अघि बढिरहेको पाउँछौँ। यसरी जातिभित्र रहेका उपजात एक एकवटा एक्लै एक्लै यी साजबाज बजाएर नाच्दा त्यति आनन्द आउन सकेन। सबै एकै ठाउँ मिलेर रमाउँदा पो आनन्द आउँछ भन्ने कुरा पत्ता लगाएरै हुनसक्छ। अब गोर्खा जातिको सामूहिक आनन्द मनाउने एउटा सामूहिक चाड पनि चाहिन्छ भनेर हाम्रा पुर्खाहरूले सोचे होला सायद। हामी नयाँ सालको पर्व त सालभरि मनाउँछौँ, जात जातको अलग अलग छ हाम्रो नयाँ साल। जैनहरूले दीपावलीको अघिल्लो दिन वीर निर्माण दिवस भनेर मनाउँछन्, नेवारहरूले दीपावलीको भोलिपल्ट नयाँ साल भनेर मनाउँछन्, पारसीले 16 तारिक अगस्तलाई नयाँ साल भनेर नवरोज भनेर मनाउँछन्, सिन्धी जातिले चैत्र शुक्ल पक्ष द्वितीयका दिन चेटीचण्ड भनेर नयाँ साल मनाउँछन्, पन्जाबी नेपालीले 13 अप्रेलमा नयाँ साल मनाउँछन्, बङ्गालीले 14 अप्रेललाई नयाँ साल मनाउँछन्, कश्मीरीहरूले 19 मार्चलाई नवरिया भनेर नयाँ साल मनाउँछन्, भुजेलहरूले मङ्सिरे पूर्णेका दिन प्लुगाल पारिम भनेर नयाँ साल मनाउँछन्, गुरुङहरूले तोला लोसार भनेर नयाँ साल मनाउँछन्, मगरले बाराही मेजुङ भनेर नयाँ साल मनाउँछन्, राईहरूले मङ्सिरे पूर्णेकै दिन साकेला पूजा गर्छन्, 3 वटा ढुङ्गा काटेर चुल्हा बनाउँछन्, सुप्तलुङ तारालुङ र पुमालुङ भनेर पूजा गर्छन्, कुलपितृ सिमेभूमि नागनगिनी सिकारी सुम्निमा पारुहाङको पूजा गर्छन्, ऋषि वा मुन्दुङ फलाक्छन्, सिल्ली नाच्छन्, खसहरूले मङ्सिरे पूर्णेकै दिन उधौली पूजा गर्छन्, मष्टको पूजा गर्छन्, खैजडी नाच नाच्छन्, तामाङहरू ग्याल्पो लोसन मनाउँछन्, भोटे शेर्पा कागते खाप्सो पोलेर चाम्बाको सातुको टिका लगाएर लोसन मनाउँछन्। हामी सबैको 1 जनवरी पनि नयाँ साल, नयाँ वैशाख 1 गते पनि नयाँ साल। नयाँ सालमा त विविधता छ भने ठुला चाडपर्व झन् कस्तो होला भनेर चाडपर्वमा एकरूपता ल्याउन हाम्रा पुर्खाले कति कसरत गरे होला हामीले आज चिन्तन गर्नु आवश्यक छ। गोर्खा जातिको झन् 12 महिना 18 पर्व भन्ने प्रचलन छ। यसरी नयाँ सालबाट सुरु भएका हाम्रा विभिन्न चाडपर्वहरू छन्। हाम्रा विभिन्न पर्वहरूमध्ये वैशाखलाई वर्षको प्रथम महिना मानेपछि 1 वैशाख धुमधामसितले गोर्खा जातिका सम्पूर्ण साजबाज बजाएर सबै जात जातका पहिरन झाँकी निकालेर धुमधामसितले नयाँ साल मनाउँछौँ। वर्षभरिमा यस्ता सामूहिक झाँकी र सम्पूर्ण बाजागाजा बजाएर मनाइने चाडपर्वमा नयाँ साल वैशाख, आषाढ 29 गते, भानु जयन्ती अनि बडा दशैँका महासप्तमीका दिन प्रमुख यस्तो उमङ्गसितले सबै बाटामा निस्केर हामी हर्षोल्लाससित यो चाडहरू मनाउने गर्छौँ। 1 वैशाखपछि चण्डी पूर्णे, बुद्ध पूर्णिमा, उभौली पर्व एकै दिन 3-3 वटा ठुला ठुला चाड हामी पाउँछौँ र 3 वटा हामी एकै दिन मनाउँछौँ। चण्डी नृत्य राई जातिले धुमधामसितले नाचेर मनाउँछन् भने नेवार जातिले लाखे नाच नाचेर विभिन्न देवीहरूको पूजा गरेर मनाउँछौँ। त्यही दिन उभौली पूजा गर्छन् सबै जातिहरूले आफ्ना परम्परा रीतिरिवाज अनुसार। खस जातिको मष्ट पूजा पनि त्यही दिन हुन्छ। खसहरू त्यही दिनदेखि सप्तमी तिथिसम्म गोडधुप गर्छन्, कुल पूजा भनेर मष्टको पूजा गर्छन्। असार 15 भनेपछि कामको चटारो, घरमा दाल भात सब्जी पकाउनु नभ्याउने दिन, मुठी रोपेर मुरी उब्जाउने समयको महत्त्वलाई ध्यानमा राखी त्यस दिन दही चिउरा केरा खाएर धान रोप्नुपर्ने, साना ठुला धनी गरिब सबै हिलोमा डुब्नुपर्ने, नौमती बाजा बजाएर बेठी बजाएर रसिया गीत गाउँदै थाकेको गलेको अनुभूति हुनै नदी भोको पेट नराखिकन जातीय पर्व मनाउँदै सबै भेला भएर धुमधामसितले धान रोप्ने चाड हामी आषाढ 15 मनाउँछौँ। बेठी लगाएका खेतका घर मालिक मालिकनी त्यो दिन नयाँ नयाँ कपडा लगाएर हिलोमा पस्नुपर्छ। खलेगरामा धान रोपेर खला बाँध्ने काम गरिन्छ। खला बाँधिसकेपछि रोपार जाति सबैलाई हिलोको टिका, धानको बिउको फुल लगाएर घर मुल्कीले यथाशक्ति दक्षिणा दिने चलन छ। असार सक्ने साथै अर्को चाड लगत्तै आउँछ, साउने सङ्क्रान्ति। त्यो दिन असारभरि हिलोमा भिजेको गोरुलाई नुहाइन्छ, सफा पारेर तेल दलिन्छ। सबैले त्यस दिन हिलो फ्याँकेर
नुहाई धुवाई गर्छन्, घरका दैलोमा सिरुवा बाब्योको तोरण बाटेर टाङ्छन्, नयाँ तुलफुल चढाउँछन्, खसी भेडा सुँगुर काट्छन् र यतिका दिनसम्म थाकेको गलेको शरीरलाई नयाँ शक्ति दिनलाई भनेर सिरुवा खान्छन्, नाचगान गर्छन्। दिनभरि यसरी बितेपछि साँझमा बारीमा अगुल्डो फ्याँक्दै अनिकाल जा सहकाल आइजा भनेर लुतो फुतो भागिजा भन्छन् र भोलिपल्ट राँके बार्छन्, बारीमा पस्दैनन्, भोलिपल्ट पनि दिनभरि आराम गर्छन्। साउन 15 खिर पकाएर आनन्द मान्दै खान्छन्। साउन सक्दा नसक्दा गुरु पूर्णिमा आउँछ, जसलाई हामी क्वाँटी पर्व भन्छौँ। यो चाडलाई नेवार जातिले अति नै प्राधान्य दिएर मनाउँछन्। हप्ता दिन अघिदेखि भिजाएर राखेका 9 दाल जातीय पदार्थ त्यस दिन सबै सेतै टुसाएको हुन्छ। यसलाई सम्पूर्ण मरमसला लगाएर अति स्वादिष्ट अति शक्तिशाली सुप तयार पारेर सबैलाई बाँड्छन्। यो सुपले बर्खाभरि रुजी भिजी शरीरभित्र गाडिएका सम्पूर्ण सर्दी बाहिर निकालिदिन्छ, नसाका विभिन्न रोगहरूलाई निर्मूल पार्छ। हाम्रा प्रत्येक चाडमा बनाइने आहारहरू वैज्ञानिक ढङ्गका छन्, जसले हाम्रो स्वास्थ्य सधैँभरि सुस्वास्थ्य राख्न मद्दत गर्छ।

त्यसपछि आउँछ नारी एकताको चाड तिज, माइतका आफ्ना छरछिमेकी बाल्यकालका साथीसँगी सबै तिज मान्न माइत आउने हुँदा सबैसित भेटघाट गरेर आनन्द मान्छन् त्यो दिन। अनि अविवाहितहरूले आफूले चाहेका वर मिलोस् भनेर, विवाहितहरूले आफ्नो पति चिरञ्जीवी रहन् भनेर दिनभरि पानीसम्म नपिई 24 घन्टा उपवास बसेर खुबै कठोरतापूर्वक तिजका अघिल्ला दिन खिर ढकने खाएको भरमा त्यो व्रत बसिन्छ। ती नारीहरूको एकता, त्यो एउटै रातो साडीको पहिरन, त्यो खुसी र आनन्द सधैँ रहिरहनु हो भनेदेखि स्वर्ग अर्को खोज्नु जानुपर्ने थिएन। तिज अति पवित्र धार्मिक पर्व हो, तर वर्तमानमा तिज पर्वमा नराम्रो विकृति फैलिँदै जाँदैछ। खिर ढकने, अर्सा अनर्सा जस्ता स्वास्थ्यवर्धक दर एकै दिन मात्र खानुपर्ने तिजको अघिल्लो दिन दर भनेर, तर आजकल महिनौँ दिनसम्म दर खाने, चाड मनाउने, मनपरी मदपान गर्ने जस्ता नराम्रा प्रवृत्तिहरू हाम्रो समाजमा बिस्तारै भित्रिन थालेको छ। आचरण चरित्र बिगार्दै गीत पनि त्यस्तै गाउँदै नाच्न थाले, तिजलाई रतौली बनाइसके। आजभोलि रागोले भैँसीलाई, गोरुले गाईलाई माया गरे झैँ माया गर न मलाई भन्ने गीत बजाएर नाच्न थाले। डाक्टरकोमा जाऊ, बुढा वैद्यकोमा जाऊ, त्यतिले पनि नभए यासा गुम्बा खाऊ भन्दै गीत बजाएर रमाइ रमाइ नाच्छन् आजकल तिजमा। यति मात्र होइन, भेना पनि पति पाऊँ भनेर सालीहरूले धरि तिजको व्रत बस्न थाले। केक हाम्रो हुँदै होइन, आजकल केक नकाटे बर्थडे नै नआउने भइसक्यो प्रत्येक घरमा। हिजो आज त तिजमा पनि केक काट्न थाले बा। अब निराहार 24 घन्टा व्रत बसेर केक काट्नु हो भने तिजको व्रत त कुनै मूल्याङ्कन भएन। तिज यसरी सकिएपछि

पछि पितृपक्ष सोह्र श्राद्ध आउँछ। त्यसमा राई जातिले पितृ गर्छन्, अन्य जातिले आफ्ना स्वर्गवासी पितृहरूलाई श्रद्धाञ्जली गर्छन्, पिण्डदान गर्छन्। जब नौरथ लाग्छ गाउँ गाउँमा मादल बजाएर मालश्री गाएर नवदुर्गा मातालाई आह्वान गरिन्छ। घटस्थापनाका दिन सकिएपछि भोलिपल्ट औँसीको भोलिपल्ट पूजा कोठामा चोखो बलुवा वा माटो ल्याएर त्यसमा जौ छरेर जमरा राखिन्छ। पानी चढाउँ भने गडेलाको जुठो, दुध चढाउँ भने बाछाको जुठो, फुल चढाउँ भने भमराको जुठो। मातालाई त चोखो र पवित्र चाहिन्छ। त्यस्तो चोखो र पवित्र ठाउँमा माताले पाइला राख्नुहुन्छ, त्यसमा टेकेर माता आउनुहुन्छ। त्यसैले जौको चोखो जमरा उमारेर षष्ठीका दिन आह्वान गरेर सप्तमीका दिन मातालाई नवपत्रिकासँगै सम्पूर्ण साजबाज बजाएर प्रत्येक घरबाट फुलपाती सङ्ग्रह गरेर बजारमा सम्पूर्ण नगरमा डोलीमा बोकेर नवदुर्गालाई घुमाइन्छ र त्यो घुमाइसकेपछि पुनः पूजा मण्डपमा नवदुर्गालाई राखेर पूजा गरिन्छ। कुविण्डको बलि दिन्छन् कसैले, कसैले महिषको बलि दिन्छन्, कसैले पाठाको बलि दिन्छन्, कसैले हाँसको बलि दिन्छन्। अष्टमीका दिन मार हान्ने चलन छ। एकै छपकोमा राँगा जसले छिनाउँछ उसलाई फेटा बाँधेर वीर भनेर उसलाई रगतको टिका लगाइदिने पनि चलन छ। दसौँ दिनमा दुर्गा पूजा सकेर ठुला बडाका हातबाट चामल र दहीमा मुछेका टिका आशिष लिँदै लिँदै थापिन्छ। र यो दसैँ हाम्रो गोर्खाहरूको अलग्गै छ, अरू हिन्दूहरूको अलग्गै छ। अरू हिन्दूहरू नौ दिनसम्म उपास बसेर व्रत बसेर माता दुर्गाको पूजा गर्छन् भने गोर्खाहरू यसरी बलि दिएर मातालाई भोग चढाएर मासु खाँदै दुर्गाको पूजा गर्छन्। टाढा नजिकका सम्पूर्ण आफन्तहरू भेला भएर मान्यजनको आशीर्वाद लिने अनि अति आनन्ददायक दसैँ पूर्णिमाको दिनसम्म छ दिनसम्म हाम्रो लगातार यसरी दसैँ पर्व चल्छ। राई अनि लिम्बू जातिमा तिहारको औँसीको दिनसम्म पनि टिका लगाएर आशिष थाप्ने चलन आज पनि हामी पाउँछौँ। दसैँमा छोरी ज्वाइँ अनिवार्य आउनै पर्ने, आफ्ना भाना बान्जी आफूभन्दा सानाहरू ठुलालाई मान्न अनिवार्य रूपमा जानै पर्ने, आशीर्वाद पनि भरिपूर्ण पाइने, मिठो मिठो चौरासी व्यञ्जन पनि गच्छे अनुसार खानु पाइने, सबैसित भेटघाट दर्शन हुने अति रमाइलो दसैँ सकिएको पन्ध्र दिनपछि रमाइलो चाड तिहार हाम्रो अगाडि आउँछ। तिहारलाई हामी दीपावली पनि भनेर मान्छौँ। अन्य जातिले भव्यतासित मान्छन्, तर गोर्खा जातिले तिहार अलिक भिन्नै प्रकारले मान्छन्। गोर्खा जातिभित्र चार जात 36 वर्ण पाइन्छ। 36 विभिन्न जात जाति मिलेर एउटा सिङ्गो गोर्खा जाति बनेको पाइन्छ। यत्रो जात जातिलाई सबैले ग्रहण गर्न योग्य एउटा ठुलो मञ्च चाहिन्छ भनेर नै बडा दसैँ र तिहारलाई हाम्रो ठुलो चाड बनाएर हाम्रा पुर्खाहरूले प्रचलनमा ल्याएको हुनसक्छ। देउसी भैलो गोर्खा जातिले मात्र खेल्छन्। किन भन्दा आजको पश्चिम नेपाल त्यति बेला नेपाल थिएन। जुम्लाका कल्याण वंशका राजा बलिराज थिए। लिम्बुहरू बलिहाङ भन्छन्। जनताले राजालाई आपत परेको देखेर गाउँ गाउँ घर घरमा गई अन्न र धन सङ्ग्रह गरी राजालाई सघाउ पुर्याएको गाउँलेको सहयोगप्रति आभारी बनेर प्रत्येक वर्ष घर घरमा यो सन्देश पुर्याउने बलिराजको हुकुम भएपछि गोर्खा जातिले यसलाई देउसी र भैलोको रूपमा आज पनि मनाउँदै आएको पाइन्छ। बलिराजको हुकुम हुँदा आएको हामी, ए भन भन भाइ हो ए देउसी रे भन्दै हामी यसरी घर घरमा गएर देउसी खेल्ने गर्छौँ। अनि जसरी दसैँमा आफ्ना आफन्त मात्र घरमा आउँथे भने तिहारमा गाउँभरिका सम्पूर्ण गाउँले चिना जाना नचिनेका व्यक्तिहरू घर घरमा आउँछन्, घर हेर्छन्, कसरी बसेको छ बुझ्छन्। अनि दसैँमा चेली ज्वाइँ माइत आउँथे भने तिहारमा माइती चेलीको घरमा अनिवार्य रूपमा जानै पर्ने, दिदी बहिनीका हातबाट भाइटिका लगाउनै पर्ने प्रचलन हाम्रोमा रहेको छ। र यसरी हामीमा एकाअर्कामा आदान प्रदान चेली माइतमा आउने र माइती चेलीकोमा जाने पनि हाम्रो बेग्ला बेग्लै छुट्टा छुट्टै चाड बडो आनन्ददायक तिहार छ।

तिहार पछि मङ्सिरमा हामी भेला भएर वनभोज खान्छौँ, उधौली पूजा गर्छौँ, नयाँ साल मनाउँछौँ र माघी श्राद्ध त्यस पछाडि तुरुन्त आइपुग्छ। ठुला ठुला नदीको किनारमा मेला लगाएर राम रौस गर्ने, तरुल भ्यागुर जङ्गलबाट खनेर ल्याउने र यसलाई उसिनेर खाने गरेको हामी पाउँछौँ। माघे सङ्क्रान्तिको धेरै महत्त्व छ, ती सबै आजको छोटो वार्तामा भन्न सम्भव हुँदैन। र माघे सङ्क्रान्तिदेखि हामी छ महिनाभित्र जो जो मृत्यु हुन्छ, माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म यो छ महिनामा मर्नेहरू सिधै स्वर्ग जान्छ भनेर धर्मशास्त्रले भन्छ र त्यसले गर्दाखेरि यो माघे सङ्क्रान्तिको अत्यन्त ठुलो प्रभावकारिता भएकोले गर्दाखेरि माघे सङ्क्रान्ति मनाइन्छ। माघे सङ्क्रान्ति पछि लगत्तै यस वर्षको अन्तिम चाड भनेर चैते दशैं हाम्रो अगाडि आउँछ। यो चैते दशैंलाई पनि हामी धुमधामसँगले मनाउँछौँ र यसरी हाम्रो एक वर्ष छिप्पिएर जान्छ। हाम्रो भाषा समृद्ध भाषा हो, हाम्रो संस्कृति, वेशभूषा, गरगहना, घरका भाँडाकुँडा सबै समृद्ध छन्। कसैकोमा न त किन्न पर्छ न त सापट्टि लिनुपर्ने आवश्यकता नै छ। तर यस्तो समृद्ध अर्थपूर्ण चाड परम्परा र संस्कृति भाषा पाएर पनि बाँदरको हातमा नरिवल जस्तो वर्तमान दयनीय अवस्था हामीले बढाइरहेका छौँ। केटाहरूले दौरा सुरुवाल अस्कोट टोपी सबै फुकालेर अर्काको पेन्ट, अर्काको सर्ट र अर्काको कोटमा सजिएर टाई लगाएर भर्खर ब्रिटेनबाट आए जस्तो बनेर ठाट सिटरले बाटोमा निस्के। अनि नारी जाति पनि के कम चुडिदालाई बाई बाई भनेर जिन्सको पेन्ट, लेदरको ज्याकेट, टप बुट लगाएर स्मार्ट भई उनीहरू पनि मरदको पछि पछि बाटोमा निस्के। अब बाबु चाहिँ ब्रिटेनबाट आएको जस्तो भइसकेपछि आमा चाहिँ पन्जाबबाट आएको जस्तो चुडिदा लगाएर बस्नु भएन। आमाहरूले पनि टी सर्ट र पेन्ट लगाउन थाले। यसरी हाम्रो जातीय पहिरन हामीबाट बिरानो बन्दै बन्दै बन्दै गयो। गरगना, कण्ठा, नौगेडी, च्याप्टेसुन, झुम्के बुलागी, कर्णफुली, शिरबन्दी, हारी, चुरा, कल्ली, सुन महँगो भएर हो वा चोर डकेट बढेर हो वा नयाँ फेसनको देशानले भेटेर हो, हामी सबैबाट आज टाढा टाढा टाढा भन्दै जाँदैछ। भाषा, धर्म, वेशभूषा, श्रृङ्गार सबै बदलिसकेपछि म त अहिले नचिनिने भएको छु मेरै गाउँमा। त्यति रमाइलो सबै मिलेर एकसाथ मनाउने चाडबाड मरौ परेको घर जस्तो हामीले बनाइसक्यौँ। देउसी भैलो खेल्न छाड्यौँ, आजकल भैलेनी खेलिँदैन, एक हुल दुई हुल आउँछन् किनभने हामी सम्पन्न भयौँ। अनि धेरै हाम्रा चेलीबेटीहरू रोजगारको खोजीमा बाहिर निस्किए, अनि रातभरि खट्न अचेल कोही पनि सक्दैनन्। त्यसले गर्दाखेरि हाम्रो भैलेनी पार्टीहरू हामी आजकल पाउँदैनौँ। त्यसै गरी देउसी पनि धेरै कम्ती भएर गए, उहाँहरूलाई देउसी खेल्न लाज लाग्छ। आजकल निधारभरि आशीर्वाद थापेर रातै टिका लगाएर घरै पछि ठुलाबाट खोज्दै आशीर्वाद थाप्ने पाउहरू आज पाइँदैनन्। टिका लाउनु पनि आजको युगलाई लाज मान्न थालेको छ। शिरमा टोपी छैन, शिरमा छैन टोपी तिम्रो, कम्मरमा पटुकी, दौरा सुरुवाल देखिएन, कहाँ राख्यौ फुकाली। धर्म फेर्यो, भाषा फेर्यो, रगत तर फेरिएन। धर्म फेर्यो, भाषा फेर्यो, रगत तर फेरिएन। सबै मोडर्न बन्दै गए, जिन तर फेरिएन। कसरी चिन्नु तिमी भनी वेशभूषा भाषा छैन, संस्कार संस्कृति सबै भुले, शिरमा टोपीसम्म छैन। यसरी वेशभूषा भाषा संस्कार संस्कृति अर्काको अनुकरण गरेर गरेर लोप हुँदै हुँदै जानु आधुनिक परिवेशमा जनहितमा पटकै छैन, यसमा सबैले घोत्लिनै पर्छ। धन्यवाद।

आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम नेपाली वार्ता। र आज यस वार्तालाई प्रस्तुत गर्नुभएको थियो रेलिङबाट आउनुभएका डाक्टर कमल पोखरेल। श्रोतावृन्द, उहाँको यस वार्ता तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: श्रोता, आजको शैक्षिक कार्यक्रमको विषय रहेको छ विद्यार्थीहरूलाई गृह कार्य दिनु कति आवश्यक छ। विद्यार्थी भाइ बहिनीहरू, गृह कार्य विद्यालयमा सिकाइएका पाठलाई अझ राम्रोसँग बुझ्न र अभ्यास गर्न मद्दत गर्ने महत्त्वपूर्ण माध्यम हो। यसले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने, आत्म अनुशासन विकास गर्ने र समय व्यवस्थापन गर्न सिकाउने कार्य गर्छ। तर गृह कार्य सधैँ सन्तुलित, स्पष्ट र उद्देश्यपूर्ण हुनुपर्छ, जसले विद्यार्थीहरूको सिकाइलाई सहज र प्रभावकारी बनाओस्। त्यसैले आजको कार्यक्रममा हामी गृह कार्यले विद्यार्थीहरूको अध्ययनमा कस्तो प्रभाव पार्छ, यसले उनीहरूको अभ्यास, अनुशासन र आत्मनिर्भरता विकास गर्न कति सहयोग पुर्याउँछ भन्ने प्रश्नहरूबारे स्पष्ट धारणा बनाउन आज हामीसँग दुईजना अनुभवी शिक्षकहरू स्टुडियोमा उपस्थित भइसक्नु भएको छ र उहाँहरू हुनुहुन्छ श्री विशाल छेत्रीज्यू र श्री विनोद प्रधानज्यू। अब लागौँ उहाँहरू बीचको रोचक संवादतर्फ।
1: नमस्कार आदरणीय श्रोतावृन्द, आजको यस शैक्षिक रेडियो वार्तामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी एउटा महत्त्वपूर्ण विषयमा छलफल गर्न गइरहेका छौँ, जो हो विद्यार्थीहरूको निम्ति गृह कार्य अथवा होमवर्क कति अनिवार्य हो अथवा होइन। र यस रेडियो संवादमा सहभागी बन्नलाई उपस्थित हुनुहुन्छ श्री विशाल छेत्री, जो सह प्राध्यापक हुनुहुन्छ साउथफिल्ड महाविद्यालयबाट, भूगोल विभागबाट, लगायत म विनोद प्रधान साउथफिल्ड महाविद्यालयबाट, अङ्ग्रेजी विभागबाट। आजको यस युगमा गृह कार्य अथवा होमवर्क अथवा हामी यसलाई असाइनमेन्ट पनि भन्न सकिन्छौँ है विशालजी, धेरै विशेषज्ञ, धेरै अध्ययन र धेरै विज्ञ अभिभावकहरूको मतअनुसार एक पक्षले यो भन्छ कि गृह कार्य अति नै अनिवार्य छ, यसले विद्यार्थीहरूको अध्ययनमा उनीहरूको सर्वाङ्गीण विकासको लागि धेरै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। र एक मत अनुसार यो पनि छ कि गृह कार्यले गर्दाखेरि विद्यार्थीहरूलाई थप तनाव, उनीहरूको स्व अध्ययनमा समय कटनी अथवा उनीहरूले समय नपाएको स्व अध्ययन गर्ने, यस्ता द्विपक्षीय मत हामीहरूमाझ आइरहेका छ। र तपाईँलाई के लाग्छ कि गृह कार्य अनिवार्य छ अथवा छैन?
2: आफ्नै जीवनकाललाई निहालेर हेर्दा पनि अब कस्तो छ भन्दा चाहिँ हामी आफै विद्यार्थी हुँदा चाहिँ यो गृह कार्य होमवर्कहरू चाहिँ मन पराउँथ्यौँ ना, होइन, हामीलाई अल्छी लाग्थ्यो यो गर्नु। तर अब आफै शिक्षक भएपछि चाहिँ अहिले चाहिँ हामी हाम्रो विद्यार्थीहरूलाई चाहिँ होमवर्क गर, होमवर्क गरेर भनेर निकै हामीले उयो गर्छौँ, जोड दिन्छौँ। अनि यस्तो दुई पक्ष त जहिले पनि रहि नै रहन्छ, तर होमवर्क चाहिँ किन अहिले चाहिँ अनिवार्य छ या होमवर्क किन गर्नुपर्छ भन्दा चाहिँ यसमा धेरै अनुसन्धानहरू पनि भएको छ है, धेरै फ्याक्ट बेस्ड डेटाहरू छ जसले चाहिँ होमवर्कको महत्त्वलाई एकदमै पुष्टि गरेर लान्छ। जस्तै आजको समयमा एडुकेसन जुन चाहिँ शैक्षिक व्यवस्था छ एकदमै कम्पिटेटिभ भएर गएको छ, होइन, अनि साथसाथै अर्को पक्षमा हेऱ्यो भने चाहिँ डिजिटल डिस्ट्र्याक्सन पनि धेरै बढ्दै गइरहेको छ। यहाँ पढाइ शैक्षिक कम्पिटिसन त बढेर गइरहेको छ, त्यसरी नै विद्यार्थी वर्गमा चाहिँ डिस्ट्र्याक्सन बढेर गइरहेको छ। अनि यसलाई तालमेल चाहिँ कसरी ल्याउने है, विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने क्षमता घट्दै गइरहेको छ डिस्ट्र्याक्सन्सले गर्दा, किनभने सोसियल मिडिया हेरौँ हामी, फोन है हातमा नै अहिले त इन्टरटेन्मेन्टको वस्तुहरू साधनहरू छ, त्यसले गर्दा स्टुडेन्टमा एकदमै ध्यान केन्द्रित गर्ने, फोकस गर्ने क्षमता चाहिँ घटेर गएको छ। यस्तो अवस्थामा चाहिँ हामीले विद्यालयदेखि बाहिर समय चाहिँ अभ्यास भएन भने, कुनै पनि विषयमा अनुसन्धान गरेन भने या पढेन भने चाहिँ के हुन्छ, यसको शैक्षिक उपलब्धि हुन्छ नि, अब शिक्षाको पनि एउटा उपलब्धि हुनु पऱ्यो, एउटा अब्जेक्टिभ हुनु पऱ्यो, त्यो कमजोर हुँदै जान्छ। अनि यसलाई चाहिँ मलाई लाग्छ कि गृह कार्यले चाहिँ यसलाई पूर्ति गर्छ। धेरै एडुकेसन रिसर्चर्सहरूमा जस्तै ह्यारिस कुपर जो चाहिँ एकजना प्रोफेसर विद्वान हुनुहुन्छ, उहाँले पनि उहाँको रिसर्च स्टडीमा चाहिँ यो पुष्टि गरेको छ कि होमवर्क गर्नाले चाहिँ के हुँदैछ, एकाडेमिक पर्फर्मेन्स एकदमै स्ट्रङ पोजिटिभ रिलेसन छ. एकाडेमिक पर्फर्मेन्स र होमवर्कको बिचमा चाहिँ एकदमै स्ट्रङ पोजिटिभ रिलेसन छ. यो भनेको चाहिँ अर्को सरल शब्दमा हामीले भन्नु पऱ्यो भने चाहिँ होमवर्क जति बेसी गर्छ त्यति नै बेसी उनीहरूको एकाडेमिक पर्फर्मेन्स, विद्यार्थीहरूको एकाडेमिक पर्फर्मेन्स चाहिँ बढेर जान्छ. अनि नियमित होमवर्क गर्नेले विद्यार्थीहरूको परीक्षाको परिणाम चाहिँ एकदमै राम्रो भएर बढेर नै गएको छ. अनि सबैभन्दा अर्को मुख्य कुरा हामीले विचार गर्नुपर्छ, फेरि एक्सेसिभ होमवर्क चाहिँ होइन नि,
1: हजुर,
2: एउटा मोडरेट लेभलमा गृह कार्य गर्नले चाहिँ पर्फर्मेन्स सुधार हुन्छ. तर एक्सेसिभ लेभलमा गऱ्यो भने चाहिँ फेरि त्यसको कुनै पनि पोजिटिभ रिलेसन छैन, कुनै पनि स्ट्याटिस्टिकल हामीले हेऱ्यो नि सिग्निफिकेन्स छैन. यसको अर्थात् चाहिँ के हो भन्छ, होमवर्क चाहिँ ऱ्यान्डम प्र्याक्टिस होइन है, यो होमवर्क दिने नदिने या भन्ने चाहिँ यसमा कुनै एउटा प्रश्न नै उठ्दैन, होमवर्क दिने नै पर्छ. तर यो ऱ्यान्डम प्र्याक्टिस चाहिँ होइन, यो एकदमै रिसर्चले पुष्टि गरेको एउटा विषय हो. तर एक्सेसिभ होमवर्क चाहिँ दिनु हुँदैन क्या, यो होमवर्क दिनु चाहिँ पर्छ तर कति मात्रामा दिने त्यसमा एउटा ब्यालेन्स वेमा चाहिँ हुनुपर्छ.
1: तपाईँको बात काट्दाखेरि त्यही तपाईँले जुन चाहिँ एक्सेसिभ होमवर्कको कुरा गर्नुभयो नि, मैले पनि एउटा स्टडी बाट थाहा पाएको अनुसार, यो चाहिँ कुन चाहिँ स्टडी भन्दाखेरि अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा एउटा प्रोजेक्ट गरेको रहेछ, जहाँ चाहिँ उनीहरूले एक्जामिन गरेछन् 4,300 जस्तो विद्यार्थीहरूलाई. र उनीहरूको स्टडी गरेको मत अनुसार चाहिँ उनीहरूले के पाए भन्दाखेरि चाहिँ 56% विद्यार्थीहरूलाई चाहिँ गृह कार्यले मुख्यत तनाव दिएको स्रोत जान्नमा आइएको छ. र अत्याधिक गृह कार्यको कारण विद्यार्थीहरूमा चिन्ता, थकान, मानसिक दबाव पनि बढ्दै गरेको उनीहरूले यस स्टडी अनुसार अथवा यो अध्ययन अनुसार उनीहरूले यो कुरा चाहिँ थाहा पाएका छन्। र तपाईँले भनेको जस्तो एउटा ब्यालेन्स्ड
2: एउटा ब्यालेन्स्ड वर्क हुनुपर्छ, किनभने अरू पनि स्टडिजहरू जस्तै ओइसिडी एउटा एजेन्सी हो जसले जहीँ पनि संसारभरि नै एडुकेसनल पर्फर्मेन्स, स्टुडेन्ट स्ट्रेस है, साइकोलोजी यो सबैमा अनुसन्धान गर्छ. जस्तै पिसा रिपोर्ट भन्ने पनि एउटा हुन्छ, उनीहरूले के भन्छ भने नियमित होमवर्क गर्नेले चाहिँ के हुन्छ, विद्यार्थीको एभरेज स्कोर चाहिँ बढेर नै गएको हुन्छ. तर एक्सेसिभ होमवर्क गरे कि त बेनिफिट त्यसको घटेर जान्छ. अनि यो कुरो चाहिँ साउथ कोरिया, चाइनामा पनि एउटा लागू हुन्छ, किनभने अहिलेसम्म हामीले हेऱ्यो भने चाहिँ एडुकेसनल पर्फर्मेन्समा हेऱ्यो भने चाहिँ सबभन्दा राम्रो पर्फर्म गर्ने चाहिँ स्क्यान्डिनेभियन कन्ट्रिज जस्तै डेनमार्क, स्विडेन,
1: हजुर
2: है, अरू हो स्विजरल्यान्डहरू, उनीहरूमा एकदमै स्टुडेन्टको पर्फर्मेन्स राम्रो हुन्छ. तर त्यहाँ चाहिँ के हुन्छ भने होमवर्क चाहिँ दिइन्छ क्या, शिक्षा लाई चाहिँ त्यति उनीहरूको स्ट्रिक्ट वेमा चाहिँ हुँदैन, एकदमै फ्लेक्सिबल वेमा हुन्छ. होमवर्क चाहिँ दिइन्छ तर एकदमै मोडरेट लेभलमा हुन्छ. तर फेरि अरू देशहरूमा हेऱ्यो भने त्यसरी नै साउथ कोरिया, चाइनाको पनि एकाडेमिक पर्फर्मेन्स राम्रो छ. तर त्यहाँ चाहिँ के हुँदैछ भने त्यहाँ चाहिँ स्टुडेन्ट्सहरूलाई एकदमै एक्सेसिभ होमवर्क दिइने, ज्यादा खटाइने है, अनि पढ्नै पर्ने एकदमै हार्ड कोर स्टडी भन्छ नि त्यसमा उनीहरूको फोकस छ. तर त्यसले गर्दा चाहिँ यो दुईवटा देशकै स्क्यान्डिनेभियन कन्ट्रिज र हामीले साउथ इस्ट एसिया मा हेऱ्यो भने दुइटै यो देशहरूमा चाहिँ एकाडेमिक पर्फर्मेन्स चाहिँ हाई छ, तर स्टुडेन्ट स्ट्रेस लेभल चाहिँ स्क्यान्डिनेभियन कन्ट्रिजमा जस्तै स्विडेनहरूमा कम्ती छ, तर चाइना र साउथ कोरियामा चाहिँ यो साइकोलोजिकल स्ट्रेस चाहिँ एकदमै हाई छ. त्यही कारण एक्सेसिभ होमवर्क चाहिँ दिनु हुँदैन, ब्यालेन्स्ड वेमा नै हुनुपर्छ क्या, यसमा एउटा सन्तुलन हुनुपर्छ.
1: हजुर, एक्सेसिभ होमवर्क चाहिँ दिनु भएन स्कुल कलेजेसतिर, यो एउटा मुख्य कुरा हामीले चाल पायौँ.
2: हजुर, तर विद्यार्थीको अब मनोविज्ञानबाट बुझ्यो भने त होमवर्कै नदियोस् जस्तो लाग्छ नि है, हामीलाई पनि त्यस्तै लाग्थ्यो.
1: हजुर, र यो बाहेक अझै अरू केही बेनिफिटहरू छ यो गृह कार्यको, अरू
2: हजुर
1: सकारात्मक पक्षहरू?
2: हजुर, किनभने होमवर्कले चाहिँ के गर्छ, एउटा डिसिप्लिन पनि यसले प्रड्युस गरेर जान्छ क्या. डिसिप्लिन
1: चाहिँ कस्तो हिसाबमा,
2: लर्निङ डिसिप्लिन क्या, लर्निङ केपेबिलिटी, किनभने पढाइ शिक्षा पनि एउटा डिसिप्लिन नै हो नि त.
1: जस्तो तपाईँले अघि भन्नुहुँदै थियो अहिलेको जुन चाहिँ एउटा डिजिटल युगमा बाँचिरहेका छौँ हामी, र आज चाहिँ कस्तो खालको केसेसहरू पनि देख्छौँ भन्दाखेरि चाहिँ स्टुडेन्टहरूलाई होमवर्क दिइन्छ, गृह कार्य दिइन्छ है, र स्टुडेन्टहरूले चाहिँ त्यसलाई ऱ्यान्डम्ली आएर इन्टरनेटबाट जस्ट कपी पेस्ट मात्र गर्ने, त्यो विषयलाई टक्कै सर्च इन्जिनमा हालेर त्यो टपिक हालेपछि स्वत उनीहरूले मटेरियल पाइहाल्छ
2: है.
1: र अहिले चाहिँ कस्तो भएको छ भन्दाखेरि यो एउटा नकल गर्ने प्रक्रिया खालि भएको छ.
2: हजुर, यही विषयमा चाहिँ म के भन्न चाहन्छु भने पहिला हामी स्कुल पढ्दा चाहिँ हाम्रो एकजना बायोलोजी टिचर हुनुहुन्थ्यो कि, अन्त सरले भन्नुहुन्थ्यो क्या, तिमीहरूलाई होमवर्क दियो भने होमवर्क चाहिँ के हुँदैछ, बुक टु कपी मात्रै हुँदैछ. तर खासमा यसको प्रोसेस चाहिँ के हुन्छ, बुक टु ब्रेन एन्ड फ्रम ब्रेन टु द कपी हुनुपर्छ। तर अहिले चाहिँ के हुन्छ, स्टुडेन्ट्सहरूलाई अब जस्तै होमवर्क त दियो नि है, होमवर्क दिइन्छ स्कुलतिर, तर तपाईँले भनेको जस्तै कहीँ किताबबाट सरर सारिदियो, यो प्र्याक्टिस चाहिँ राम्रो होइन। किन होमवर्क भनेको यसो राइट अब्जेक्टिभमा यसले फुलफिल गर्नुपर्छ क्या, अनि यसमा चाहिँ डिसिप्लिन चाहिँ स्कुल लेभलमा र विद्यार्थीहरूको घरमा यो प्यारेन्ट्सले पनि मोनिटर चाहिँ गर्नुपर्छ। अनि एकदमै राम्रो होमवर्क दिनु, किनभने शिक्षा केवल अङ्क प्राप्त गर्ने माध्यम होइन नि है, व्यक्तित्वको निर्माण गर्ने प्रक्रिया हो है। अनि गृह कार्यले चाहिँ विद्यार्थीमा विकास गर्छ नि, जस्तै समय व्यवस्थापन
1: इम्पोर्टेन्ट हो त्यो पनि है,
2: आत्मा अनुशासन आफूले आफूलाई सेल्फ डिसिप्लिन लिन्छ है, जिम्मेवारी बोध गराउँछ, रेस्पोन्सिबल बनाउँछ स्टुडेन्ट्सहरूलाई, र निरन्तर प्रयास गर्ने बानी चाहिँ एउटा राख्छ। किनभने निरन्तर प्रयास चाहिँ एकदमै इन्टच एकदम, यो चाहिँ एकदमै लाइफ लङ प्र्याक्टिस हो। लर्निङ भनेको चाहिँ लाइफ लङ स्किल हो, शिक्षा भनेको चाहिँ जीवनभर चल्ने एउटा मिडियम हो क्या, अनि यसलाई चाहिँ लाइफ लङ निरन्तरता चाहिँ हुनैपर्छ क्या, रेगुल्यारिटी चाहिँ हुनुपर्छ। जसरी अभ्यास नगरी गणितमा दक्ष गर्न सकिँदैन नि है, क्लासमा मात्रै पढेकोले गणितमा कहाँ दक्षता आउँछ त, तर यसलाई अभ्यास गर्नु पर्यो, घरमा गर्नु पर्यो नि। जस्तै लेख्ने अभ्यास पनि बिना भाषा सुधार नगरी त आउँदैन है, अनि यो सबै पूर्ति चाहिँ जुन चाहिँ क्लासमा जति पनि गर्नु सक्दैन ग्याप्सहरू छ त्यसलाई फुलफिल गर्ने चाहिँ होमवर्कले गर्छ। तर होमवर्क चाहिँ त्यही हो, ब्यालेन्स्ड वेमा हुनुपर्छ, र यसको मोनिटरिङ चाहिँ स्कुल या विद्यालयबाट मात्र होइन घर परिवारबाट पनि हुनुपर्छ।
1: हजुर,
2: किनभने कपी मात्रै गरेर ल्यायो भने चाहिँ यसमा केही फाइदा छैन, अब्जेक्टिभ नै फुलफिल।
1: हामीले अर्को केस के पनि देख्छौँ भन्दाखेरि चाहिँ, जसरी स्कुल विद्यालय कलेजहरूबाट जुन चाहिँ गृह कार्य दिइन्छ, पेरेन्ट्सहरू बेसी इन्भल्भ भएको देखिन्छ क्या आजकल चाहिँ। कस्तो भन्दाखेरि चाहिँ स्कुलहरूतिर चाहिँ विद्यार्थीहरूलाई प्रायः एउटै विषयमा खालि त्यो गृह कार्य दिएको हुँदैन, उनीहरूलाई प्रत्येक विषय, त्यो साइन्स होस्, म्याथ्स होस्, जियोग्राफी होस्, बायोलोजी होस्, उनीहरूलाई एक दिनमा नभनेको पनि यी प्रत्येक विषय सब्जेक्ट सँग रिलेटेड होमवर्क दिएको
2: हुन्छ, होमवर्क प्रोजेक्ट भनौँ न, प्रोजेक्ट पनि
1: पुरा दिन्छ, र त्यसलाई एउटा नियमित तोकेको समय हुन्छ, मिति हुन्छ, यति भित्रमा सकेर तिमीहरूले हामीलाई सब्मिट गर्नुपर्छ भनेको हुन्छ स्कुलका शिक्षक शिक्षिकाहरूले। तर त्यो स्टुडेन्टहरूले त्यो नियमित डेटमा बुझाउन नसकेको है, र त्यसको प्रेसर चाहिँ त्यो पेरेन्ट्सहरूलाई क्या, पेरेन्ट्सहरूले फिल गरेको, मेरो नानीले यति दिनमा यो सब्मिट गरेन भने अथवा यो होमवर्क पुरा गरेन भने यसलाई पनिसमेन्ट हुन्छ, अथवा यसको रेपुटेसनमा अलिकति उयो धक्का लाग्छ स्कुलमा, र त्यो प्रेसर चाहिँ पेरेन्ट्सहरूले फिल गरेको। र मैले पनि धेरैचोटि देखेको छु कि पेरेन्ट्सहरूले सानसानो नानीहरूको होमवर्क आफै गरिदिँदै गरेको, यो केसेसहरू पनि हामीले देखेका छौँ। यसमा चाहिँ अब स्कुलतर्फको चुक हो कि अथवा यो पेरेन्ट्सहरू अभिभावकहरूको तर्फबाट चुक हो, र यो चुकलाई चाहिँ हामीले कसरी चाहिँ अझ सुधार ल्याउन सक्छौँ?
2: मलाई चाहिँ के लाग्छ भन्दा, यहाँ चाहिँ समस्या चाहिँ होमवर्कको होइन क्या, यो जुन चाहिँ तपाईँले विषयमा तपाईँले भन्नुभयो नि, यहाँ उदाहरण दिनुभयो, समस्या चाहिँ होमवर्क होइन क्या, प्रब्लम चाहिँ पोर प्लानिङ एन्ड म्यानेजमेन्ट हो। यदि विद्यार्थीहरूलाई हामीले टाइम म्यानेजमेन्ट गर्न सिकायो होइन, होमवर्क स्ट्रेस हुँदैन क्या, होमवर्क स्ट्रेस होइन एउटा ग्रोथको माध्यम बनेर जान्छ। अनि स्कुलले पनि त्यो चाहिँ याद गर्नुपर्छ, विद्यालयहरूले पनि याद गर्नुपर्छ, एक्सेसिभ होमवर्क दिनै हुँदैन, हरेक विषयमा होमवर्क दिनु जरुरी छैन नि, मुख्य मुख्य विषयमा त्यो पनि रोटेसन बेसिसमा होमवर्क दियो भने त स्टुडेन्टलाई त्यो पढ्ने जिज्ञासा है, इन्ट्रेस्टहरूलाई कतै जगाउँछ कि भन्ने खासमा उद्देश्य हो नि त होमवर्कको चाहिँ। तर यहाँ चाहिँ के हुँदैछ, एक्सेसिभ होमवर्क दिएको कारणले गर्दा चाहिँ स्टुडेन्ट्सको त्यो जान्ने जिज्ञासाहरूलाई चाहिँ यसलाई उजागर गर्नु होइन, यसलाई मारिदिन्छ क्या सानो उयसमा नै। अनि पोर म्यानेजमेन्ट चाहिँ यो दुई पक्षकै प्रब्लम हो, यो विद्यालयको पनि प्रब्लम हो, यो जुन चाहिँ विद्यार्थीहरूको घर परिवारको परिवेश छ नि त्यसमा पनि प्रब्लम हुन्छ। प्यारेन्ट्स इन्भल्भ हुनै हुँदैन, किनभने विद्यार्थीहरूले गल्ती गरेर नै सिक्नुपर्छ क्या, खासमा पढ्नु भनेको शिक्षा भनेको चाहिँ गल्ती गरेर नै सिक्ने हो। तर हाम्रो यहाँ सिस्टम कस्तो छ, व्यवस्था कस्तो छ भने चाहिँ गल्तीलाई हामीले जहिले पनि छोप्ने र त्यसलाई एउटा नेगेटिभ कनोटेसन्स दिने जुन चाहिँ हाम्रो यहाँ व्यवस्था छ नि, त्यो चाहिँ एकदमै राम्रो होइन। किनभने गल्ती गरेर नै सिकिन्छ, र क्रिटिकल थिङ्किङ जन्माउनु हो भने चाहिँ मान्छेले गल्ती गर्नुपर्छ, अनि गल्तीबाट सिकेर जानुपर्छ। अनि प्यारेन्ट्स इन्भल्भ भयो
1: हजुर,
2: र भन्यो अरे होमवर्क रङ गरेर मेरो नानीलाई कतै लाज हुन्छ कि भन्ने, त्यो मानसिकताले यदि प्यारेन्ट्स आफै इन्भल्भ भएर सबै होमवर्क गरिदिए भने त्यो के

0: त्यो नानीको साँच्चै नै ग्रोथ हुन्छ होला, उसको थिङ्किङ डेभलपमेन्ट हुन्छ होला, जुन चाहिँ क्रिटिकल थिङ्किङ उसले एक्सप्लोर गर्नुपर्छ, किनभने शिक्षा त गहिरो सागर हो नि है, यसमा एक डुबुल्की मारेर अझै कति असीमित उयोहरू छन् है, यसलाई डिस्कभर गर्ने है, यसलाई खोज गर्ने, एक्सप्लोर गर्ने, रमाउनु पर्यो नि शिक्षामा है, शिक्षा एउटा जर्नी हो क्या, लाइफ लङ प्रोसेस हो, अनि प्यारेन्ट्स इन्भल्भ हुनु हुँदैन, विद्यालय पक्षले पनि गाइड चाहिँ गर्नु सकिन्छ, जस्तै समुद्रमा तपाईँले हेर्नुभयो भने सिपलाई गाइड गर्ने, जहाजलाई गाइड गर्ने कि एउटा लाइट हाउस हुन्छ नि है, प्यारेन्ट्स टिचर्सको चाहिँ काम हो एउटा लाइट हाउस जस्तै, एउटा जेनरल डिरेक्सन दिने, एउटा जेनरल गाइड गरिदिने मात्र हो, आफै कुदाउने चाहिँ स्टुडेन्ट्सलाई आफै नै एक्सप्लोर गरिदिनुपर्छ, अनि गल्ती गर्नु दिनुपर्छ, गल्तीबाट नै सिकिन्छ, गल्तीबाट नै उँभो लागिन्छ।
1: र श्रोतावर्ग, हामीले के पनि चाल पायौँ भन्दाखेरि यो गृह कार्य भन्ने कुरा चाहिँ एउटा सेल्फ एक्सप्लोरेसन जस्तो कुरा पनि हो विद्यार्थीहरूको निम्ति। अर्को कुरा चाहिँ हामीले के देख्छौँ भन्दाखेरि नि समाजमा अथवा हाम्रो यो स्कुलहरूतिर अहिलेको युगमा कतिले कुरा गर्छन् कि यो होमवर्क भन्ने कुराले चाहिँ एक प्रकारको असमान अवसर, इनइक्वल त्यो ट्रिटमेन्ट हो, त्यो खालके इन्भाइरोमेन्ट पनि सृजना गर्छ। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ धेरै अभिभावक अथवा धेरै विद्यार्थीहरूको मतअनुसार चाहिँ कतिजना यस्ता विद्यार्थीहरू पनि हुन्छ जसकोमा त्यो सामग्रीहरू हुँदैनन् क्या, जस्तो त्यो इन्टरनेट अथवा ग्याजेटहरू हुँदैनन् क्या, जहाँबाट उनीहरूले
0: होम ट्युटर
1: हजुर त्यो स्रोत हुँदैनन् जहाँबाट उनीहरूले आफ्नो होमवर्कलाई फुलफिल गर्ने त्यो जुन चाहिँ एउटा स्रोत भन्छ नि हो त्योहरू हुँदैनन् क्या। कतिजनाकोमा चाहिँ हुनसक्छ त्यो है, उनीहरूको घरमा अब अलिकति वेल टु डु फ्यामिलीहरू अथवा वेल एडुकेटेड पेरेन्ट्सहरू हुन्छ होला जसले उनीहरूलाई प्रपरली गाइड गर्नुसक्छ, तर सबमा त्यो किसिमको पेरेन्ट्स अथवा त्यो किसिमको फेसिलिटी हुँदैन, र जो स्टुडेन्टकोमा त्यो फेसिलिटी हुँदैन क्या, उसले आफूलाई अलिकति कमसल, उसले त्यो होमवर्क गर्दाखेरि उसले जसकोमा त्यो फेसिलिटी छ त्यतिको पर्फर्मेन्स गर्नु सक्दैन होला है, र धेरैको मत अनुसार यो इनइक्वालिटी पनि क्रिएट गर्छ भन्ने
0: इनइक्वालिटीलाई चाहिँ दुई पक्षबाट हेर्नु सकिन्छ क्या। तपाईँले जुन चाहिँ भन्नुभयो होमवर्क दिएर इनइक्वालिटी हुन्छ भन्दा, तर अर्को पक्षबाट हेऱ्यो भने चाहिँ फेरि होमवर्क दिएन भने चाहिँ इनइक्वालिटी ग्याप अझै बढेर जान्छ नि त है। किन भन्दा चाहिँ हामी सोचौँ एउटा विद्यालय छ अरे जहाँ दुई प्रकारकै विद्यार्थीहरू छ अरे, जस्तै इकोनोमिकली स्ट्रङ ब्याकग्राउन्डका छन्, कोही एकदमै पोरर सेक्सनबाट आएको छ अरे, एकदम दयनीय स्तरबाट आएको छन् अरे है, अनि यदि होमवर्क दिएन भने चाहिँ कसरी असमानता बढेर जान्छ भन्दा चाहिँ, जस्तै इकोनोमिकली स्ट्रङ ब्याकग्राउन्ड हुने विद्यार्थीहरूले त होम ट्युटर्सहरू राखेर एक्स्ट्रा कोचिङ गरेर थप पढ्ला, तर जो चाहिँ जसको आर्थिक अवस्था राम्रो छैन उनीहरूले एक्स्ट्रा ट्युटर्सहरू राख्न सकिँदैन, ट्युसन लिन सकिँदैन, उनीहरूलाई स्ट्रक्चर्ड प्र्याक्टिस चाहिँ कसरी दिने त हामीले है, होमवर्क दिएन भने उनीहरूलाई स्ट्रक्चर्ड प्र्याक्टिस, उनीहरूको टाइम डेभलपमेन्ट, टाइम म्यानेजमेन्ट स्किल्स है, आफै सेल्फ एक्सप्लोरेटरी स्टडिजहरू चाहिँ कसरी चाहिँ यो अभ्यासहरू उनीहरूमा ल्याउने। त्यही कारण होमवर्कले चाहिँ मलाई लाग्छ कि यो जुन चाहिँ ग्याप छ, अचिभमेन्ट ग्याप छ, जुन चाहिँ इकोनोमिकली स्ट्रङ र इकोनोमिकली विक स्टुडेन्ट्समा छ, यसलाई बढाएर चाहिँ लान्छ जस्तो लाग्दैन। सायद मलाई कही हदसम्म चाहिँ यो मेरो पर्सपेक्टिभ हो, म सही पनि हुनसक्छु गलत पनि हुनसक्छु, मलाई चाहिँ लाग्छ कि यसले चाहिँ त्यो ग्यापलाई चाहिँ सायद फुलफिल गर्दै लान्छ जस्तो लाग्छ क्या, अझै क्लोज गर्दै लान्छ जस्तो लाग्छ।
1: र श्रोतावृन्द, हामीले अहिले भर्खरै चाल पायौँ कि यो होमवर्क अथवा गृह कार्यले जुन चाहिँ विद्यार्थीहरूमा त्यो बोध भइरहेको असमानताको एउटा फिलिङ छ त्यसलाई पनि साँघु सेतुको काम गर्ने काम गर्छ, त्यसलाई जोड्ने काम गर्छ, त्यो असमानतालाई अझै कम गर्ने काम गर्छ।
0: किनभने अघि पनि मैले कुरा गरेँ एकाडेमिक पर्फर्मेन्स भनेर है, किनभने होमवर्क गर्नु नै एकाडेमिक पर्फर्मेन्समा वृद्धि हुनु हो नि त, अनि यहाँ चाहिँ मलाई के लाग्छ भन्दा जो चाहिँ कमजोर आर्थिक अवस्थाबाट आएका छन् उनीहरूको पनि एकाडेमिक पर्फर्मेन्स बढाउने एउटा माध्यम चाहिँ सायद यो गृह कार्य नै हो। विद्यालयहरूमा पनि धेरैवटा उयो छन् त, जस्तै इन्फ्रास्ट्रक्चर फेसिलिटिजहरू हुन्छ, घरमा नहोला लाइब्रेरी त छ है, अहिले त सबै जग्गा प्राय प्राय महाविद्यालयतिर त इन्टरनेट
1: फेसिलिटीहरू
0: छ, कतिवटा स्कुल्समा पनि हुन्छ, अनि यो कुरोहरू पनि उनीहरूले युटिलाइज गर्दा त हुन्छ। अब सोसाइटी नै अनइक्वल छ भने इनइक्वालिटी त कही हदसम्म कुनै पनि क्षेत्रमा कुनै पनि स्तरमा बसेकै नै हुन्छ।
1: फेरि इक्वालिटी भन्ने कुरा त एउटा युटोपियन कन्सेप्ट,
0: युटोपियन कन्सेप्ट हो, कहिले पनि अचिभ छैन। इक्वालिटी
1: यसले यो गृह कार्यले एउटा कम्पिटेटिभ इन्भाइरोमेन्ट पनि क्रिएट गर्छ कि र त्यो कम्पिटेटिभ इन्भाइरोमेन्ट क्रिएट हुँदाखेरि एउटा स्टुडेन्टले आफूले आफूलाई कतिजना हुन्छ नि त त्यस्तो किसिमको स्टुडेन्ट क्या अलिकति ओपन अप हुन नसक्ने अलिकति उनीहरूलाई अब त्यो गृह कार्य नै त्यो बोझ जस्तो लाग्ने यो कम्पिटेटिभ फिलिङले गर्दाखेरि उनीहरूमा अलिकति नैराश्यता अथवा एङ्जाइटी डेभलप हुन्छ कि यो कम्पिटेटिभ जुन चाहिँ इन्भाइरोमेन्ट
0: हजुर हजुर तर फेरि हामीले कम्पिटिसनलाई नकार्नु पनि सक्दैन क्या किनभने हाम्रो देशको चाहिँ जनसङ्ख्या यति साह्रो ठुलो छ अनि भविष्यमा गएर कहीँ न कहीँ कम्पिट गर्नैपर्छ उहाँहरूले है सो सानैदेखि कम्पिटेटिभ फिलिङ त्यो स्ट्रेसहरूलाई चाहिँ स्ट्रेस म्यानेजमेन्ट चाहिँ इम्पोर्टेन्ट हो नि कम्पिटिसनलाई हटाउनु हुँदैन क्या जुन चाहिँ कम्पिटिसनले स्ट्रेस क्रिएट गर्छ नि स्टुडेन्ट्सलाई त्यसलाई म्यानेज गर्नु चाहिँ सायद विद्यालयहरूले केही न केही यसमा सोच्नुपर्छ र केही राख्नुपर्छ यसलाई कम्पिटिसनलाई टोटल्ली हामीले हटाउनु चाहिँ सकिँदैन किनभने भविष्यमा गएर चाहिँ जब स्टुडेन्ट्सहरूले कम्पिटेटिभ एक्जाम्सहरू बस्छन् है जस्तो बोर्ड एक्जाम्सहरू पनि त एउटा कम्पिटिसन नै हुन्छ त्यसमा को राम्रो मार्क्स ल्याउने को नल्याउने अङ्कहरू लिएर त्यसरी नै धेरै एन्ट्रेन्स एक्जाम्सहरू छन् जस्तै निटहरू भयो है हाम्रो नेटै हो गभर्मेन्ट जब्सहरूमा पनि कम्पिटेटिभ एक्जामै हो स्कलरसिपको लागि पनि कम्पिटिसन हुन्छ अन्त यसमा चाहिँ कसरी प्रिपेयर गर्ने त स्टुडेन्ट्सलाई स्कुलमा त एउटा तोकेको समयभित्र तोकेको सिलेबसमा नानीहरूले पढ्छन् एक्जाम दिन्छन् प्रश्नहरू आउँछ उत्तरहरू दिन्छन् अङ्कहरू पाउँछन् तर भविष्यमा चाहिँ यो हुँदैन क्या यो स्ट्रक्चर चाहिँ हुँदैन नि त यो डिस्पेन्टल भएर जान्छ नि त
1: हजुर
0: अनि यसमा चाहिँ के चाहिँ काम गर्छ भन्दा चाहिँ स्टुडेन्ट्सहरूले जुन चाहिँ आफ्नो विद्यार्थी जीवनमा जुन चाहिँ होमवर्कहरू गरेर सेल्फ स्टडी हुने जुन चाहिँ ह्याबिट जेनेरेट गरेको हुन्छ नि त्यसले नै उनीहरूलाई हेल्प गर्छ क्या कम्पिटेटिभ एक्जाम्समा चाहिँ भोलि पर्सि कम्पिटेटिभ एक्जाम्सको लागि पढ्नु लाग्यो भने त एउटा सेट सिलेबस छैन है सेट टाइम पनि हुँदैन र सेट क्वेसन्स पनि हुँदैन अनि यो क्र्याक गर्नु चाहिँ उनीहरूकोमा त्यो केले हेल्प गर्छ भन्दा चाहिँ उनीहरूको विद्यालयदेखि नै आफ्नो जुन चाहिँ यो डिसिप्लिन है टाइम म्यानेजमेन्ट जुन चाहिँ सिकेको हुन्छ नि शिक्षालाई एक्सप्लोर गर्ने जुन चाहिँ उनीहरूमा इन्ट्रेस्ट हुन्छ यसले गर्दा नै उनीहरूले क्लियर गर्छ
1: त्यसैले विद्यार्थीहरूले पनि गृह कार्यलाई चाहिँ बोझको रूपमा हेर्नु भएन सिकाएको अवसरको रूपमा हेर्नु पर्यो यसलाई चाहिँ यदि कुनै कुरा बोझ भयो भने त्यो गाह्रो हुन्छ आफैमा र शिक्षक वा साथीहरूसँग विद्यार्थीहरूले पनि अलिकति खुलेर त्यसलाई सोध्नु पर्यो है त्यो एक प्रकारको दबाव अथवा तनावको रूपमा लिनु भएन त्यसलाई
0: हजुर मार्क ट्वेनले भनेको छ नि क्या देयर इज अ डिफरेन्स बिट्विन फन एन्ड अब्लिगेसन
1: त्यसरी नै गृह कार्य भनेको केवल नम्बरको लागि गर्ने काम पनि होइन जस्तो लाग्छ यो ज्ञानलाई गहिरो रूपमा बुझ्ने एउटा प्रक्रिया हो जस्तो लाग्छ र प्रिय श्रोताबिन्द यदि हामीले ध्यानपूर्वक हेर्ने हो भने गृह कार्य असाइनमेन्ट प्रोजेक्ट केवल एउटा शैक्षिक प्रक्रिया मात्र होइन विद्यार्थीहरूको समग्र व्यक्तित्वको विकास गर्ने माध्यम पनि हो र आजको संवादमा हामीले यसै कुरालाई बुझ्यौँ यसैले आत्मविश्वास अनुशासन सृजनशीलता अनुसन्धान क्षमता र जिम्मेवारी बोध जस्ता गुणहरू यो गृह कार्यबाट हामीले पाउन सक्छौँ प्राप्त गर्न सक्छौँ विद्यार्थीहरूले यसैले शिक्षक विद्यार्थी र अभिभावक तिनै पक्षले गृह कार्यलाई सकारात्मक दृष्टिकोणले लिनु आवश्यक छ शिक्षकहरूले अर्थपूर्ण र रोचक कार्य दिनुपर्छ विद्यार्थीहरूले जिम्मेवारीका साथ पुरा गर्नुपर्छ र अभिभावकहरूले सहयोग गर्नुपर्छ तर उनीहरू समृद्ध भएर चाहिँ रहनु भएन त्यससँग र उनीहरूले प्रोत्साहन पनि दिनुपर्छ र अन्त्यमा यस संवादबाट हामीले यही बुझ्यौँ कि गृह कार्य विद्यार्थीहरूको सफल शैक्षिक यात्राको महत्त्वपूर्ण आधार हुन् यदि सही रूपमा प्रयोग गरियो भने यसले विद्यार्थीहरूलाई केवल परीक्षामा मात्र होइन जीवनको हरेक क्षेत्रमा सफल बन्न मद्दत पुर्याउँछ यही आशा साथ आजको रेडियो संवाद यही संवाद गर्न चाहन्छु यहाँहरू सबैलाई सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद नमस्कार
0: धन्यवाद नमस्कार
2: विद्यार्थी भाइ बहिनीहरू आजको शिक्षा ज्योति कार्यक्रममा हामीले विद्यार्थीहरूलाई गृह कार्य दिनुको आवश्यकता र यसको सही प्रयोगबारे शिक्षकहरू बीचको विचार सुन्ने अवसर पायौँ सन्तुलित र उद्देश्यपूर्ण गृह कार्यले विद्यार्थीहरूको ज्ञान अनुशासन र आत्मविश्वास बढाउन महत्त्व

महत्वपूर्ण भूमिका खेल्दछ। यस कार्यक्रममा सहभागी हुनुहुन्थ्यो श्री विशाल छेत्रीज्यू र श्री विनोद प्रधानज्यू, र उहाँहरूलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। अनि फेरि अर्को रोचक शैक्षिक विषयसित हामी भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

श्रोताहरूलाई हामीले सुनाइरहेका छौँ कार्यक्रम जय जवान अन्तर्गत केही हिन्दी फिल्मी गीतहरू। अहिले भर्खरै श्रोताहरूलाई सुनायौँ बोर्डर टू फिल्मबाट यो मिठो गीत रूपकुमार राठौड अनि विशाल मिश्रको स्वरमा, जसको शब्द अनि सङ्गीत थियो जावेद अख्तर अनि अनु मल्लिकको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुनिरहनु भएको छ कार्यक्रम जय जवान, जस अन्तर्गत सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू, र सुनाइरहेका छौँ यो जुबिन नौतेलकै स्वरमा फिल्म धडकबाट कार्यक्रमको यो अन्तिम गीत।

0: यो आकाशवाणी हो। मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डल तन्जानियाको लागि प्रस्थान भएका छन्। प्रतिनिधिमण्डल 5-9 अक्टोबरसम्म आयोजित हुने अन्तर संसदीय सङ्घ आइपियुको 153 सभा अनि यससित सम्बन्धित बैठकहरूमा सामेल हुनेछन्। भोपालमा गृहमन्त्री अमित शाहले आज गौपालकहरू अनि नयाँ आपराधिक कानुनहरूसित सम्बन्धित धेरै महत्त्वपूर्ण घोषणाहरू गर्नुभएको छ। 94 वायुसेना दिवस पूर्व नयाँ दिल्लीमा आयोजित एक संवाददाता सम्मेलनलाई सम्बोधित गर्नुहुँदै वायुसेना प्रमुख एयर मार्सल एपी सिंहले एआई आज भारतीय वायुसेनाको प्रत्येक क्षेत्रमा प्रवेश गरिरहेको बताउनु भएको छ। आन्ध्र प्रदेशको सत्यवेन्दु मण्डलको श्री सिटी स्थित एक निजी औद्योगिक इकाइमा आज बोइलर विस्फोट हुँदा 4 श्रमिकहरूको मृत्यु भएका छन् भने 1 गम्भीर रूपमा घाइते भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजलको निर्यातमाथि रोक लगाउने सम्भावनाबाट अस्वीकार गर्नुभएको छ। उहाँले युरोपीय देशहरूले बजारमा इन्धनको उपलब्धता बढाउने आश्वासन दिएको बताउनुभयो। होर्मुज जलडम्बरू माध्यममा कुवेतको झण्डा भएको ट्याङ्कर एमटी काजीमा माथि भएको हमलामा फँसेका 5 भारतीय नागरिकहरूलाई बचाउनको लागि ओमानस्थित भारतीय दूतावासले रक्षा अभियानको समन्वय गरेको छ। जापान एसियाई खेलहरूमा भारतको उत्कृष्ट प्रदर्शन जारी छ। भारत पदक तालिकाको 5 स्थानमा पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2026 एसियाई खेलहरूमा आफ्नो खिताब यथावत राखेकोमा पुरुष क्रिकेट टिमलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले यो वास्तवमा देशको लागि खुसीको अवसर रहेको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले पदक विजेताहरूलाई बधाई अनि शुभकामना दिएका छन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: ডেঙ্গির ব্যাপারে সতর্ক থাকুন, ডেঙ্গি থেকে বাঁচুন।
2: কিভাবে বুঝবো যে ডেঙ্গি হয়েছে?
1: ডেঙ্গিতে জ্বর হয়, সঙ্গে মাথার যন্ত্রণা, গা হাত পায়ে ব্যথা। জ্বর হলে স্বাস্থ্য কেন্দ্রে গিয়ে রক্ত পরীক্ষা করান।
2: বাড়িতে কিভাবে ডেঙ্গির উপশম সম্ভব?
1: বাড়িতেই বিশ্রামে থাকতে হবে, গা মাথা বারবার ভেজাতে হবে। এমনিতে যতটা জল খান তার থেকে দিনে 1 লিটার বেশি করে জল ও অন্যান্য তরল খাবেন। জ্বর ও ব্যথার ওষুধ হিসেবে শুধুমাত্র প্যারাসিটামল খান। অসুখের প্রথম 5 মশারির মধ্যে থাকুন, যাতে মশা কামড়ে ভাইরাস না ছড়ায়। এইভাবে বাড়িতেই ডেঙ্গির চিকিৎসা সম্ভব, কিন্তু বাড়াবাড়ি হলে চিকিৎসকের পরামর্শ নিন। পশ্চিমবঙ্গ সরকারের স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর দ্বারা জনস্বার্থে প্রচারিত।
3: श्रोताहरूलाई समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेको छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। आज हामी भारत सरकारले सुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू मध्ये प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजना अर्थात् PMFME बारे जानकारी दिन गइरहेको छौँ। गाउँ घरमै बसेर आफ्नो सिप मेहनत र लगनशीलतालाई उद्यममा परिणत गर्दै आत्मनिर्भर बन्न सफल एक ग्रामीण महिला मेहनतीशील उद्यमीसँग आज हामी कुराकानी गर्नेछौँ। विशेष गरी प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजना अर्थात् PMFME बाट उहाँले प्राप्त गर्नुभएको सहयोग, आफ्नो व्यावसायिक यात्रा, चुनौती तथा सफलताका बारेमा जानकारी लिन गइरहेको छौँ।
1: मेरो नाम होमिका गुरुङ, 20 छुजाचिनबाट म PMFME को लाभार्थी पनि हुँ।
0: सर्वप्रथम आफ्नो गाउँको विषयमा बताइदिनुहुन्छ कि?
1: र हाम्रो छुजाचिन जहाँ म मार्काङ वार्डमा बस्छु, र आफ्नो गाउँको कुरा गर्नु पर्दाखेरि अहिले हाम्रो जिपियुमा 5 वार्डमा चाहिँ डायरी छ है, जहाँ 5 वार्डका दाजुभाइ दिदी बहिनीहरूले दुध सङ्कलन गर्ने जग्गा 5 वार्डमा छ। टुरिज्म क्षेत्र एकदमै राम्रो छ त्यहाँ है।
0: तपाईँले जुन चाहिँ व्यवसाय सञ्चालन गरिरहनु भएको उद्योगका बारेमा हाम्रो श्रोताहरूलाई बताइदिनुहुन्छ कि?
1: मैले यो जुन PMFME को फाइदा उठाएँ यो स्किमको है, र मैले सर्वप्रथम चाहिँ किनभने हामी ग्रामीण क्षेत्रमा बसेर हाम्रो विशेष मैले अब महिलाहरूप्रति नै बेसी काम गर्दैछु, र जति पनि गाउँ बस्तीमा हाम्रो ग्रामीण क्षेत्रमा उहाँहरूले अनलाइन बिजनेस गर्नु सक्नुहुन्न है, त्यो अनुसार उहाँहरूले अनलाइनको लागि कामहरू केही पनि अब कतिजनाको मोबाइलै एन्ड्रोइडहरू हुँदैन है, त्यो कारणले गर्दा उनीहरूले उत्पादन गरे तापनि उहाँहरूको बजारीकरण कसरी गर्ने, अब बजारीकरण गर्नु उत्पादन मात्रै गरेर त भएन, बजारीकरण गर्नु जरुरी छ। त्यस कारणले गर्दाखेरि उहाँहरूको सामान जस्तै उहाँहरूले दाल रोप्नुहुन्छ है, हर्दी रोप्नुहुन्छ, सागसब्जीहरू फलाउनुहुन्छ, दुधहरू उत्पादन हुन्छ, तर त्यो कसरी बेच्ने, कहाँ बेच्ने है, अब ती बस्तीमा मात्रै त हुँदैन। अनि मैले अब हाम्रो दिदी बहिनीहरूलाई चाहिँ अब सेल्फ हेल्प ग्रुपमा पनि उहाँहरूलाई अब जीविकोपार्जनको लागि नै बेसी फोकस गरेको हुन्छ, कसरी चाहिँ आफ्नो जीविकोपार्जन चाहिँ राम्रोसँग चलाउन सक्ने, अनि तल्लो स्तरको महिलाहरू कसरी माथि उठ्न सक्ने, त यो विषयमा त हामीले एकदम के अरे लाइभलीहुडमा त फोकस गर्नै पर्यो होइन। अन्त त्यो कारणले गर्दाखेरि चाहिँ मैले उहाँहरूले जस्तै अब हर्दी रोप्नु भयो, उहाँहरूको फेरि त्यो हर्दीलाई ल्याएर मैले काटेर त्यहाँदेखि त्यसलाई पाउडर बनाएर बेचिदिए है, सागसब्जीहरू फेरि म आफू नै एउटा गाडीमा हालेर है मार्केटिङ अब बजारतिर अरूतिर कहाँ कहाँ टाढो टाढोतिर पनि मैले पुर्याइदिएँ है। उनीहरूले जति पनि उत्पादन गरेको कुरोहरूलाई चाहिँ सकेसम्म बजारीकरणमा चाहिँ मैले फोकस गरेँ यो PMFME को यो स्किमले गर्दा। किनभने अब दालहरू हुन्छ गाउँ बस्तीमा मात्रै बिक्री हुँदैन, दालदेखिको लिएर धेरै जति पनि गाउँ बस्तीमा उनीहरूले उत्पादन गरेको कुरोहरूलाई चाहिँ मैले बजारीकरणमा चाहिँ बेसी फोकस गरेँ।
0: त अब यो त धेरै प्रेरणादायी कुरा पनि हो, तपाईँलाई यो व्यवसाय सुरु गर्ने सोच कसरी आयो होला?
1: विशेष यसमा चाहिँ भन्नु पर्दाखेरि मेरो बाबा चाहिँ राजनीतिज्ञ पनि हुनुहुन्छ, अनि उहाँ चाहिँ अब पहिला त

0: सानै हुनुहुन्थ्यो है. अनि मैले सानैदेखि चाहिँ मेरो प्रेरणाको स्रोत भनेको नै मेरो बाबा हो. किनभने हामी जब सानो थियौँ है, बाबाले एउटा सानो दोकान चलाउनुहुन्थ्यो, अनि त्यो बेलामा नै मैले बाबालाई चाहिँ हेर्थेँ क्या. अब त्यो बेलामा पनि बाबाले गाई पाल्नुहुन्थ्यो, अदुवा रोप्नुहुन्थ्यो, सुँगुर पाल्नुहुन्थ्यो, होइन अब सबै त्यो कुराहरू क्या, अब भेडा पाल्नुहुन्थ्यो, बाख्रा सबै पाल्नुहुन्थ्यो. अनि त्यहाँदेखि त्यो माथि पनि अब दोकान गरेर अब हामी तिनजना छोराछोरी थियौँ है. अब बाबालाई सायद त्यति बेला हामी तिनैजनालाई पढाउनु साह्रो पर्दै थियो होला होइन. त्यो सबै गर्नु भएर चाहिँ अब हामी तिनजनालाई पढाउनुको लागि बाबाले जुन सङ्घर्ष गर्नुभयो हामीलाई पढाउँदा, अनि त्यो किसानी उयसमा त क्षेत्रमा त भइहाल्यो होइन. अब दोकान गर्नुहुँदाखेरि पनि फेरि अलिक नयाँ टेक्नोलोजी कसरी, अब बाबा कम नै पढ्नु भएको थियो तर पनि अब गाई दुनु भयो है. तर त्यो दुधलाई कतिवटा कुरोमा चाहिँ हामीले बेच्नु सकिन्छ, बाबाको त्यो दिमाग मैले त्यति बेला हामीले देख्थ्यौँ. त्यति बेला अब अलिअलि याद छ मलाई, त्यो एउटा दुध पेल्ने मेसिन थियो, त्यो मेसिनबाट एउटाबाट घिउ निक्लिन्थ्यो, एउटाबाट अलिक दुध निक्लिन्थ्यो, दुध अलिक पातला पातला, फेरि त्यो दुध लिटरको हिसाब बेच्नुहुन्थ्यो, घिउ बेच्नुहुन्थ्यो. अब त्यति बेला बाबाको त्यो दिमागलाई चाहिँ मैले क्या अहिले सोच्दाखेरि चाहिँ मेरो बाबा चाहिँ अब क्या यति साह्रो त्यो बेलामा पनि जुन बेला एउटा टेक्नोलोजी है अहिलेको जस्तो सुविस्ता थिएन, र पनि उहाँको सोच, उहाँको एउटा भिजन के अब कति, उहाँले चाहिँ अब यदि उहाँ चाहिँ अब एकदमै धेरै पढ्नु भएको थियो भनेदेखि चाहिँ अब कस्तो गर्नुहुन्थ्यो होला. त्यो बेलामा पनि उहाँको सोच, उहाँले जति पनि अब घरमा है बाहिर जति पनि कामहरू गर्नुहुन्थ्यो त्यो मलाई अब एकदमै सोच्थे. हामी नानीदेखि नै बाबाबाट नै मैले यो चाहिँ धेरै म प्रेरित भएको हो.
1: हजुर हजुर. कस्तो कस्तो चुनौतीहरूको सामना गर्नु पर्यो होला तपाईँले यो व्यवसायलाई सुरु गर्दा?
0: हेर्नुहोस् अलिकति सायदै अब गाउँ बस्तीमा अनि हाम्रो सिक्किममा मलाई सायद यो कुरा भन्दा कुनै आपत्ति नहोला, यदि भयो भने पनि म स्वीकार्न तयार छु है. किनभने हाम्रो सिक्किममा उद्यमी क्षेत्रमा चाहिँ फलामको चिउरा चबाउनु बराबर नै हो उद्यमशीलता भन्ने कुरो चाहिँ. किनभनेदेखि मान्छेले अहिले पनि है अब नानीहरूले पढ्यो, पढिसकेर चाहिँ एउटा नोकरीमा मात्रै सीमित राख्ने एउटा उहाँहरूको एउटा मेन्टालिटी, दिमाग त्यसरी सीमित भएको छ. म पढेँ, मैले शिक्षा हासिल गरेँ र के गर्ने भन्दा नोकरी गर्ने. आज म एउटा मेरो अलिकति परिचय, म एउटा यहाँ अहिले सिड सेलको रुरल अन्टरप्रेनरसिप सेक्रेटरी पनि हो है. र मेरो अनुभवले गर्दाखेरि कलेजतिर स्कुलतिर हामी एवेरनेस प्रोग्रामहरूतिर गयौँ है. अनि तपाईँहरूको एम्बिसन बताउनुहोस् भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ कसैले पनि डक्टर, इन्जिनियर, उहाँहरूले अरू अरू कुराहरू भन्नुभयो, तर प्राय 100 जनामा चाहिँ 3-4 जना मात्रै बिजनेसम्यान हुने, अन्टरप्रेनर हुने भन्ने त्यस्तो उत्तर पायौँ क्या हामीले. अनि त्यो गर्दाखेरि किन चाहिँ हाम्रो समाजले चाहिँ यो उद्यमशीलतालाई चाहिँ एउटा पढाइ गरेर नोकरी पाएन भने मात्रै यो बिजनेस गर्ने, उद्यमशीलता बन्ने भन्ने है. अब यस्तो समाजमा चाहिँ मैले एउटा बजारीकरणको दिमागलाई ल्याउनु है, मैले गाउँ बस्तीमा फलाको कुरोहरूलाई बाहिर लगेर बेच्नु, चुनौती त मलाई धेरै नै आयो. कतिजनाले अब त्यही हो, अलिकति गर्दैछ भने फेरि गर्नेको खुट्टा तान्दिने, र पनि आजको दिनसम्म पनि मैले चाहिँ अब कुनै कुरोमा पनि धेरै विघ्न बाधाहरू आए पनि है, अब गाडीहरू थिएन, अब गाडी रिजर्भहरू लगेर भए पनि त उनीहरूको सामानहरू त बेचिदिनु पर्यो. त्यस्तो कतिवटा चुनौतीहरू आए तापनि मेरो एउटा उद्देश्यलाई चाहिँ मैले पुरा गर्नुको लागि चाहिँ म लागि नै परे बसे.
1: हजुर हजुर. तपाईँले यो योजना बारे पहिलो पटक कसरी जानकारी प्राप्त गर्नुभयो?
0: विशेष यो PMFME यो स्किमको चाहिँ कमर्स एन्ड इन्डस्ट्री डिपार्टमेन्टमा चाहिँ एकजना सर हुनुहुन्थ्यो, विजय छेत्री सर. अनि उहाँ चाहिँ एकदमै एउटा कर्मचारी हुनु भएर पनि अब मेरो जीवनमा चाहिँ उसलाई चाहिँ मेरो यो उद्यमशीलताको मैले जुन चाहिँ आधुनिकता पाराले अब हामी गाउँ बस्तीको सामानहरू जे होस् दिदी बहिनीको कुराहरू यहाँबाट ल्यायो त्यहाँ बेचिदियो उनीहरूलाई पैसा दियो त्यही सेवा मात्रै पुर्याइराखेको थिएँ, तर अब अलिकति मेरो लेभल अलिक माथि पुर्याउनुको लागि मैले सरको नम्बर पाएँ. उहाँले फसाईदेखिको लिएर उद्यमी रेजिस्ट्रेसनदेखिको लिएर दिदी यस्तो गर्नुहोस्, यहाँ गर्नुहोस्, यो यता जानुहोस् सबै उहाँले गरिदिनु भयो. अनि उहाँले चाहिँ मलाई एकदमै भन्नु हो भने चाहिँ उहाँ सानो भाइ हुनुहुन्थ्यो है, तर मलाई दिदी भनेर एकदमै आफ्नो दिदी जस्तो गरेर एकदम हातमै समाएर दोहोऱ्याउनु भएको जस्तो यो उद्यमशीलताको जुन चाहिँ यो लेभलसम्म पुर्याउँछ उहाँको चाहिँ एकदमै ठुलो योगदान छ.
1: उहाँ नै अब प्रेरणा हुनुहुन्छ है.
0: हजुर हजुर.
1: अब यो PMFME योजना मार्फत कस्तो प्रकारको सहयोगहरू प्राप्त गर्नुभयो?
0: यो स्किममा चाहिँ विशेष 35% छुट हुन्छ है. मैले लिएको उसमा चाहिँ अब

0: यो अक्टोबरमा सकिन्छ पनि है। अब हामीलाई अब जति पनि अमाउन्टमा चाहिँ 35% चाहिँ तिर्नु पर्दैन भनिसकेपछि त हामी गर्ने मान्छेलाई त महिनै पछि तिर्नु सजिलो परिहाल्यो नि होइन। अब डल्लै अब जस्तै 5 लाख लेखेको छ भने 5 लाख अरू उयोहरूतिर त हुँदैन होइन। अब यो स्किममा चाहिँ 35% छुट भएकोले गर्दाखेरि चाहिँ हामीलाई अब त्यो व्यवसाय गरेर तिर्नु पनि सजिलै पर्यो।
1: अनि अब यो योजनाको लाभ प्राप्त गर्नको निम्ति के प्रक्रियाहरू अप्नाउनु पर्दछ होला?
0: यसमा मलाई त विजय छेत्री सरले नै एकदमै उहाँले त ब्याङ्कसम्म पनि दोहोऱ्याएर लगिदिनु भयो है। अब सायद अहिले उहाँ सर चाहिँ अर्को डिपार्टमेन्टमा जानु भएको छ भनेर सुन्दै थिएँ है मैले, अहिले हालै चाहिँ बात भएको छैन। अन्त तर अब उहाँहरू जस्तो विभागमा पनि आज हाम्रो सिक्किममा है धेरै यस्तो स्किमहरू छ जो गाउँ बस्तीको आमा दिदी बहिनी दाजुभाइहरूलाई थाहा छैन। अनि विभागमा रहनुहुने जति पनि कर्मचारीगणहरू हुनुहुन्छ है, अब उहाँहरूले चाहिँ साँच्ची नै आज सरकारले पनि अब एक परिवार एक उद्यमी भनेर अब भन्नुभएको छ उहाँको परिकल्पना है। एक परिवार एक उद्यमीलाई साकार बनाउनको लागि चाहिँ मलाई लाग्छ हरेक अब यो जति पनि विभागहरू है, कृषि क्षेत्र भयो, कमर्स एन्ड इन्डस्ट्रिज है, जति पनि अब एग्रिकल्चर डिपार्टमेन्ट, त्यहाँबाट चाहिँ कर्मचारीहरूले चाहिँ साँच्ची नै है यो एक परिवार एक उद्यमीको परिकल्पनालाई पुरा गर्नका लागि चाहिँ त्यसरी नै विजय छेत्री सरहरू जस्तो चाहिँ 4-5 जना भयो भने आज गाउँले जीवनमा पनि यो उद्यमीलाई चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ।
1: हजुर हजुर, यो योजनाबाट लाभ प्राप्त गरेपछि तपाईँको व्यवसायमा कस्तो प्रकारको परिवर्तन आयो होला?
0: अब हामीले पहिला के भन्छ त्यसै लगेर एउटा प्लास्टिकमै के है प्याक गरेर लान्थ्यौँ होइन। तर अब यो स्किमबाट चाहिँ हामीले अब जस्तै प्याकेजिङको ट्रेनिङहरू कमर्स एन्ड इन्डस्ट्रीहरूबाट पायौँ है, प्याकेजिङको ट्रेनिङ, अब लेबलिङ कसरी गर्ने होइन, यो सबै यो स्किमबाट मैले लाभ उठाएपछि त्यस्तो अब आफूले पनि त्यो कतिवटा प्याकेजिङहरूको सबभन्दा त मार्केटिङ हो मुख्य कुरा, त्यहाँदेखि अब मार्केटिङ गर्नुको लागि हाम्रो प्रडक्ट त अब कमसेकम बजारमा देखाउनु लायकको त हुनु पर्यो नि त। पहिला त प्लास्टिकमा मात्रै बाँधेर लान्थ्यो, त्यो प्याकेजिङतिर है, अब त्यहाँदेखि अब अनलाइनहरू पनि अहिले अब सिकाउनु हुँदैछ है, हाम्रो अब 1-2 जना दिदी बहिनीहरूले त गर्नु थाल्नु भयो, अब त्यस्तो हेल्पहरू चाहिँ हामीले पाउनु थाल्यौँ।
1: हजुर हजुर, अनि तपाईँको उत्पादन अहिले कहाँ कहाँ बिक्री भइरहेको छ?
0: विशेष अहिले अब म आफै त यो सामानहरू अब नेसनल लेभल अब इन्टरनेसनल लेभलसम्म चाहिँ गएको छैन, राष्ट्रिय स्तरसम्म त, किनभने हामीले अब मुम्बई, दिल्ली, कलकत्ता सबैतिर दिदी बहिनीको सामानहरू मैले लाँदैछु, बेचिदिँदैछु है। र अब कम्ती भएको उसमा हामी अब सिक्किमभित्रै पनि अब धेरैवटा विभागहरूले स्टलहरू दिनुहुन्छ होइन, अनि अब मलाई त झन् स्पेसली बोलाइहाल्नुहुन्छ, त्यही भएर म जाँदाखेरि चाहिँ मेरो मात्रै सामान होइन, अनि मेरो गाउँको दिदी बहिनीहरूको पनि म लगेर बेचिदिन्छु।
1: हजुर हजुर, अब तपाईँ एक स्वयं मेहनतीशील उद्यमी हुनुहुन्छ है, तपाईँको उद्यमले अरू व्यक्तिलाई रोजगारी वा आय आर्जनको अवसरहरू प्राप्त भएको छ?
0: हजुर, अब जस्तै के छ भने अब मैले गाउँ बस्तीबाट हर्दी उठायो भने मलाई काट्नु अब कोही बेला लाइट हुँदैन, हर्दी आइसकेको हुन्छ, काट्नु त पर्यो, अब त्यो काट्नु बोलाउँदा कुनै दिदी बहिनीलाई बोलाउनु पर्यो, दाजुभाइलाई बोलाउनु पर्यो, अब मेरोमा त हर्दी काट्नुकै लागि काम हुन्छ, कोही बेला जस्तै मैले पफ राइस मुरै बनाउँछु है, अब मुरै केलाउने मेरोमा त 10-15 जना त जहिले पनि मेरोमा काम भइ नै बस्छ उनीहरूको लागि, उनीहरूलाई मैले इम्प्लोइमेन्ट दिइराखेकै छु।
1: हजुर हजुर हजुर, तपाईँ एकजना महिला उद्यमी भएर है व्यवसाय सञ्चालन गर्दा तपाईँलाई कस्तो अनुभव भयो होला, अनि परिवारबाट कस्तो सहयोग पाउनु भयो?
0: किनभने एउटी नारी जब स्वयं आफूले आत्मनिर्भर हुनु है, यो शब्दमै गर्व लुकेको छ है, म आफूले आफूलाई गर्व गर्छु है। अनि अब परिवारमा त एउटा नारीले पैसा कमाउनु थालिसकेपछि एउटा घर राम्रोसँग चलिहाल्यो होइन, अब श्रीमानको कमाइले मात्रै त अहिलेको अलिक महँगाईको जमानामा होइन घर चलाउनु साह्रै पर्छ। जब एउटा घरमा चाहिँ श्रीमान श्रीमती 2-जनाले मिलेर चाहिँ घर चलाउनु पर्यो भने कुनै पनि जस्तै समस्याको पनि समाधान गर्न सकिन्छ है, घरमा एकदमै राम्रो परिवार चलिहाल्यो, अनि समाजमा पनि अब सबै गाउँ आफ्नो वरिपरि है अलिकति, अब म त कतिवटा सामानहरू त बाहिरबाट पनि ल्याउँछु सिक्किम, अब कोही बेला वेस्टबाट, नर्थबाट, साउथबाट है, अनि सबैजनाको पनि सामानहरू ल्याएर मैले अब बेचिदिनु पाउँदा, उनीहरूलाई मैले बेचेर पैसा दिनु पाउँदा है आफैलाई एउटा गर्व लाग्छ।
1: हजुर हजुर, यो योजनाबाट लाभ लिनु चाहने अन्य ग्रामीण महिला तथा युवाहरूलाई तपाईँ के कस्तो प्रकारको सुझाव राख्न चाहनुहुन्छ?
0: विशेष चाहिँ अब हुन त कुनै पनि व्यवसाय गर्दाखेरि पैसाको आवश्यकता पर्छ
1: है,
0: तर म चाहिँ विशेष अब अहिले सिक्किममा चाहिँ यो स्किमलाई लिनुहोस् है तपाईँले, तर अब कुनै पनि व्यवसाय गर्दाखेरि चाहिँ एकदम 50 लाख 1 करोड भनेर त्यो खालके पैसाको पछि कुदेर चाहिँ तपाईँहरूले पैसा डुबाएर जिन्दगी पनि नडुबाउनुहोस् है। कम्तीबाट सुरु गर्नुहोस्, यो स्किम कति 5 लाख 3 लाखबाट पनि पाउँछ, कम्ती 3 लाख 5 लाख 8 लाख त्यस्तो गरेर कम्तीबाट व्यवसाय सुरु गर्नुहोस्। किनभने कम्तीबाट सुरु गर्दाखेरि आफूलाई अनुभवहरू पनि हुँदै जान्छ है, कुन कुरामा नाफा हुन्छ कुन कुरामा नोक्सान हुन्छ त्यो कुरोलाई सिक्दै बुझ्दै जान्दै चाहिँ माथि त्यहाँदेखि अब जस्तै तपाईँले 5 लाख लिनुभयो, तपाईँ एकदमै निपुण हुनुभयो, अब व्यवसाय मैले चलाउन सक्छु भने आफू सक्षम भएको आफूलाई अनुभव भने तपाईँलाई राम्रोसँग ब्याङ्कलाई तिर्यो भनेदेखि तपाईँलाई 10 लाख दिइहाल्छ। फेरि त्यो 10 लाख तपाईँले राम्रोसँग तिर्नुहोस्, 35% छुट पाएर तपाईँले 10 लाख तिर्नुहोस्, तपाईँले फेरि 20 लाख पाइहाल्छ। तर एकैचोटि हाम्रो सिक्किमको अलिकति परिवेश चाहिँ कस्तो भने लोन चाहिँ 50 लाख 60 लाख लिन्छु भने त्यहाँदेखि भरे बाँकी डिफल्ट भयो हो, त्यस्तो खालके काम चाहिँ नगर्नुहोस्। एउटा यो स्किमबाट तपाईँले कम्तीबाट सुरु गर्नुहोस्, त्यहाँदेखि बढाउँदै बढाउँदै लानुहोस्, त्यहाँदेखि तपाईँहरू 50-60 लाख लिने पनि तपाईँ जब सक्षम हुनुहुन्छ लिनुहोस् होइन, किनभने तपाईँ जो पनि हुनुहुन्छ सफल उद्यमी भएको नै हामी पनि त देख्न चाहन्छौँ।
1: आगामी दिनहरूमा आफ्नो व्यवसायलाई कहाँ पुर्याउने तपाईँले लक्ष्य राख्नु भएको छ?
0: अब राज्य स्तरमा त अब एकदमै राम्रै चलेको छ मेरो त है, राष्ट्रिय स्तरमा धेरै थोरै हुँदैछ है, अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याएर हाम्रो गाउँ बस्तीको है उत्पादनहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने सपना छ।
1: हजुर हजुर, अनि अब यसबाहेक अरू कुन क्षेत्रलाई लिएर तपाईँले भनौँ है त्यसलाई आय स्रोत बनाउनु भएको छ?
0: मैले हालै चाहिँ यो ओइस्टर मसरुम घरमा, किनभने अहिले म जहाँ बसेको छु त्यो चाहिँ अब बिल्डिङ मात्रै छ है, वरिपरि अहिले जमिन छैन, बिल्डिङ मात्रै छ, तर मैले एउटा भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो है, अब छुजाचेनमा अलिक पानीको कमी नै छ, अन्त त्यो कारणले गर्दाखेरि चाहिँ अब त्यहाँ अब मलाई पनि गाई पाल्नु कुखुरा पाल्नु त्यस्तो मनपर्छ, तर अलिक जग्गा नभएकोले गर्दा अब के गर्ने है, अनि त्यो भन्दा चाहिँ मैले बिल्डिङको तल्लो फ्लोरमा चाहिँ 3 कोठामा चाहिँ ओइस्टर मसरुम लगाएको छु है, अनि त्यो 3 कोठाबाट पनि अब दिनमा 12 केजी 15 केजी मैले निकाल्दैछु अहिले ओइस्टर मसरुम, एकदमै राम्रोसँग चाहिँ भइरहेको छ। अब अलिकति सायद मैले अब यो जुलाई अगस्त चाहिँ 2 महिना चाहिँ अलिकति मलाई साह्रो पर्यो, तर पनि स्टप चाहिँ बन्द चाहिँ भएन, तर अब यो सेप्टेम्बरदेखि एकदमै अझै राम्रोसँग नै अझै 15-20 केजी अझै बढाउँदै, अब त्यो 3 कोठामा है, अब बाहिर मजाले छतहरू लगाएर गर्नु पाएको भए अझै राम्रो हुन्थ्यो होला, तर अब 3 कोठामा पनि दिनको 12-15 केजी गरेर चाहिँ ओइस्टर मसरुम निकालिरहेको छु।
1: अब यो च्याउ खेती सुरु गर्नुभएको मुख्य कारण चाहिँ के होला?
0: किनभने मैले धेरै कुराहरू अब सिक्किममा अब जस्तै अब डायरी फार्मिङ भयो है, मान्छेलाई झन् अब अहिलेको नानीहरूलाई त हामीले एकदमै प्रोत्साहन दिने बेला भएको छ, किनभने अब समय नै त्यस्तो आएको छ,
1: र
0: अब कतिवटा कुरोहरू अहिलेको नानीहरूलाई युथहरूलाई हेर्दाखेरि है, अहिलेको छोराछोरीहरूलाई हेर्दाखेरि उनीहरूले कतिवटा काम साह्रो भनेर पनि गर्दैन, तर अब यो ओइस्टर मसरुम चाहिँ कस्तो भनेदेखि तपाईँले मजाले अब महिनामा 1 पल्ट चाहिँ तपाईँले 3-4 दिन मजाले खट्नुहोस् है, त्यहाँदेखि 1 महिनासम्म तपाईँले यसो त्यसको त्यो के हुँदैछ है, यसको त्यसको माइसेलियम कतिको फैलिँदैछ, त्यसको पिन हेड आएको छ कि छैन, त्यहाँदेखि त्यसलाई यसो हल्का उयो गर्दाखेरि उसले त्योबाट सजिलै उत्पादन भइहाल्ने भयो, त्यो महिनैभरि चाहिँ दुःख गरी बस्नु चाहिँ परेन, त्यो गर्दाखेरि कम्ती इन्भेस्टमेन्टमा लागतमा धेरै नाफा फाइदा भएको कारणले गर्दा चाहिँ मैले यो ओइस्टर मसरुम चाहिँ धेरै सोच विचार गरेर नै गर्न थालेको।
1: अच्छा, च्याउ खेतीको लागि कस्तो वातावरण उपयुक्त हुन्छ होला?
0: यसको चाहिँ अब यो च्याउको लागि चाहिँ जस्तै अब हाम्रो सिक्किमको क्लाइमेटिक उयो चाहिँ एकदमै ठिकै छ है, तर अब यसलाई अब आफूले कोही बेला अलिकति टेम्परेचर कम्ती हुँदाखेरि अब लाइटहरू जलाइदिने है, अलिक चिसो हुँदाखेरि अलिक तातो दिने, अलिक अब गरम भएको छ भने फ्यान लगाइदिने, अब त्यो टेम्परेचरलाई त आफूले पनि मेन्टेन, अब जस्तै टेम्परेचर हाई हुँदैछ भने फ्यानहरू लगाएर त्यो रुमलाई चिसो बनाउँदा भइगयो
1: होइन,
0: जसो पनि गरेर चाहिँ हरेक उयसको चाहिँ समस्याको समाधान चाहिँ छ ओइस्टर मसरुममा।
1: के सामग्रीहरूको आवश्यकता पर्दछ होला
0: यसमा चाहिँ? अब त्यो कुटी है, अब परालहरू चाहिँ अब मैले चाहिँ अब सबै पराल, अब आजकल मान्छेले धान कम्ती नै रोप्छ, पराल पाउनु साह्रै पर्छ है, अनि अब कुटी नै ल्यायो, कुटी बेसी केही पनि चाहिँदैन, कुटी ल्यायो, त्यहाँदेखि त्यो यो स्पन बिउ
1: हजुर
0: त्यो च्याउको बिउ ल्यायो त्यति हो, अरू त केही त्यस्तो परेन।
1: हजुर हजुर।

0: यति भन्दै तपाईँसित बिदा लिन चाहन्छु, नमस्कार।
1: र विशेष अहिलेको हाम्रो युवा भाइ बहिनीहरू हाम्रो समाजमा नराम्रो दिशातिर लागिरहेको देखिरहेका छौँ है, र सायद उहाँहरूले आफूले शिक्षा हासिल गरेर भनेको जस्तो उहाँहरूले नोकरी नपाउनु भएर हो, या घर परिवार या समाजको कुनै बार बन्देशले गर्दा उहाँहरूले सोचेको भनेको जस्तो नहुँदाखेरि त्यो दिशातर्फ लागेको हो कि है। तर म अहिलेको युवा भाइ बहिनीहरूलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट के भन्न चाहन्छु भनेदेखि, जहाँ इच्छा हुन्छ त्यहाँ उपाय निक्लिन्छ है, र शिक्षा हासिल गर्नुको उद्देश्य चाहिँ मात्र एउटा नोकरी गर्नु होइन, तपाईँहरू एउटा उद्यमी क्षेत्रमा या बिजनेस क्षेत्रमा तपाईँहरू जानु भएर है तपाईँहरूले उहाँबाट पनि धेरै पैसा कमाउन सक्नुहुन्छ है। अब सायद तपाईँहरू नराम्रो दिशामा लाग्नुको कारण चाहिँ है, अब मैले कहीँबाट पैसा कमाउन सक्दिनँ, सायद मलाई बाउ आमाले यत्रो पढायो मैले बाउ आमालाई हेर्नु सक्दिनँ, त्यो सोच त्यो विचारहरूले यदि तपाईँहरू है फ्रस्ट्रेसन भएर तपाईँहरू नराम्रो दिशातिर लाग्नु हुँदैछ भनेदेखि चाहिँ यो एउटा बिजनेसको क्षेत्र यो अन्टरप्रेनरसिपको क्षेत्रमा गएर पनि तपाईँहरूले आफ्नो सपना है तपाईँहरू भविष्यमा के बन्न चाहनुहुन्छ है यो क्षेत्रमा गएर पनि तपाईँहरूले आफ्नो भविष्य जीवन बनाउन सक्नुहुन्छ। तर नराम्रो दिशातिर गएर तपाईँहरूले आफ्नो जिन्दगी त बर्बाद भयो, एउटा घर परिवार नै बर्बाद हुँदैछ है। र कृपया तपाईँहरूले यो दिशातिर लाग्नु भन्दा चाहिँ तपाईँहरूले एउटा बिजनेसको क्षेत्रमा अन्टरप्रेनरसिपको क्षेत्रमा लागेर तपाईँहरूले आफ्नो भविष्य उज्जवल बनाउनुहोस् भन्ने कामना राख्दछु।
0: अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पाकिम जिल्ला चुजाचेन क्षेत्रकी महिला उद्यमी तथा पीएमएफएमई लाभार्थी श्रीमती भूमिका गुरुङसँग प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजना विषयमा अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौता श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमले आज आमा सशक्तिकरण योजना मनाउँदै सबै 6 जिल्लाहरूमा आर्थिक सहयोग हस्तान्तरण गर्दैछ। सबै 31 निर्वाचन क्षेत्रहरूमा 32,000 आमाहरूलाई चेक वितरण गरिएको छ।

0: सिक्किम आमा सशक्तिकरण योजना सिक्किम सरकार को एक प्रमुख कल्याणकारी पहल हो जुन मुख्यमंत्री प्रेम सिंह तामाङ को नेतृत्व में शुरू गरिएको थियो। यो योजनाले काम में नजाने आमाहरूलाई आर्थिक रूप में सशक्त बनाउन दुई किस्ता में 40,000 रुपया को वार्षिक आर्थिक सहयोग प्रदान गर्दछ। श्री तामाङले पाकिम जिल्लाको रेनक निर्वाचन क्षेत्रका 1,000 आमाहरूलाई योजनाको लाभ प्रदान गर्नुभयो। महिला बाल ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग मन्त्री समदुप लेप्चाले मंगन जिल्लामा चेक वितरण गर्नुभयो। गान्तोकमा 25 अप्पर तादोङ निर्वाचन क्षेत्रले यस योजना अन्तर्गत आर्थिक सहयोग प्राप्त गर्यो। मुख्यमन्त्रीले भन्नुभयो सिक्किम प्रहरीमा 400 नयाँ पदहरू सिर्जना गर्ने तयारी भइरहेको छ, जसमध्ये 20% अग्निवीरका लागि आरक्षित गरिनेछ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज जापानको नागोयामा आयोजित एसियाली खेलकुदमा क्रिकेट र हकीमा स्वर्ण पदक जितेकोमा भारतीय टोलीलाई बधाई दिनुभयो। टी20 क्रिकेटमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गर्दै एसियाली खेलकुद क्रिकेटमा स्वर्ण पदक सुनिश्चित गरेको छ। हकीमा भारतको महिला हकी टोलीले आज फाइनलमा चीनलाई 1-0 पराजित गर्दै एसियाली खेलकुदमा स्वर्ण पदकका लागि 44 वर्षको पर्खाई समाप्त गरेको छ। लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले केन्द्रीय नागरिक उड्डयन मन्त्री किञ्जरापुर राममोहन नाइडूलाई नयाँ दिल्ली स्थित उनको कार्यालयमा भेटेर पाकिम विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल गरे। बैठकमा डाक्टर सुब्बाले विशेष गरी पाकिम विमानस्थलको संरचनात्मक र भू प्राविधिक सुरक्षाको बारेमा चिन्ता व्यक्त गर्दै सम्पूर्ण विमानस्थल संरचना र यसको वरपरको क्षेत्रको व्यापक भू प्राविधिक अध्ययन गर्न मन्त्रालयलाई अनुरोध गरे। पत्र सूचना कार्यालय पीआईबी गान्तोक र राज्य प्रदूषण नियन्त्रण बोर्ड सिक्किमले आज गान्तोकको देवराली स्थित राज्य प्रदूषण नियन्त्रण बोर्डको कार्यालयमा नयाँ ठोस फोहोर व्यवस्थापन नियम 2026 बारे एक पत्रकार सम्मेलन आयोजना गरे। बोर्डका सदस्य सचिव नीमा वाङदी तामाङले मीडियालाई सम्बोधन गरे। उनले भने राज्य प्रदूषण नियन्त्रण बोर्ड सिक्किम नियमहरूको समयमै कार्यान्वयन गर्न प्रतिबद्ध छ। उनले दिशानिर्देशहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला र नागरिकहरूबाट सहयोग मागे। श्री तामाङले थप भने पहाड़ी क्षेत्र र टापुहरूमा ठोस फोहोर व्यवस्थापनको लागि विशेष प्रावधानहरू लागू गरिएको छ। यसमा पर्यटकहरूमाथि प्रयोगकर्ता शुल्क लगाउने र उपलब्ध फोहोर व्यवस्थापन सुविधाहरूको आधारमा स्थानीय निकायहरूद्वारा पर्यटक आगमनको नियमन समावेश छ। स्थानीय मीडिया बाहेक पीआईबी गान्तोक, आकाशवाणी समाचार गान्तोक र सिक्किम सरकारका अधिकारीहरू पनि पत्रकार सम्मेलनमा उपस्थित थिए। नाथाङ माचोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाले आज निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा सिक्किम गरीब आवास योजना एसजीएवाई अन्तर्गत निर्माण गरिएका 13 घरहरूको उद्घाटन गर्दै सम्बन्धित लाभार्थीहरूलाई साँचो हस्तान्तरण गर्नुभयो। यी घरहरू सिक्किम सरकारको एसजीएवाई योजना अन्तर्गत निर्माण गरिएका हुन्, जसले योग्य परिवारहरूलाई आवास सहयोग प्रदान गर्दछ। पहिचान गरिएका परिवारहरूलाई स्थायी आवास प्रदान गर्ने उद्देश्यले सिक्किम सरकारको यो एक आवास पहल हो। सिक्किमका विविध पर्यटकीय आकर्षणहरू प्रदर्शन गर्ने तथा राज्यको पर्यटन उद्योग र वृहत यात्रा व्यवसाय क्षेत्रबीचको सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ सिक्किम ट्राभल एण्ड टुरिज्म फेयर एसटीटीएफ आयोजना गरिँदैछ। मेलाको आयोजना सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागको सहकार्यमा पाण्डा इभेन्ट म्यानेजमेन्टले गरिरहेको छ। मेलाले ट्राभल एजेन्ट, टुर अपरेटर, होटल व्यवसायी, होमस्टे संचालक, आतिथ्य सत्कार क्षेत्रका पेशेवरहरू, पर्यटन उद्यमी तथा अन्य सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ, जसले व्यावसायिक सञ्जाल विस्तार, ज्ञानको आदान प्रदान र नयाँ पर्यटकीय साझेदारीलाई सहज बनाउनेछ। कार्यक्रममा सिक्किमका विशिष्ट पर्यटकीय अनुभवहरू जस्तै प्रकृति तथा साहसिक पर्यटन, ग्रामीण तथा समुदायमा आधारित पर्यटन, संस्कृति तथा सम्पदा, स्वास्थ्य तथा तन्दुरुस्ती, स्थानीय परिकार, होमस्टे र दिगो पर्यटन प्रदर्शन गरिनेछन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू अबको क्रममा सुनाइरहेछौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। आज 6:50 मिनटमा सुनाउनेछौँ यसै केन्द्रको प्राथमिक

शैक्षिक समाचार 7 बजे प्रस्तुत गर्नेछौँ। साप्ताहिक कार्यक्रम डाकपुतली 8 बजे सुनाउनेछौँ केही हिन्दी फिल्मी गीतहरू। 8:30 रहेको छ कार्यक्रम चर्चा चौतारी। 8:45 सुनाउनेछौँ कार्यक्रम चर्चा चौतारी। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 सुन्नुहुनेछ कार्यक्रम स्पटलाइट। अनि 10 बजी अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ 6:23 7:05 कार्यक्रम शुभ प्रभात 7:15 सुनाउनेछौँ नेपाली भजन 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार 8:45 सुनाउनेछौँ कार्यक्रम योजना 9:30 सुन्नुहुनेछ कार्यक्रम मनका कुरा 10:02 प्रस्तुत गर्नेछौँ प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा 11 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित गरी सुनाउनेछौँ कार्यक्रम पोस्टबक्स नम्बर 111 12:05 कार्यक्रम तपाईँको अनुरोधमा अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 3:20 छ कार्यक्रम विश्वमा हामी 4 बजी रहेको छ कार्यक्रम कम्युनिटी सिङ्गिङ 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम बाल बगैँचा 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम बोल्छ चियाबारी 7 बजी सुनाउनेछौँ कार्यक्रम कथा सारथी कथावाचक हुनुहुन्छ अनिर तामाङ 8 बजे कार्यक्रम युवावाणी 9:15 स्पटलाइट अनि 10 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम रवि भासरिय अखिल भारतीय सङ्गीत सभा श्रोताहरू यो त थियो आज अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी अब सुन्नुहोस् मौसमबारे केही जानकारी मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका समतल अनि हिमाली जिल्लाहरूमा मौसम सफा अनि खुला रहनेछ तथापि हिमाली जिल्लाका केही क्षेत्रहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ मौसम विभागको सूचना अनुसार दार्जिलिङको आज अधिकतम तापक्रममा 19 डिग्री अनि न्यूनतम तापक्रम 15 डिग्री दर्ता गरिएको छ यसरी नै खरसाङको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम तापक्रम 19 डिग्री कालेबुङ जिल्लाको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम तापक्रम 20 डिग्री दर्ता गरिएको छ भने मिरिकको अधिकतम तापक्रम 22 डिग्री अनि न्यूनतम तापक्रम 18 डिग्री र सिलगढीको अधिकतम तापक्रम 30 डिग्री र न्यूनतम तापक्रम 24 डिग्री दर्ता गरिएको छ

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सपन सुब्बाबाट सुन्नुहोस्।

0: मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्गा पूजाको अवसरमा राज्यका जनताको लागि विशेष राशन प्याकेजको घोषणा गर्नुभएको छ। दार्जिलिङ हिमालयन रेलवेले आजदेखि सुकुना रेलवे स्टेशनबाट स्टेशन महोत्सव सुरु गरेको छ। दार्जिलिङका सांसद राजु विष्टले चिया उद्योगको विकास तथा आधुनिकीकरण र चिया श्रमिकहरूको हितको कुरामाथि जोड दिनुभएको छ। अनि पहाडका राजनैतिक दलहरूले वीरपाडा अस्पतालमा नेपाली भाषी महिलामाथि एक चिकित्सकले गरेको अपमानजनक टिप्पणीको निन्दा गरेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। मन की बात कार्यक्रमको पहिलो प्रसारण 2014 आजको दिन नै विजयादशमीको अवसरमा भएको थियो। हालै मन की बातको 138 प्रकरण प्रसारित गरियो। विगत 12 वर्षमा मन की बातले देशभरिमा भइरहेको सकारात्मक परिवर्तनहरूलाई अघि ल्याउन अनि नागरिकहरूलाई भारतको विकास यात्रामा सक्रिय भागीदारीको लागि प्रोत्साहित गर्न एक अनौठो मञ्च प्रदान गरेको छ। यस मासिक कार्यक्रमको माध्यमबाट प्रधानमन्त्रीले देशभरिका यस्ता मानिसहरूको प्रेरक कथाहरू साझा गर्नुहुन्छ जसले शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण, नवाचार अनि सामाजिक सेवा सहित विभिन्न क्षेत्रहरूमा परिवर्तन ल्याइरहेको छ। मन की बातको प्रसारण आकाशवाणी अनि दूरदर्शन नेटवर्कमा गरिन्छ। यो आकाशवाणी समाचारको वेबसाइट अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध छ। कार्यक्रमको सिधा प्रसारण आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय अनि सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि गरिन्छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्गा पूजाको अवसरमा राज्यको जनताका लागि विशेष राशन प्याकेजको घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो, यसपल्ट चार पर्वको समयमा लगभग 2 करोड परिवारलाई सस्तो दरमा खाद्य सामग्री उपलब्ध गराइनेछ, जबकि अघिल्लो सरकारको समयमा यो सुविधा केवल 50 लाख परिवारमा मात्र सीमित थियो। नयाँ व्यवस्था अन्तर्गत योग्य परिवारहरूले 19 रुपियाँ प्रति किलोग्रामको दरमा मैदा प्राप्त गर्नेछन् र यसमा 19 रुपियाँ बराबरको सब्सिडी राज्य सरकारले दिनेछ। यसै गरी चिनी 30 रुपियाँ प्रति किलोग्रामको दरले उपलब्ध गराइनेछ र बाँकी 30 रुपियाँको छुट सरकारले दिनेछ। साथै चाड पर्वको समयमा प्रत्येक परिवारलाई 500 ग्राम सुजी उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 2021 विधानसभा चुनावको क्रममा नन्दीग्राममा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको खुट्टामा चोट लागेको घटना झुटो रहेको दावी गर्नुभएको छ। आज राज्य सचिवालय नवन्नमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कागजपत्रहरू प्रस्तुत गर्दै उहाँले त्यस दिन ममता ब्यानर्जीको खुट्टामा कुनै पनि हड्डी नभाँचिएको दावी गर्नुभयो। उहाँले यो पनि भन्नुभयो कि चुनाव प्रचार प्रसारको क्रममा फैलाइएको यस झुटो प्रचारबारे राज्य सरकारले विस्तृत जाँच गर्नेछ र नन्दीग्राम उपचुनाव प्रक्रिया सम्पन्न भएपछि यस सम्बन्धी औपचारिक घोषणा गरिनेछ। बाङ्गुर इन्स्टिट्युट अफ न्युरोसाइन्सेसको रेडियो डायग्नोसिस विभागबाट जारी 11 मार्च 2021 मेडिकल रिपोर्ट देखाउँदै श्री अधिकारीले भन्नुभयो, तत्कालीन मुख्यमन्त्रीले आफ्नो कथित चोटको सम्बन्धमा नन्दीग्रामको जनताको अपमान गर्नुभएको थियो। मुख्यमन्त्रीले बताएअनुसार त्यस मेडिकल प्रमाण पत्रमा हड्डी भाँचिएको कुनै पनि सङ्केत नदेखिएको कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ। उहाँले भन्नुभयो, नन्दीग्राममा हाल आचार संहिता लागू छ र यो विषय सिआइडीको परिधिभित्र छ, त्यसैले आचार संहिता हटेपछि सरकारले यस झुटो प्रचारबारे नयाँ जाँच प्रक्रिया अघि बढाउने निर्णय गर्नेछ। दार्जिलिङ हिमालयन रेलवे डिएचआरको सम्पदा, इतिहास तथा पर्यटकीय आकर्षणलाई व्यापक रूपमा प्रवर्धन गर्ने उद्देश्यले स्टेशन महोत्सव आजदेखि सुकुना रेलवे स्टेशनबाट सुरु भएको छ। पूर्वोत्तर सीमावर्ती रेलवे नर्थ इस्ट फ्रन्टियर रेलवेका जनरल म्यानेजर चेतन कुमार श्रीवास्तवले आज बिहान सुकुना रेलवे स्टेशनमा महोत्सवको उद्घाटन गर्नुभयो।
1: उहाँले दार्जिलिङ हिमालयन रेलवेको पुरानो समयको रेल तथा यसको लामो इतिहास झल्काउने तस्विरहरू समेटिएको विशेष फोटो ग्यालेरीको पनि उद्घाटन गर्नुभयो। स्टेशनमा रेलवे सेवासँग सम्बन्धित विभिन्न उपकरणहरू पनि प्रदर्शनीमा राखिएका छन्। फोटो ग्यालेरी तथा प्रदर्शनी मार्फत पर्यटक, रेलवे प्रेमी तथा इतिहासमा रुचि राख्नेहरूलाई दार्जिलिङ हिमालयन रेलवेका ऐतिहासिक पक्ष तथा यसको विगतबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको छ। सुकुनामा उद्घाटन कार्यक्रमपछि श्री श्रीवास्तव खरसाङतर्फ प्रस्थान गर्नुभयो। उहाँको खरसाङमा एक भ्यू पोइन्ट तथा रेलवे सुरक्षा बलको ब्यारेकको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै श्री श्रीवास्तवले दार्जिलिङ हिमालयन रेलवेलाई अझ लोकप्रिय बनाउन विभिन्न पहलहरू भइरहेको बताउनुभयो। पर्यटकहरूको आवश्यकतालाई ध्यानमा राख्दै रेलका बग्गीहरूलाई पुनर्व्यवस्थित तथा सुधार गर्ने काम भइरहेको र थप जय राइड सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। दुर्गा पूजाको पर्यटक सिजनलाई ध्यानमा राख्दै दार्जिलिङ हिमालयन रेलवेले 1 अक्टोबरदेखि अझ 6 वटा जय राइड सेवा पनि सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत दार्जिलिङ घुम बीच एकतर्फी 4 वटा तथा खरसाङ महानदी बीच 2 वटा दुईतर्फी सेवा सञ्चालन भइरहेका छन्। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। उत्तर बङ्गालमा हवाई सम्पर्कलाई अझ सुदृढ बनाउ

0: यात्रीहरूलाई अझ सुविधा प्रदान गर्ने उद्देश्यले बागडोगरा विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नयाँ टर्मिनल भवन लगभग 105 एकड क्षेत्रफलमा निर्माण हुने भएको छ। यस टर्मिनलले वार्षिक 1 करोडसम्म यात्री व्यवस्थापन गर्न सक्ने क्षमता राख्नेछ। नयाँ टर्मिनलमा यात्री आवागमनलाई सहज बनाउन 6 वटा एरो ब्रिज, 56 वटा चेक इन काउन्टर, 8 वटा प्रस्थान भेस्टिब्युल, 8 वटा आगमन भेस्टिब्युल तथा 4 वटा ब्यागेज क्यारोसेल रहनेछन्। परियोजना अन्तर्गत 10 वटा विमान पार्किङ स्ट्यान्ड तथा बहुस्तरीय कार पार्किङ सुविधा पनि निर्माण गरिने योजना रहेको छ। यो परियोजनाले बागडोगरा विमानस्थललाई उत्तर बङ्गालको पर्यटन, व्यापार, व्यवसाय तथा क्षेत्रीय विकासको लागि प्रमुख प्रवेशद्वारको रूपमा अझ सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढी टी अक्सन कमिटीको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै दार्जिलिङको चिया उद्योगको विकास तथा आधुनिकीकरण र चिया श्रमिकहरूको हितको कुरामाथि जोड दिनुभएको छ। उहाँले 1976 स्थापित स्ट्याकले उत्तर बङ्गालको चिया अर्थव्यवस्थालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको र चिया उत्पादक तथा बजारबीच एक अहम कडीको रूपमा काम गरिरहेको बताउनुभयो। श्री विष्टले चिया केवल एक पेय पदार्थ मात्र नभएर दार्जिलिङ पहाडी क्षेत्र, तराई र डुवर्स क्षेत्रका लाखौँ मानिसहरूको इतिहास, संस्कृति र जीविकोपार्जनसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले चिया लिलामी प्रणालीको आधुनिकीकरण, प्रविधिको प्रयोगलाई बढावा दिने तथा आन्तरिक साथै अन्तर्राष्ट्रिय बजारको विस्तार गर्ने आवश्यकतामाथि जोड दिनुभयो। यस अवसरमा स्ट्याकको एक एप पनि सार्वजनिक गरियो, जसले खरिदकर्ता र विक्रेताहरूलाई वास्तविक रूपमा सजिलै जोड्न सहयोग गर्नेछ। यस अवसरमा श्री विष्टले प्रधानमन्त्री चाय श्रमिक प्रोत्साहन योजनाको लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बन्द चिया बगानहरू पुनः सञ्चालनमा ल्याउन चालिएका कदमहरूको लागि आभार व्यक्त गर्नुभयो। पहाडका राजनीतिक दलहरूले बीडपाडा अस्पतालमा उपचारको लागि पुगेकी एक नेपाली भाषी महिलामाथि एक चिकित्सकले गरेको अपमानजनक टिप्पणीको निन्दा गरेका छन्। इन्डियन गोर्खा जनशक्ति फ्रन्टका संस्थापक अध्यक्ष अजय एडवर्ड्सले घटनाको निष्पक्ष छानबिन गर्ने माग गरेका छन्। श्री एडवर्ड्स अनुसार अस्पतालको आपतकालीन विभागमा कार्यरत एक डाक्टरले ती महिलासँग कुराकानीको क्रममा नेपाली समुदायप्रति आपत्तिजनक टिप्पणी गरेका थिए। श्री एडवर्ड्सले नेपाली भाषी गोर्खा समुदायमाथि यस प्रकारको टिप्पणी दोहोरिन नदिन निर्वाचित जनप्रतिनिधिहरूले गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताउनु भएको छ। यसै गरी क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव नर्बु लामाले घटनाको कठोर शब्दमा प्रतिवाद गर्दै राज्य सरकारले चिकित्सकलाई तुरन्तै बर्खास्त गर्ने माग गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ न्युज मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार फेरि एकचोटि सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पूरा गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्गा पूजाको अवसरमा राज्यका जनताको लागि विशेष राशन प्याकेजको घोषणा गर्नुभएको छ। दार्जिलिङ हिमालयन रेलवेले आजदेखि सुकुना रेलवे स्टेशनबाट स्टेशन महोत्सव सुरु गरेको छ। दार्जिलिङका सांसद राजु विष्टले चिया उद्योगको विकास तथा आधुनिकीकरण र चिया श्रमिकहरूको हितको कुरामाथि जोड दिनुभएको छ। अनि पहाडका राजनीतिक दलहरूले बीरपाडा अस्पतालमा नेपाली भाषी महिलामाथि एक चिकित्सकले गरेको अपमानजनक टिप्पणीको निन्दा गरेका छन्। आकाशवाणी खरसाङबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम डाक पुतली।

0: नमस्कार सय ठुलदाई, नमस्कार।
1: नमस्कार नमस्कार सुनके सिर बहिनी,
0: आज पनि हामी यहाँ स्टुडियोमा श्रोताहरूको थुप्रै पत्रहरू बटुलेर आइसकेका छौँ है। श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला, हामी पत्र फटाफट पढ्न सुरु गरौँ। अब
1: हजुर पढ्न सुरु गर्नुहोस् पत्रहरू श्रोताको।
0: र यो सबैभन्दा पहिलो पत्र मैले उठाए उत्तम कुमार गुरुङज्यूको, सुधा पाटोल खरसाङबाट रहेछ। उहाँले लेख्नु भएको छ, नमस्ते आदरणीय आकाशवाणी खरसाङका डाकुतली परिवारमा, विशेष त सुनकेसरी बहिनीमा हार्दिक नमस्कार। रेडियोको यो पुरानो आत्मीय संसारमा फेरि एकपल्ट फर्काइदिएकोमा हृदयदेखि नै धन्यवाद। हालै आकाशवाणी खरसाङबाट प्रसारित सेप्टेम्बर 9 तारिकको दिन बिहान 8:30 बजे पुराना गीतहरू समेटिएका कार्यक्रम सुन्ने अवसर पाए। कार्यक्रमभरि नेपाली गीत नेपाली संगीतका दुई अमूल्य स्वर अरुणा लामा र हिरा देवी वाइवाका कालजयी गीतहरू सुन्न पाउँदा मन साँच्चैकै भावविभोर भयो। अरुणा लामाको एक्लै बस्दा जस्ता सदाबहार गीत अनि हिरा देवी वाइवाको फरिया ल्याइदिएछन् लगायतका अन्य गीतहरूले पुराना दिनहरू, पुराना सम्झनाहरू र नेपाली संगीतको त्यो स्वर्णिम युगलाई फेरि आँखा अगाडि ल्याइदिए। यस कार्यक्रम मार्फत एउटा निकै रोचक जानकारी पनि पहिलो पटक थाहा पाए। हिरा देवी वाइवा आकाशवाणी खरसाङसँग उद्घोषकका रूपमा समेत जोडिनु भएको रहेछ। उहाँलाई केवल एक महान गायिकाका रूपमा चिनेको मलाई यो पक्षबारे थाहा पाउँदा अझ विशेष अनुभूति भयो। उहाँको आकाशवाणी खरसाङसँगको सम्बन्धले उहाँप्रतिको सम्मान झन बढाइदिएको छ। कार्यक्रमका प्रस्तोताले पनि प्रत्येक गीत र कलाकारको परिचयलाई यति सहज, आत्मीय र मिठासपूर्ण ढङ्गले प्रस्तुत गर्नुभयो कि कार्यक्रम सुन्दै जाँदा समय बितेको पत्तै भएन। लाग्यो रेडियो केवल गीत सुनाउने माध्यम मात्र होइन, यो त हाम्रो सम्झना, हाम्रो संस्कृति र हाम्रो विगतसँग जोडिएको एउटा आत्मीय पुल रहेछ। यस्ता कालजयी गीत, कलाकार र संगीतसँग सम्बन्धित कार्यक्रमहरू आकाशवाणी खरसाङबाट निरन्तर प्रसारण भइरहोस् भन्ने हार्दिक चाहना छ। आकाशवाणी खरसाङका कार्यक्रम कोही बेला यात्रा गरिरहेको बेला, मर्निङ वक जाँदा अनि घरको काम गर्दा सुन्ने बानी छ, तर यो मेरो डाकुतलीमा भने पहिलो पत्र हो। पुराना गीतहरू बजिरहन्, पुराना सम्झनाहरू जागिरहन् र आकाशवाणी खरसाङसँगको हाम्रो आत्मीय सम्बन्ध सधैँ यस्तै रहिरह। आकाशवाणी खरसाङका सम्पूर्ण परिवारमा हार्दिक शुभकामना। आकाशवाणी खरसाङलाई माया गर्ने एक श्रोता उत्तम कुमार गुरुङ।
1: सुनकेसी बहिनी, सर्वप्रथम त हामी उत्तम कुमार ज्यूलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद भनेर भन्दछौँ यति सुन्दर पत्र लेख्नु भएकोमा। आकाशवाणी खरसाङलाई यति धेरै माया गरेर सधैँ सुनिरहनु हुने श्रोता मध्येमा एक हुनुहुँदो रहेछ भन्ने कुरा यो पत्र मार्फत जानकारी पायौँ। र उहाँले हाम्रो कार्यक्रमहरू विशेष गरेर मर्निङ वक जाँदाखेरि, गाडीमा हिँड्दाखेरि, बेलुकी डाकपुतली कार्यक्रमहरू धेरै नै मजाले सुन्ने गर्नुहुन्छ, धेरै नै पुरानो श्रोता हुनुहुन्छ भन्ने कुरो जानकारी गराउनु भएको छ। र पत्रमा विशेष गरेर एउटा प्रतिक्रिया पनि लेखी पठाउनु भएको छ। बितेको दिन 9 तारिकको सितम्बरको दिन बिहान 8:30 बजे जुन कार्यक्रम प्रसारण भएको थियो, विशेष गरेर हिरादेवी वाइवा र अरुणा लामाको बारेमा जुन प्रस्तुत गर्नुभएको थियो, यो कार्यक्रम धेरै नै राम्रो लाग्यो। धेरै यो कार्यक्रम सुन्दाखेरि यस्तो धेरै नयाँ कुराहरू जानकारीमा आयो उहाँकोमा भन्ने कुरो पनि जनाउनु भएको छ। त्यो के भन्दाखेरि यी दुई हस्तीहरूलाई नेपाली संगीतको स्वर्णिम युगलाई अघि ल्याइदिएको जस्तो त्यस्तो भान भयो, यस्तो किसिमको चित्रण भयो भन्ने जुन यहाँले पत्रमा चित्रण गर्नुभएको छ त्यो पढ्न पाउँदा हामीलाई धेरै नै खुसी लागिरहेको छ। अनि उहाँले एउटा कुरो अझै खुलाउनु भएको छ, उहाँलाई हिरादेवी वाइवा केवल एकजना कलाकार भन्ने मात्र थाहा थियो नेपाली संगीत जगतको, तर आकाशवाणी खरसाङसँग उद्घोषिकाको रूपमा पनि जोडिनु भएको थिएछ भन्ने कुरो यो चाल पाउँदा त झनै भाव विभोर भए भन्ने पनि जनाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला। त्यस कार्यक्रममा प्रस्तुतिकरण गर्ने इशाराजी हुनुहुन्थ्यो, उहाँले एकदमै राम्रो प्रकारले गर्नुभएको थियो भन्ने कुरा पनि जनाउनु भएको छ। उहाँलाई पनि हामी धन्यवाद भनेर भन्दछौँ र बधाई पनि दिँदछौँ। यसरी नै हाम्रो कार्यक्रमलाई सुनिरहनु होला, सुन्दै गर्नु होला, आउने दिनहरूमा पनि पत्र पनि लेख्दै गर्नु होला। र सधैँ कार्यक्रम सुने पनि यो पत्र भने पहिलोपल्ट लेखेको भनेर पनि जानकारी गराउनु भएको छ यहाँले। यसरी नै आउने दिनहरूमा पनि हामी तपाईँबाट पत्र आउने आवश भन्ने हामी अपेक्षा साँच्दछौँ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखो भट्टी डाँडाबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9733307825। र उहाँको पत्र संख्या रहेको छ 76 र पत्रमा लेख्नु भएको छ ठुल्दाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट दसैँको आशीर्वाद सहित आज पनि मलट टी स्टेटका भूतपूर्व म्यानेजर श्रीमान आरके राई काका र चामुङ निवासी मीना मगर भान्जीलाई सम्झी पत्र सुरु गर्न चाहन्छु। उहाँले लेख्नु भएको छ मानिसहरूले घर बनाउन पहिला राम्रो घडेरी जुराएर मात्र घर बनाउँछन्, तर घरको घडेरी खन्न अघि टोयलेटको ट्याङ्की त्यही घडेरीमा पहिला खनेर मात्र त्यसमाथि घर बनाउनु के राम्रो हो भनेर सोध्नु भएको रहेछ। अर्को छ मानिस शनिबारदेखि आइतबार 7 दिनमा मर्छन् र पनि मानिसमा किन घमण्ड। अर्को छ हामीले शनि ग्रहको लागि जुत्ता र छाता दिए शनि ग्रह लाग्दैन भन्छौ, तर मानिसहरू किन त्यही सामान चोर्छन्? यो सामान चोर्नु शनि ग्रहलाई ग्रहण गर्नु होइन र भनेर सोध्नु भएको छ। अर्को छ लोग्ने हुँदा हुँदै अरूको लोग्ने मन पराउने स्त्रीलाई के भनिन्छ? पत्रहरू निरन्तर पढिदिनु भएकोमा धन्यवाद सहित पत्र अन्त गर्दछु, धन्यवाद भनेर लेख्नु भएको छ।
1: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकको थलीमा समरी पानी भट्टी डाँडाबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले सुरुमै हामी दुवैलाई अनि अरू श्रोता साथीहरूलाई दसैँको आशीर्वाद भनेर पनि भन्नुभएको रहेछ। तपाईँको आशीर्वाद हामी स्वीकार गर्दछौँ र यहाँले मलट टीका भूतपूर्व म्यानेजर आरके राईज्यू अनि चामङका भान्जी मिना मगरलाई सम्झिँदै यो पत्र लेखिरहेको छु भनेर पत्रको सुरुवात गर्नुभएको छ र यहाँले पत्रमा केही जिज्ञासाहरू पोख्नु भएको छ, ती जिज्ञासाको उत्तरहरू हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। यदि सही नलागेमा तपाईँले कुनै अर्को पत्रमा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। एकमा भन्नुभएको रहेछ मानिसहरूले घर बनाउँदा पहिलो राम्रो घडेरी जुराएर मात्र घर बनाउँछन्, तर घरको घडेरी खन्न अघि टोयलेटको ट्याङ्की त्यहीमाथि खनेर मात्र त्यसपछि घर बनाउने के सही हो भनेर भन्नुभएको रहेछ। यो यसो हुनसक्छ मान्छेले घडेरीको जोखाना हेराउनु चाहिँ एउटा विश्वाससँग जोडिएको कुरा हुनसक्छ, तर जुन चाहिँ इन्जिनियरिङ छ आजकल भोलि मान्छेको घरहरू बनाउने क्रममा जुन जमिन उपलब्ध हुन्छ त्यो एकदमै थोरै हुन्छ अथवा एकदमै जति नापजोक गरिएको छ त्यतिभित्र नै घर बनाउनु पर्ने स्थितिहरू हुन्छ, खास गरेर सहरी इलाकातिर या सहरसँग जोडिएको ठाउँहरूतिर चाहिँ। त्यस्तो स्थितिमा चाहिँ के हुन्छ भन्दाखेरि मान्छेलाई घर बनाइसकेपछि चाहिने मूलभूत आवश्यक जुन अरू घरसँगै जोडिएको कुराहरू हुन्छ ती पनि बनाउनु पर्ने हुन्छ, त्यसोसले गर्दाखेरि त्यो घडेरीकै फेदमा चाहिँ त्यसरी चाहिँ त्यो शौचालयको ट्याङ्कीहरू बनाएको इन्जिनियरिङले चाहिँ त्यसरी निकालेको कारणले गर्दा त्यसरी बनाएको हो भन्ने हामीले बुझ्नुपर्ने हुन्छ। र दोस्रोमा भन्नुभएको रहेछ मानिस शनिबारदेखि आइतबारसम्म मर्छन्, दिनरात मर्ने अभ्यास गर्छन्, तर किन घमण्ड गर्ने भनेर भन्नुभएको रहेछ। मानिसमा यही कुरो छ कि हामी त्यो अभ्यास गरे तापनि मान्छेले कहिले काहीँ के हुन्छ भन्दाखेरि मान्छेको मनोविज्ञान चाहिँ कस्तो छ भन्दाखेरि हुन्छ भन्दाखेरि चाहिँ मान्छेले धेरै छिटो बिर्सिने गर्छ। मान्छेले जति छिटो सिक्छ त्यति धेरै छिटो पनि बिर्सिने गर्छ। त्यो बिर्सेकै कारणले गर्दाखेरि होला कि मर्ने आफ्नो मृत्युलाई बिर्सेको कारणले गर्दाखेरि होला मान्छेमा कहिलेकाहीँ त्यो घमण्ड त्यसरी आफ्नो भित्र निस्किने गरेको भनेर बुझ्न सकिन्छ। अर्को चाहिँ यहाँले भन्नुभएको रहेछ शनिग्रहको लागि जुत्ता र छाता चाहिँ दान दिइन्छ, तर मान्छेहरूले किन त्यही चोर छन्? त्यसो हुँदाखेरि त त्यो शनिग्रह आफूले ग्रहण गरेको हुँदैन र भनेर जिज्ञासा गर्नुभएको रहेछ। यो सन्दर्भमा चाहिँ अलिकति यसो भनौँ कि जो जसले चाहिँ त्यो काम गर्छ चोर्ने काम गर्छ त्यो चाहिँ शनिग्रह भन्दा पनि खतरनाक है, उसले चाहिँ शनिलाई पनि तिर्खिरी पार्ने किसिमको मान्छे हुन्छ नि त होइन, त्यस कारणले गर्दाखेरि ऊ शनिसँग डराउँदैन, त्यस कारणले गर्दा त्यस्तो भएको हो भन्ने लाग्छ। अनि लोग्ने हुँदाहुँदै अरूको लोग्ने मन पराउने स्त्रीलाई के भनिन्छ भनेर भन्नुभएको छ, यो चाहिँ हुन्छ मानिस अनुसार यो अलग अलग त्यस्तो उपमाहरू दिएको हुनसक्छ, तर यो मन पराउनु भन्ने कुरोमा कति हदसम्म चाहिँ फेरि त्यो स्वाभाविक पनि हुनसक्छ, त्यसमा कसैले कसैलाई मन पराउनै हुँदैन भन्ने कुरो त त्यस्तो छैन होला नियम नीति, तर त्यसमा के भनिन्छ भन्ने कुरो चाहिँ अब अलग अलग किसिमले त्यो उपमा त्यसरी प्रयोग गर्छन् होला भन्ने लागेको छ। र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, रोचक कुराहरू लेखेर पठाउँदै गर्नुहोला, कार्यक्रमको प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ आजाद रेडियो श्रोता संघ अररिया रजखर बजार बाट मोहम्मद शरीफ आर्जु ज्यूको र उहाँले लेख्नु भएको छ, प्रिय दिदी सुनकेश्रीजी, आदरणीय ठुल्दाजी, आदाब।
1: आदाब यहाँलाई पनि हाम्रो तर्फबाट।
0: सर पारस चन्द्र आले, केन्द्र निर्देशक जी, मे आपका आकाशवाणी खरसाङ केन्द्रको दो उद्घोषिका के ऊपर आरोप लगाता हूँ, जैसे कि प्रिसिला पर और शोभना पर। कार्यक्रम तपाईँको अनुरोध मार्फत अररिया रजकर बजार के श्रोताओं का नाम को कभी प्रसारित अर्थात शामिल नहीं करते है। लगभग 10 सालों से गत दिनांक 1 सितंबर दिन सोमवार को, गत दिनांक 9 सितंबर दिन बुधवार को कार्यक्रम तपाईँको अनुरोध में मेरा किसी का भी नाम नहीं बोला। शोभना जी और प्रिसिला जी ने मेरा साथ ऐसा क्यों करते हैं बार बार? एक आरोप और कार्यक्रम तपाईं के अनुरोध को जब भी प्रसारित करते हैं, जो श्रोताओं के नाम बोला गया है पहले भी, फिर से वही श्रोता का नाम बोला

0: करते हैं और कोई दूसरा श्रोता का नाम नहीं बोलते। दादा ठुलदाई जी, दीदी सुनकेसरी जी, पारस चंद्र आले जी, इस केंद्र में ऐसा मनमानी काहे करते हैं? आपका उद्घोषिका प्रिसिला शोभना जी, मनमानी को सुधारने की पूरी कोशिश करे ठुलदाई जी, भनेर लेख्नु भएको रहेछ।
1: यो पत्रको उत्तर अलिकति हामी हिन्दीमा दियौँ सुनकेसरी बहिनी। आजाद रेडियो श्रोता संघ से आर्य रोजखोर बजार से मोहम्मद शरीफ आर्जू जी ने हमें पत्र लिखा है। पत्र रोज इन्हें भेजते हैं और पत्र में इन्होंने सबसे पहले तो हमें ये बता दें कि इनको पत्र में जो इन्होंने संबोधन किया है, अभी पारस चंद्र आले सर अवकाश प्राप्त हुए लगभग 1.5 साल से ज्यादा हो गया है, इसीलिए वो अभी केंद्र में नहीं है, उन्होंने अवकाश प्राप्त कर चुके हैं। दूसरी बात, इन्होंने जो शिकायतें लिखी हैं उसमें इन्होंने खास करके बीते दिन 1 सितंबर और 9 सितंबर के दिन में जो तपाईँ के अनुरोध कार्यक्रम प्रस्तुत किया था, खास करके इन्होंने दो उद्घोषिका का नाम भी लिख कर भेजा है कि प्रिसिला जी और शोभना जी का, उन्होंने ये दो उद्घोषिका इनका नाम नहीं लेते, इनका ये शिकायत है, आपका शिकायत दर्ज किया हमने और हम इन तक ये बात पहुंचा देंगे और आने वाले दिन में ऐसे नहीं होगा, नहीं करेंगे, हमें आपको ये बताएंगे और इसी तरह से हमारे कार्यक्रम सुनते रहिएगा आने वाले दिन में भी और प्रतिक्रिया भी इसी तरह से लिखते रहिएगा इन्होंने। और हम दूसरा जो शिकायत किए कि कुछ कुछ उद्घोषिका किसी श्रोता का दोबारा नाम बोल देते हैं, ऐसा ना करें, इनका ये सुझाव भी है, हम भी यही सुझाव आप इनको बोलेंगे और इसी कार्यक्रम के माध्यम से भी हम ये बोलते हैं कि ऐसा नहीं होना चाहिए, किसी श्रोता का दो बार नाम बोले और किसी का नहीं बोले, और इसी तरह से पत्र भेजते रहेगा आने वाले दिन में भी, कार्यक्रम को सुनते रहेगा। र अब भने अर्को श्रोताको पत्र पढौं कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ रोशन लामा, मकैबारी चियाबारी, पियो खरसाङ, जिल्ला दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ, महोदय महोदया, ठुलदाई अनि सुनकेसरी बहिनीलाई, म दाई रोशन लामा मकैबारी चियाबारीबाट प्रथम पल्ट नमस्कार।
1: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट
0: अनि शुभकामना। मेरो दिदी भेनाले डाकुतली कार्यक्रम साप्ताहिक सुन्ने गर्छन् अनि मलाई पनि प्रश्न पठाऊ, राम्रो उत्तर पाउँछ भन्नुहुन्छ। त्यसैले मैले एउटा रेडियो किने अनि सुन्न थाले, बडो रोचक लाग्यो, त्यसैले एउटा प्रश्न गर्न लागिरहेको छु, नरिसाई पढिदिनु हुन्छ भन्ने आशा राख्दछु, भनेर लेख्नु भएको रहेछ है। प्रश्न, 80 को दशकमा समुदायको हुलाक सुन्थे, अहिले घरी उहाँहरू कहाँ होला शोभा दिदी, डाकुदली मार्फत बताइदिनु हुन्छ होला भन्ने आशा राख्दछु, भनेर लेख्नु भएको रहेछ।
1: रोशन लामाज्यूले मकैबारी चियाबारी बाट हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्र बडो रोचक लाग्यो तपाईँको छोटो पत्र भए तापनि। यहाँले भन्नुभएको छ कि सर्वप्रथम त हामी दुवैलाई डाक पुतली कार्यक्रमको लागि शुभकामना भन्नुभएको रहेछ र यहाँको दिदी भेनाले यहाँलाई सुझाव गर्नुभयो कि डाक पुतली कार्यक्रम एकदमै राम्रो कार्यक्रम हुन्छ, रेडियोमा साप्ताहिक कार्यक्रम होस्, उहाँहरूले सुन्ने गर्नुहुन्छ, तपाईँ पनि सुन्नुहोस् भनेर सुझाव गर्नुभएपछि यहाँले एउटा रेडियो किनेर ल्याउनु भयो अनि कार्यक्रम सुन्न थाल्नुभयो। कार्यक्रम सुन्दाखेरि एकदमै राम्रो लाग्यो कार्यक्रम, त्यस कारणले गर्दाखेरि एउटा प्रश्न पनि पठाउने यहाँलाई जाँगर चल्यो अथवा उत्साह आयो, त्यस कारणले गर्दा लेखेँ भनेर भन्नुभएको छ। तपाईँको यो जुन पत्र छ त्यो पढ्दाखेरि नै हामीलाई धेरै खुसी लाग्यो, यसरी नै हाम्रो रेडियोलाई सुनिरहनु होला, आकाशवाणी खरसाङलाई सुनिरहनु होला, डाकपुतली कार्यक्रमलाई पनि सुन्नु होला र यहाँले जुन एउटा प्रश्न पठाउनु भएको छ त्यो प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। यहाँले भन्नुभएको छ 80 को दशकमा समुदायको हुलाक कार्यक्रम सुन्नुहुन्थेछ, त्यति बेला समुदाय र एकजना शोभा दिदी उहाँले कार्यक्रम समुदायको होला प्रस्तुत गर्नुहुन्थ्यो, तर उहाँहरू अहिले कहाँ होला भन्ने जिज्ञासा गर्नुभएको रहेछ, जान्नु चाहनुभएको रहेछ। यहाँलाई बताइदिउँ कि समुदाय जो हुनुहुन्थ्यो उहाँ शिवकुमार राई सर, उहाँ अब यो संसारमा हुनुहुन्न, उहाँले गर्नुभएको काम मात्र यो संसारमा हामी माझमा छ। र अर्को भन्नुभएको छ शोभा दिदी, शोभा दिदी चाहिँ खरसाङमै हुनुहुन्छ भन्ने मलाई जहाँसम्म लागेको छ। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला, कार्यक्रम बारे पनि यस्तै रोचक कुराहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा। र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ प्रतिमा तामाङ, रोज ब्याङ्क रानीहिटी, दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ, सेवामा सञ्चालिका सञ्चालक ठुलदाई अनि बहिनी सुनकेसरीलाई दिदीबाट धेरै धेरै सम्झना सहित शुभाशिष।
1: नमस्कार,
0: आज एउटा प्रश्न गर्न लागिरहेको छु, कृपया प्रश्नको उत्तर दिनुहुन्छ भन्ने आशा राख्दछु। प्रश्न यस प्रकार छ, पहिला मरौ पर्दा सबै शाखा सन्तानहरूले पुरै 1 वर्ष बाँड्ने गर्थे, तर हिजो आज 45 दिनमा नै खोल्यो भन्छ, मूल घरलाई मात्रै जुठो लाग्छ भन्छ, अचम्म लाग्छ सुन्नमा आयो ले नै यो नियम बनाएको हो ठुल्दाई, भनेर सोध्नु भएको रहेछ। यसो सोचेर जवाब दिनुहुन्छ कि भनेर भन्नुभएको रहेछ उहाँले।
1: प्रतिमा तामाङज्यूले रोज ब्याङ्क रानीहिटी दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाक

0: लिमा पत्र लेखेर पठाउनु भएको छ र यहाँले पत्रमा के एउटा प्रश्न गर्नुभएको छ त्यो के रहेछ भन्दाखेरि पहिला पहिला नै मर्दा पर्दा शाखा सन्तानले पुरै एक वर्षसम्म बार्ने गर्थे तर आजकल चाहिँ 45 दिनमै खोल्यो भनेर भन्छन् मूल घरलाई मात्र झुठो लाग्छ भन्छ अचम्म लाग्छ सुन्न आयो पण्डितहरूले नै यो नियम बनाएको हो ठुल्दाई भनेर प्रश्न गर्नुभएको रहेछ यसमा यसो भन्न सकिन्छ तपाईँले जुन सन्दर्भ उठाउनु भएको छ त्यो यसरी यसलाई भन्न सकिन्छ पहिला पहिला के थियो भन्दाखेरि मान्छेको जो शाखा सन्तान थियो थोरै थियो भनौँ न थोरै थियो गाउँहरू पातला हुन्थे आफूले त्यस कारणले गर्दाखेरि काहीँ मरौ परौ पर्दाखेरि एक वर्षै बाँच्ने गर्थे अनि आजकल भोलि चाहिँ 45 खोल्यो भन्ने जो नियम छ पण्डितहरूले नै बनाएको नियम हो भनेर भन्नुभएको छ यो यसमा सही नै हो भनेर पनि मिल्न सकिन्छ किनभने समाजमा यस्तो किसिमको नियम नीतिहरू चाहिँ खासमा हामीले नै बनाउँछौँ र हामीले नै यसलाई बिगार्छौँ पनि हामीले नै फेरि यसलाई संशोधन पनि गर्ने गर्छौँ त्यस कारणले गर्दाखेरि पण्डितहरूले नै गरेको हुनसक्छ तर पण्डितहरू बाहेक अरू समाजका त्यस्ता जसले चाहिँ यसलाई यति गर्दा हुन्छ होला भन्ने लाग्छ उनीहरूले पनि त्यसरी गरेको हुनसक्छ भन्ने हामीलाई लाग्छ तर समाजमा चलिआएको जुन चाहिँ नियम नीतिहरू हुन्छ त्यो मान्छे आफैले बनाएको हुन्छ सामाजिक नियम नीतिहरू त्यस कारणले गर्दाखेरि समय सान्दर्भिक समय अनुसार मान्छेले त्यसलाई संशोधन पनि गर्ने गरेको हामीले भेट्छौँ त्यसले गर्दाखेरि त्यो पनि ठ्याक्क त्यसै भएको हुनुपर्छ भन्ने लागेको छ र यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला सुनिरहनु होला आउने दिनहरूमा पनि पत्रहरू पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको हेरौँ
1: र यो अर्को पत्र रहेको छ अररिया जोगीहाटबाट अनि मेन रोड रानीगञ्जबाट सौम्या नाजमिन रुकैया आफ्रिन फरजाना खानम सहना सबनमज्यूको र उहाँले लेख्नु भएको छ ठुलदाईजी दिदी सुनकेश्रीजी प्यार भरा आदाब आकाशवाणी खरसाङ केन्द्रकी उद्घोषिका प्रिसिला पर आरोप गत दिनांक 18 सितम्बर के दिन शुक्रबारको कार्यक्रम तपाईँको अनुरोध मार्फत मेरे घर परिवार के सदस्यका नाम नहीं बोला प्रिसिला जी ने वैसे जवाब भी कार्यक्रम तपाईँको अनुरोध को लेकर आते हैं वही श्रोता का नाम सुनवाते हैं जो कि हर बार सुनवाते हैं सिर्फ पुराने पत्रों को नई पत्रों को कभी प्रसारित नहीं करते हैं दादा ठुलदाई जी मनमानी करने का आरोप है
0: यो पत्र को उत्तर अलिकति हामी हिन्दी में दियौ सुनकेश्री बहिनी अररिया जोगीहाट से और मेन रोड रानीगंज से हमारे श्रोता साथी फरजाना खानम जी सेना सबनम जी और सौम्या नाजमीन रुकैया आफरीन जी ने हमें पत्र लिखा है डाकुतली कार्यक्रम में और पत्र में इन्होंने खास करके आरोप लगाया है कि उद्घोषिका प्रिसिला जी और शोभना जी ने इनका नाम नहीं लेते हैं खास करके बीते दिन 1 और 9 सितंबर के जो कार्यक्रम तपाईं को अनुरोध था उसमें इन लोगों का नाम नहीं लिया गया और ऐसा ना करें इनका सुझाव भी है हम भी इसी कार्यक्रम के माध्यम से इनको बोलते हैं कि आने वाले दिन में ऐसा ना करें और इनको हम खुद भी बोलेंगे कि श्रोता को ध्यान रखें जो हमारे कार्यक्रम रोज सुना करते हैं हम ये कहते हैं कि आप इसी तरह से हमारे कार्यक्रम सुनते रहेगा आने वाले दिन में भी पत्र लिखते रहेगा र अब भने अर्को श्रोताको पत्र पढौं कसको छ हेरौं
1: र यो अर्को पत्र रहेको छ विजय कुमार लोहार रोज बैंक रानी हिट्टी दार्जिलिङबाट र उहाँले लेख्नु भएको छ सेवामा साप्ताहिक कार्यक्रम डाकुतलीका संचालक संचालिका नानी ठुलदाई अनि सुनकेश्री चेलीलाई बडा बाट धेरै धेरै आशीर्वाद सहित सम्झना छ
0: नमस्कार यहाँलाई हाम्रो तर्फबाट
1: आज धेरै दिनको अन्तरालपछि एउटा प्रश्न गरिरहेछु झर्को नमानी पढिदिनु होला दार्जिलिङ हिमालयन जू पहिला वर्सिल नामले प्रसिद्ध थियो तर आज भोलि पद्माजा नायडू जियोलोजिकल नामले प्रसिद्ध छ त्यस समय बंगालको पद्माजा नायडूको को हुनुहुन्थ्यो र वहाको नाममा किन राखिएको थियो कृपया बताइदिनु
0: विजय कुमार लोहारज्यूले रोज बैंक रानी हिटी दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले एउटा प्रश्न गर्नुभएको छ त्यो प्रश्न के रहेछ भन्दाखेरि दार्जिलिङ हिमालयन जू पहिला वर्सिल नामले प्रसिद्ध थियो तर पछि आज भोलि पद्माजा नायडू जियोलोजिकल नामले प्रसिद्ध छ त्यस समय बंगालको पद्मा नायडू को हुनुहुन्थ्यो भनेर भन्नुभएको छ त्यस्ता बंगाल राज्यको राज्यपाल हुनुहुन्थ्यो पद्माजा नायडू हाँ एकजना भारतका लेखिका पनि हुनुहुन्थ्यो एकजना विद्वान विदुषी एकजना शिक्षाविद हुनुहुन्थ्यो त्यसै कारणले गर्दाखेरि कालान्तरमा यो जुलोजिकल पार्कलाई चाहिँ उहाँकै नाममा राखिएको हो भनेर हामीले बुझ्दछौँ र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला सुनिरहनु होला आउने दिनहरूमा पनि यस्तै रोचक कुराहरू पनि लेखेर पठाउँदै गर्नु होला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
1: यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ सुखबीर थापा सिङ्गुली मिरिकबाट उहाँले लेख्नु भएको छ साप्ताहिक प्रश्नोत्तर कार्यक्रम डाकुतलीका संचालक आदरणीय ठुलदाई अनि संचालिका हाम्रो चेली आदरणीय सुनकी

0: श्रीजी लगायत समस्त हाम्रो आदरणीय श्रोता महानुभवहरू प्रति नमस्कार, माया, सम्झना, सादर प्रणाम
1: प्रणाम यहाँलाई पनि प्रणाम।
0: सञ्चालक ठुल्दाई, आज पनि केही प्रश्नहरूको झटारो हानि पठाएको छु, कृपया झर्को नमानी उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु भनेर भन्नुभएको छ। र उहाँको प्रश्न यस प्रकार छ। पहिलो प्रश्न छ, भारतमा हेलिकप्टर कहाँ बनाइन्छ? अर्को छ, भारतमा एरोप्लेन कहाँ बनाइन्छ? यसै गरी अर्को प्रश्न छ, भारतमा ट्रेनको इन्जिन कहाँ बनाइन्छ? अर्को प्रश्न छ, भारतमा पाण्डुवी जहाज कहाँ बनाइन्छ? त्यसरी नै अर्को प्रश्न छ, भारतमा रकेट कहाँ बनाइन्छ? यसै सिलसिलामा मेरो एक टुक्रा कविता पठाइरहेको छु, पढिदिनु होला भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक छ मेरो मनको इच्छा, र कविता यस प्रकार छ, मेरो मनको इच्छा चाहना त तिमीसँगै बसेर जिन्दगी बिताउने थियो, तर कता कता भाग्य र समयले साथ दिएन, अनि आज हामी एउटै धरती र एउटै आकाश मुनि भएर पनि कति कति टाढा छौँ। आकाश र धरती मिलन नभए जस्तै भयो हाम्रो जिन्दगी। र उहाँको दोस्रो कविता पनि रहेछ, मेरो याद आयो भने आँखा बन्द गरेर सम्झिनु, म तिम्रो वरिपरि नभए पनि तिम्रो मनभित्र कता कता बसेको हुनेछु, हामी दुईलाई समयले टाढा बनाए पनि मेरो चोखो माया तिम्रो सम्झनामा सधैँ सधैँ जीवित रहनेछ। एकदमै राम्रो राम्रो कविता उहाँको है,
1: एकदमै प्रेमिल कविता।
0: हजुर हजुर,
1: यहाँले सुकवीर थापाज्यूले सिङ्गबोली मिरिकबाट हाम्रो कार्यक्रम डाकपोथलीमा यसरी नियमित रूपमा पत्र लेख्ने गर्नुहुन्छ, र पत्रमा यहाँले आज केही प्रश्नहरू लेखी पठाउनु भएको छ। ती प्रश्नको उत्तरहरू हामी यहाँबाट पालैपिलो गरेर दिने कोसिस गर्नेछौँ। सही उत्तर नलागेमा तपाईँले अर्को कुनै कार्यक्रममा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। र यहाँले एक नम्बरमा भन्नुभएको रहेछ, भारतमा हेलिकप्टर कहाँ बनाइन्छ भनेर भन्नुभएको रहेछ। यो सन्दर्भमा चाहिँ हिन्दुस्तान एरोनोटिक्स, हाम्रो जुन भारत सरकारको यो अधीनमा आउँछ, त्यो संस्थाले चाहिँ बेङ्गलुरुमा, कर्नाटकको बेङ्गलुरुमा बनाउने गरेको छ भनेर हामीले जान्दछौँ। र अर्को भन्नुभएको रहेछ यहाँले, एरोप्लेन कहाँ बनाइन्छ भनेर भन्नुभएको रहेछ भारतकै सन्दर्भमा। यो पनि एचएलएल हिन्दुस्तान एरोनोटिकल लिमिटेड र ले चाहिँ बडोदरा र हैदराबादमा बनाउने गरेको हामीले भेट्छौँ। र यसरी नै यहाँले अर्को प्रश्न गर्नुभएको छ, ट्रेनको इन्जिन कहाँ बनाइन्छ भनेर भन्नुभएको रहेछ। त्यस सन्दर्भमा चाहिँ नयाँ दिल्ली र नयाँ दिल्लीको छेउछाउ, जहाँनिर राजधानीको छेउछाउ पर्छ, नोएडा, गाजियाबाद, बडागढ, फरिदाबाद र जयपुरमा पनि इन्जिनहरू बनाउने फ्याक्ट्रीहरू छ, त्यहाँ कारखानाहरू छ। त्यसरी नै अर्को भन्नुभएको रहेछ, भारतमा पाण्डुवी जहाज कहाँ बनाइन्छ भनेर भन्नुभएको रहेछ। यसमा चाहिँ माझगाउँ डक सिपयार्ड, जहाँ चाहिँ मुम्बईमा पर्छ, त्यहाँनिर चाहिँ यो विशाखापट्टनम आन्ध्र प्रदेशमा पनि भारतको पाण्डुवी जहाजहरू बनाइने गरिन्छ, त्यहाँनिर यो बनाइने संस्थाहरू त्यहाँनिर स्थापित गरिएको छ। भारतको रकेट कहाँ बनाइन्छ भन्ने अर्को प्रश्न रहेछ यहाँको, यो हैदराबाद र चेन्नईमा बनाइने गरेको छ, त्यहाँनिर रकेटहरू बनाउने संस्था चाहिँ भारतमा ती ठाउँहरूमा छ। र तपाईँले अन्तमा लेख्नु भएको जुन चाहिँ मेरो मनको इच्छा भन्ने कविता छ, त्यो साँच्चै नै राम्रो लाग्यो। यसरी नै आफ्नो लेखनलाई अघि बढाइरहनु होला, कलमलाई अघि बढाइरहनु होला, हाम्रो कार्यक्रमलाई यसरी नै सुन्दै गर्नु होला, सुनिरहनु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा लेखेर पठाउनु भएको केही जिज्ञासा र प्रश्नको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट सुनकेशरी बहिनीले पत्रचार गर्ने ठेगाना बताउनुहुनेछ।
0: हजुर अवश्य पनि, र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम
2: श्रोताहरू अबको सेनमा आकाशवाणीको गान्धु केन्द्रबाट समय प्रसारण गरी सुनाइरहेछौँ नेपाली समाचार, अनि क्रमेले सुनाइनेछौँ 7:35 बजेर मिनटमा बङ्गाली समाचार पनि।

समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। आर्थिक उत्थानका लागि सामाजिक समावेशिता प्रमुख आधार रहेको उपराष्ट्रपति राधाकृष्णनको भनाई। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा पशुपालन क्षेत्रको विकास र आपराधिक न्याय सुधार सम्बन्धी महत्त्वपूर्ण घोषणा।

भारत विश्वको 75 देखि 80% अर्थतन्त्र समेट्ने गरी मुक्त व्यापार सम्झौता विस्तार गर्दै अघि बढेको केन्द्रीय मन्त्री पीयूष गोयलको अभिव्यक्ति। भारतीय संसदीय प्रतिनिधिमण्डल आइपियूको 153 सभामा सहभागी हुन तान्जानिया प्रस्थान अनि एसियाली खेलकुदमा भारतको स्वर्णिम प्रदर्शन, 85 पदकसहित भारत चौथो स्थानमा। अब समाचार विस्तारमा। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा आर्थिक उत्थानलाई सामाजिक उत्थानबाट अलग गर्न नसकिने बताउनु भएको छ। नयाँ दिल्लीमा आज आयोजित 5 कौटिल्य इकोनोमिक कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सामाजिक समावेशिता नै उत्थानको आधार भएको उल्लेख गर्नुभयो। परिवर्तनशील युगमा उत्थान विषयमा आयोजित सम्मेलनमा उपराष्ट्रपति राधाकृष्णनले सहमति, समावेशिता र उत्तरदायी नीति निर्माणले लोकतन्त्र र विकासलाई सँगसँगै अघि बढाउन सहयोग गर्ने बताउनुभयो। सन् 2047 विकसित भारत निर्माणका लागि कुनै पनि नागरिक उद्यम वा क्षेत्र पछाडि नपर्ने गरी सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो। केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले सरकारले पशुपालन मार्फत ग्रामीण अर्थतन्त्रलाई नयाँ गति दिन गाईको गोबरबाट बायोग्यास र जैविक मल उत्पादनदेखि दुग्धजन्य पदार्थको प्रशोधन तथा बजार पहुँचसम्मको सम्पूर्ण प्रणाली विकास गरिरहेको बताउनु भएको छ। भोपालमा आज आयोजित राज्यस्तरीय गौपालक सम्मेलनलाई सम्बोधन गर्दै श्री शाहले सहकारिता मन्त्रालयको गठनबाट सबैभन्दा बढी लाभ पाउने वर्गमध्ये पशुपालक पनि रहेको बताउनुभयो। यसैबीच फौजदारी न्याय प्रणालीमा सुधारबारे बोल्दै श्री शाहले भारतीय न्याय संहिता पूर्ण रूपमा कार्यान्वयन भएपछि भारतको फौजदारी न्याय प्रणाली विश्वकै आधुनिक प्रणाली बन्ने दावी पनि गर्नुभयो। उहाँका अनुसार भारतीय न्याय संहिता पूर्ण रूपमा लागू भएपछि प्रथम सूचना प्रतिवेदन अर्थात् एफआईआर दर्तादेखि सर्वोच्च अदालतसम्मको प्रक्रिया 3 वर्षभित्र टुङ्ग्याउन सकिने व्यवस्था हुने छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतले विश्वका करिब 75 देखि 80% अर्थतन्त्रलाई समेट्ने गरी मुक्त व्यापार सम्बन्धको सञ्जाल विस्तार गरिरहेको बताउनु भएको छ। अमेरिकाको सिकागोमा युएस इन्डियन कम्युनिटी फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्री गोयलले हालैका वर्षहरूमा भारतले आफ्ना व्यापार वार्ताहरूलाई व्यापक रूपमा विस्तार गरेको र थप वार्ताहरू जारी रहेको जानकारी दिनुभयो। यो विस्तारले भारतमा सञ्चालित कम्पनीहरूलाई अझ ठूलो अन्तर्राष्ट्रिय बजारमा पहुँच दिलाउने उहाँको भनाइ थियो। श्री गोयलका अनुसार सन् 2014 अघि भारतको करिब $10 ट्रिलियन जिडिपी ओगट्ने अर्थतन्त्रहरूसँग मात्र मुक्त व्यापार सम्झौता रहेको थियो। तर पछिल्लो 4 देखि 4.5 वर्षको अवधिमा भारतले $60 ट्रिलियन जिडिपी बराबरका 31 विकसित तथा विकासोन्मुख देशहरूसँग मुक्त व्यापार सम्झौता अघि बढाउने निर्णय गरेको छ। यसका साथै $15 ट्रिलियन जिडिपी प्रतिनिधित्व गर्ने थप 6 देखि 8 वटा अर्थतन्त्रसँग वार्ता जारी रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। यस विस्तारित व्यापार सञ्जालले भारतलाई विश्वव्यापी आपूर्ति श्रृङ्खलामा थप सुदृढ बनाउन र देशमा वस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायहरूका लागि ठूलो अवसर सिर्जना गर्न मद्दत पुर्याउने मन्त्री गोयलले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको अवसरमा जनसेवाबाट देश सेवाको भावनासहित विकसित भारतको लक्ष्यतर्फ अघि बढिरहेका विभिन्न प्रयासलाई प्रस्तुत गर्ने विशेष श्रृङ्खला अन्तर्गत आज राष्ट्रिय राजधानी नयाँ दिल्लीको सेन्ट्रल भिस्टा पुनर्विकास परियोजना अन्तर्गत नयाँ संसद भवन, कर्तव्य पथ तथा साझा केन्द्रीय सचिवालय लगायतका महत्त्वपूर्ण पूर्वाधार विकास गरिएको छ। परियोजनाको मुख्य उद्देश्य सरकारी कामकाजका लागि आधुनिक सुविधा सम्पन्न र प्रभावकारी पूर्वाधार निर्माण गर्नु हो। साझा केन्द्रीय सचिवालयका 10 वटा भवनमा केन्द्र सरकारका 51 मन्त्रालयलाई समेट्ने योजना रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बर 3 तारिक महाराष्ट्रको बारामतीमा नवनिर्मित प्रेरणास्थलको उद्घाटन गर्नुहुनेछ। राष्ट्रवादी कङ्ग्रेस पार्टीका प्रमुख शरद पवारले आज पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिनुभएको हो। विद्या प्रतिष्ठानमा परिसरमा निर्माण गरिएको प्रेरणास्थलमा 4 टन तौलको भगवान बुद्धको प्रतिमा राखिएको छ। उद्घाटन समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पवार, सिरम इन्स्टिच्युटका साइरस पुनावाला तथा माइक्रोसफ्टका प्रतिनिधि लगायत आमन्त्रण गरिएको शरद पवारले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम मन की बातले आज 12 वर्ष पुरा गरेको छ। सन् 2014 विजयादशमीका दिन पहिलो पटक प्रसारण भएको कार्यक्रमको हालै 138 श्रृङ्खला प्रसारण भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @airnews_gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सनुहोस्। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डल अन्तर संसदीय सङ्घ आइपियूको 153

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले जापानमा सम्पन्न एसियाली खेलमा पदक जित्ने भारतीय खेलाडीहरूलाई बधाई दिनुभएको छ। वित्त मन्त्री निर्मला सीतारमणले वित्तीय स्वयंता, पूर्वाधारमा लगानी, ब्याङ्किङ तथा सेवा प्रवाहमा सुधारले भारतको आर्थिक शक्ति र लचिलोपनलाई बलियो बनाएको बताउनुभएको छ। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डल तन्जानिया प्रस्थान गरेको छ। केन्द्रीय विधि अनि न्याय राज्य मन्त्री अर्जुन राम मेघवालले साइबर स्पेसमा कानुनी सहायता अनि बाल संरक्षण तन्त्रलाई बलियो बनाउने तत्काल आवश्यकतामाथि जोड दिनुभएको छ। अनि आन्ध्र प्रदेशको एक निजी औद्योगिक एकाइमा आज भएको बोइलर विस्फोटमा चारजना कर्मीको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले जापानमा सम्पन्न एसियाली खेलमा पदक जित्ने भारतीय खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ। उहाँहरूले लगातार दुई एसियाली खेलमा स्वर्ण पदक जितेर भारतीय पुरुष हक्की र क्रिकेट टिमले इतिहास रच्दै आफ्नो उपाधि रक्षा गरेको कुरा उल्लेख गर्नुभयो। पुरुष र महिला दुवै हक्की टिम च्याम्पियन्स बन्न सफल हुनुले यो विजयलाई अझ विशेष बनाएको उहाँहरूले बताउनुभयो। उहाँहरूले गल्फमा व्यक्तिगत स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला खेलाडी प्रणवी शरद उरसको उपलब्धिलाई भारतीय गल्फको लागि एक महत्त्वपूर्ण माइलखुट्टीको रूपमा वर्णन गर्नुभयो। साथै उहाँहरूले महिला टिम गल्फ स्पर्धामा रजत पदक जित्ने अदिति अशोक, प्रणवी शरद उरस र दीक्षा डागरलाई पनि बधाई दिनुभयो। महिला व्यक्तिगत रिकप स्पर्धामा स्वर्ण पदक जितेर इतिहास रच्ने कुमकुम अनिल मोहतको प्रदर्शनले युवाहरूलाई विशेष गरी किशोरीहरूलाई उत्कृष्टता हासिल गर्ने प्रेरित गर्ने उहाँहरूले बताउनुभयो। यहाँहरूले कांस्य पदक जित्ने आचरी खेलाडी नीरज चौहानलाई पनि बधाई दिनुभयो। स्वर्ण पदक विजेता पहलवान अमन सेरावतको उत्कृष्ट प्रदर्शनले युवा पहलवानहरूलाई उत्कृष्ट बन्न प्रेरित गर्ने उहाँहरूले बताउनुभयो। साथै उहाँहरूले कुस्तीमा रजत पदक विजेता अन्तिम पङ्गाल र कांस्य पदक विजेता दीपक पुनियालाई पनि बधाई दिनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले आज भन्नुभयो कि वित्तीय स्वयंता, पूर्वाधारमा लगानी, ब्याङ्किङ सुधार, सेवा प्रवाहका सुधारी संयन्त्र र निरन्तर सुधारको संयोजनले विगत दशकमा भारतको आर्थिक शक्ति र लचिलोपनलाई बलियो बनाएको छ। नयाँ दिल्लीमा आयोजित पाँचौँ कौटिल्य इकोनोमिक कन्क्लेभलाई सम्बोधन गर्नुहुँदै वित्त मन्त्रीले सरकारले जिएसटी दिवालियापन संहिता र चारवटा श्रम संहिताहरू मार्फत राष्ट्रिय संरचनाहरूलाई सुदृढ बनाएको बताउनुभयो। उहाँले 2026-27 आर्थिक वर्षको पहिलो त्रैमासिकमा वास्तविक जिडिपीमा देखिएको 7.8% वृद्धिलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। वित्त मन्त्रीले भन्नुभयो, आइएमएफ अनुसार भारतको सामान्य सरकारी ऋण 2026 जिडिपीको 83.4% घटेर 2031 77.7% झर्नेछ। पूर्वाधार विकासका सम्बन्धमा श्रीमती सीतारमणले चालू आर्थिक वर्षका लागि पुँजीगत खर्च 12.22 लाख करोड रुपियाँ तोकिएको बताउनुभयो। उहाँले थप जानकारी दिँदै भन्नुभयो कि राष्ट्रिय राजमार्ग सञ्जालमा लगभग 61% विस्तार भएको छ र 2014 यता सञ्चालनमा रहेका विमानस्थलहरूको संख्या दोब्बरभन्दा बढी भएको छ। उहाँले पीएम मुद्रा योजना अन्तर्गत 52 करोडभन्दा बढी बिना ग्यारेन्टीको ऋणहरू स्वीकृति गरेको कुरामा पनि जोड दिनुभयो। पीएम आवास योजना, पीएम उज्ज्वला योजना, आयुष्मान भारत र पीएम गरिब कल्याण अन्य योजना जस्ता कार्यक्रमहरूको चर्चा गर्दै श्रीमती सीतारमणले भन्नुभयो कि यी पहलहरूले नागरिकहरूको विकासमा सहभागी हुने र चुनौतीहरूलाई पार गर्ने क्षमतालाई सुदृढ बनाएका छन्। गृह अनि सहकारिता मन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले ग्रामीण अर्थव्यवस्थालाई नयाँ गति प्रदान गर्नका लागि पशुपालनसित जडित व्यवस्था विकसित गरिरहेको बताउनु भएको छ। यसमा गोबरबाट बायोग्यास अनि जैविक उर्वरक बनाउनदेखि लिएर दुग्ध उत्पादकहरूको प्रसंस्करण एवं बजारसम्म पहुँच उपलब्ध गराउन सम्मको प्रयास सामेल छन्। गृहमन्त्रीले आपराधिक न्याय व्यवस्थामा सुधारको उल्लेख गर्नुहुँदै भारतीय न्याय संहिता पूर्ण रूपले लागू भएपछि भारतको आपराधिक न्याय व्यवस्था विश्वमा सबैभन्दा आधुनिक हुने बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय न्याय संहिता पूर्ण रूपले लागू भएपछि प्राथमिकी दर्ता हुनदेखि लिएर सर्वोच्च न्यायालयसम्म मामलाहरूको समाधान 3 वर्षभित्र गर्न सकिनेछ।
2: कानून पूर्ण इम्प्लिमेन्टेसन के बाद हमारी क्रिमिनल जस्टिस सिस्टम दुनिया की स... सबसे आधुनिक क्रिमिनल जस्टिस सिस्टम बन जाए और इसके अंदर विज्ञान को हमने डाला है, ऑनलाइन सुनवाई, वीडियो कॉन्फ्रेंसिंग, एफएसएल के प्रावधान और कई आधुनिक प्रकार के वैज्ञानिक संशोधनों को इसके साथ जोड़ा है। महिला सुरक्षा, गुमशुदा बच्चे, आतंकवाद, लिंचिंग, ये सारी चीजों से प्रोटेक्शन की व्यवस्था है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डल तन्जानिया प्रस्थान गरेको छ। यस प्रतिनिधिमण्डलले 5-9 अक्टोबरसम्म आयोजना हुने अन्तर संसदीय सङ्घ आइपियुको 153 सभा तथा सम्बन्धित बैठकहरूमा सहभागिता जनाउनेछ। प्रतिनिधिमण्डलले विभिन्न बैठक, छलफल र कार्यशालाहरूमा भाग लिनेछ, जहाँ विश्वव्यापी महत्त्वका समसामयिक विषयहरूमा विमर्श गरिनुको साथै भारतको दृष्टिकोण प्रस्तुत गरिनेछ। श्री हरिवंशले आइपियुको सञ्चालन परिषद आमभोज, आपद विषय तथा आइपियुको अध्यक्ष पदका उम्मेद्वारसँगको अन्तर्क्रियामा सहभागिता जनाउनुहुनेछ। भारतका प्रतिनिधिमण्डलका सदस्यहरूले लोकतन्त्र तथा मानव अधिकार, शान्ति र अन्तर्राष्ट्रिय सुरक्षा, दिगो विकास, महिला सहभागिता तथा विज्ञान र प्रविधि जस्ता विषयहरूमा हुने छलफलमा भाग लिनेछन्। केन्द्रीय विधि अनि न्याय राज्य मन्त्री अर्जुन राम मेघवालले साइबर स्पेसमा कानुनी सहायता अनि बाल संरक्षण तन्त्रलाई बलियो बनाउन तत्काल आवश्यकतामाथि जोड दिँदै बाल सुरक्षालाई राष्ट्र निर्माणको अभिन्न अङ्ग बताउनु भएको छ। उहाँ हैदराबादमा आयोजित राष्ट्रिय विधि सेवा प्राधिकरण नाल्साको दक्षिणाञ्चल क्षेत्रीय सम्मेलन 2026 बोल्दै हुनुहुन्थ्यो। सम्मेलनको विषय अनलाइन यौन शोषणको रोकथाम अनि बाल हितैषी न्यायलाई बलियो बनाउनु रहेको थियो। श्री मेघवालले युवाहरू अघि बढ्दो डिजिटल खतराहरूमाथि पनि प्रकाश पार्नुभयो, जसमा अनलाइन ग्रुमिङ, बाल यौन शोषण सामग्री, डिपफेक अनि प्राद्योगिक आधारित शोषण सामेल छ।

समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू।

श्रोताहरूले सुन्नुहुँदैछ हिन्दी फिल्म गीत। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोल्दैछौँ र अघिल्लो क्रममा सुनाइरहेका छौँ बोर्डर टू फिल्मबाट यो गीत, जसको शब्द अनि सङ्गीत रहेको छ अनु मलिक अनि मनोज मुन्तासिरको। र सुन्नुहुनेछ सोनू निगम, रूप कुमार राठौड, अरिजित सिंह, विशाल मिश्र अनि दलजितको स्वरमा।

0: श्रोताहरू, यो अन्तिम गीत सित है अब हिन्दी फिल्म्स गीतको कार्यक्रमलाई यही नै अन्त गरिरहेका छौँ र अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण नमस्कार, आकाशवाणी समाचारको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको चर्चा चौतारी कार्यक्रममा प्रस्तुत गरिरहेका छौँ नशा मुक्त युवा भारत विकसित भारत 2047 संकल्प। यस चर्चामा भाग लिन हामीसित हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्रीमती दीपा राणा अनि सुश्री चित्रा आले। उहाँ दुवैजना सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँहरूले समाज निर्माण तथा जनचेतनाको क्षेत्रमा सदैव तत्परताका साथ काम गरिरहनु भएको छ र प्रातःकाल सूर्योदयभन्दा अगाडि उठ्नु र उठेर हातमुख धुने बित्तिकै सबभन्दा पहिला माता पिता र गुरुलाई ढोक्नु, यो परम्परा थियो र घरदेखि नै संस्कार, नानीहरूलाई आध्यात्मिक संस्कार, नानीहरूलाई पूजापाठ, नानीहरूलाई राम्रो कथा, प्रेरक कथाहरू सुनाएर, यसरी पञ्चतन्त्रको कथाहरू सुनाएर मोटिभेट गर्ने र पहिला अब तपाईँ हामीलाई पनि हाम्रा बाजे बज्यूहरूले हामी सानो हुँदा सुत्ने बेलामा कथा सुनाउनु हुन्थ्यो र मलाई पनि सानैमा कथा सुनाउँदा पुरा रामायणको कथा सानैमा सुनाइदिनु भएको थियो, महाभारतको कथा, यस्तो अनेकौँ कथाहरू र सायद त्यो प्रवृत्ति अहिले छ कि छैन? अहिले सबै मोबाइलमा हुन्छ, ओछ्यानमा जाने बित्तिकै मोबाइल, वाट्सअप, फेसबुक र नानीहरूलाई ध्यान दिने त नानीहरूले कहाँबाट प्रेरणा पाउँछ? स्कुलमा पनि के छ, पढे पढ नपढे तेरो घर परिवार, माने शिक्षक पहिला के हुन्थ्यो भन्दाखेरि मेरोमा नानी आएको छ र नानीलाई संस्कारयुक्त बनाउँछु, शिक्षित बनाउँछु, त्यसलाई ज्ञान दिन्छु। अहिले त के छ, पढ्छ भने तेरो निम्ति, पढ्दैनस् भने तेरो निम्ति, मेरो के जान्छ, मेरो त स्यालेरी पाकिरहेको। यो जुन भावना आएको छ, यो भावनामा पनि

0: दिशामा लाउनु भने आमा बाउ पनि सही दिशामै लाग्नु पर्यो र आमा बाउ सही दिशामा लागिरहेको छन् नानी पनि त्यही बाटोमा लाग्ने हुन्छ र यसो विचार गर्दा चाहिँ नानीहरूलाई पनि अहिले हामीले आध्यात्मिक विचारधारातर्फ पनि अलिकति लानु चाहिँ जरुरी नै छ जस्तो लाग्छ।
1: दिपा राणाज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले नशा मुक्त युवा भारतको संकल्प लिनुभएको छ र उहाँले भन्नुहुन्छ नशाले व्यक्ति परिवार समाज र सबभन्दा ठूलो राष्ट्र नष्ट गर्ने काम गर्दछ र आतंकवादी गतिविधिहरू र विश्वका दुश्मन देशहरू भारतको युवा शक्तिलाई नष्ट गर्ने प्रयास गरिरहेका छन् होइन र यसमा तपाईँ के भन्नुहुन्छ?
0: सर भनौँ भने हाम्रो माननीय प्रधानमन्त्री यो कुरामा लागिरहनु भएको छ र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले बारम्बार भन्नुहुन्छ कि विकसित भारत निर्माणका लागि सबैभन्दा ठुलो शक्ति युवा हुन् र सर उहाँले युवाहरूलाई खेलकुद नवप्रवर्तन अनुसन्धान उद्यमशीलता र राष्ट्र सेवामा लाग्न प्रेरित गर्नु भएको छ र लागु पदार्थबाट टाढा रहन पनि आग्रह गर्नुभएको छ। भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले पनि लागु पदार्थको तस्करी र अवैध कारोबार विरुद्ध शून्य सहनशीलता अर्थात् टोलरेन्सको नीति अप्नाएको बताउँदै यस विरुद्ध सबै सुरक्षा निकायले अझ प्रभावकारी रूपमा परिचालन गरेको उल्लेख गर्नुभएको छ।
1: माने भारतलाई नशा मुक्त बनाउन गृह मन्त्रालयले पनि ठुलो कदम चालेको छ
0: र उहाँको अनुसार लागु पदार्थ विरुद्धको लडाई केवल कानुनी अभियान मात्र होइन सर र यो समाजको भविष्य जोगाउने अभियान पनि हो। र सर भारतको राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले पनि विभिन्न अवसरमा युवाहरूलाई स्वस्थ जीवनशैली अप्नाउन नशाबाट टाढा रहन र राष्ट्र निर्माणमा आफ्नो ऊर्जा समर्पित गर्न प्रेरित गर्नुभएको छ र उहाँले शिक्षित स्वस्थ र नैतिक युवा नै विकसित भारतका सच्चा निर्माता हुने बताउनु भएको छ।
1: हजुर चित्राज्यू, दिपाज्यूले नशा मुक्त भारत निर्माणमा घर परिवार समाजको भूमिकाको महत्वबारे प्रकाश पार्नुभयो, त्यसमा तपाईँ अझै केही थप्न चाहनुहुन्छ?
2: हजुर सर, करिब 1,98,00,000 नानी र किशोर किशोरीहरू आज मादक पदार्थ सेवनले ग्रसित छन्। भारत सरकारले देशका सर्वोच्च न्यायालयलाई दिएको आँकडा अनुसार 20 वर्ष वा त्यो भन्दा कम उमेरका 13% नानीहरू र युवाहरू ड्रग्स सेवनले ग्रस्त छन् जुन वास्तवमा एउटा ठुलो चिन्ताको पनि विषय हो। यद्यपि यसमा बालक र युवाहरूको संख्या सर्वाधिक छन्, भारत सरकारले नशा मुक्त युवा समाजको रचनाको निम्ति नेसनल नार्कोटिक हेल्पलाइन सुरु गरेको छ जसमा नशाको लतमा परेका नानी र युवाहरूलाई नशा मुक्त बनाउन कसरी मदत गर्न सकिन्छ भन्ने विस्तृत जानकारी उपलब्ध गराइएको छ। त्यसरी नै भारत सरकारले नेसनल एन्टी ड्रग्स निशुल्क हेल्पलाइन नम्बर 1800110031 सुरु पनि गरेको छ। भारतको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयले जारी गरेको यस हेल्पलाइन नम्बरमा नशाको सेवनमा आदि भएको व्यक्ति वा परिवारलाई तत्काल काउन्सिलिङ र रिहेबिलिटेसन सेन्टर जानकारी प्रदान गरिन्छ। भारतको नाबालिग न्याय कानून 2015 बमोजिम नशाको लतले आदि भएका नानीहरूलाई नशा मुक्त उपचार र संरक्षणको विशेष प्रावधान गरिएको छ। भारतमा गैर सरकारी संस्था सबै अनुसार 15 वर्ष भन्दा कम उमेरका नशाको लतले आदि बनेका झण्डै 63.6% नानीहरूको सफल उपचार पनि नशा मुक्त बनाउने ठूलो लक्ष्य हासिल गरेको छ। जस्तै कतिपय विदेशी शक्तिहरूले पनि भारतका युवाहरूलाई नशायुक्त गराउने ठूलो षड्यन्त्र गरेको पनि हामी पाउँछौँ
1: जो प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुहुँदैछ।
2: विशेष गरी पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश र नेपालबाट ड्रग्स छिराउने र ड्रग्सको धन्दा गर्न धेरै अन्डरवर्ल्ड ग्याङहरू सक्रिय देखिन्छन्। तर भारत सरकारको संकल्प नशा मुक्त युवा भारत बनाउने र युवा शक्तिद्वारा 2047 विकसित राष्ट्र निर्माणका लागि मादक पदार्थ तस्करी विरुद्ध कडा कानूनहरू र कठोर दण्ड आदिको प्रावधान गरिएको छ र भारतीय न्याय संहितामा गरिएका कठोर कानूनी प्रावधानहरूले यस्ता ड्रग्स तस्करहरूको तस्करीमाथि ठूलो नियन्त्रण गर्न सफल पनि सिद्ध हुँदै गएको छ। जस्तै सीमा सुरक्षामा खटिएका हाम्रा सीमा सुरक्षा बल BSF, सशस्त्र सीमा बल SSB, भारत तिब्बत सीमा सुरक्षा बल ITBP, केन्द्रीय रिजर्व पुलिस बल CRPF सहित पुलिस प्रशासनको कडा निगरानीले ड्रग्स तस्करीको धन्दालाई रोक्नमा ठूलो काम पनि

0: गरिरहेको छ सर।
1: हजुर,
0: र यसको उदाहरण हाम्रो दार्जिलिङ पहाड तराई डुवर्सको कुरा गर्यो भने सर, दार्जिलिङ मिरिक खरसाङ साथै कालिम्पोङ सिलगढी अलिपुरद्वार जलपाइगुडी कोचबिहार आदि क्षेत्रमा पनि समय समयमा एन्टी ड्रग्स अभियान चलाइएको, ड्रग्स तस्करहरूको पक्राउ गरेको, उनीहरूबाट प्रतिबन्धित लागु औषधिहरू जप्त गरेको तीव्र हुँदै गएको हामी पाउँछौ। यसले ड्रग्सहरूको तस्करी गर्न कठिन मात्र होइन असम्भव बनाउने कदमको रूपमा पनि देखिन्छ र पनि लुकी छुपी ड्रग्सको ओसार प्रसार अझै पनि देखिन्छ। जसलाई पूर्ण रूपले निर्मूल पार्नु हो भने केवल प्रशासन मात्र नभएर आम जनता आम समाजको भूमिका पनि महत्वपूर्ण छ सर। यसैले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले भारतका या नशा मुक्त भारत बनाउन ठूलो र साहसिक कदम चाल्नु भएको स्पष्ट हामी देख्छौँ।
1: भारतका युवाहरूलाई नशा मुक्त
0: बनाउन, हजुर सर,
1: हजुर। र दिपाज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले जुन एउटा ठूलो संकल्प र देशको शक्ति युवा शक्तिलाई दिशा दिने र युवा शक्तिलाई नशा मुक्त बनाउने जुन अभियान चलाउनु भएको छ र यो अभियान 100 साताको अभियान हो। प्रत्येक सातामा केही न केही कार्यक्रम र हाम्रो तपाईँको अनि समाजको प्रत्येक अभिभावकको यो जिम्मेवारी हुन्छ कि देशको युवा नै देशको भविष्य हो, घरको युवा नै घरको भविष्य हो र यसरी देश र घरको भविष्यलाई सुरक्षित राख्न सानैदेखि संस्कार दिनु आवश्यक छ। बाल मनले त उच्छृङ्खलता मन पराउँछ नि, र बाल मनलाई बिस्तारैसँग संस्कारयुक्त बनाउने काम घरबाटै सुरु हुनुपर्ने, र घरले पनि त्यति बेला मात्रै चाल पाउँछ जब नानी गलत दिशामा गइसकेको हुन्छ।
2: बाल बालिकाले पहिलो संस्कार नै आमा बाबुबाट नै पाउँछ, उनीहरूले सिक्छ पनि परिवारबाट नै। त्यसैले अभिभावकले आफ्ना छोरा छोरीहरूसँग खुल्ला बातचित गर्नुपर्छ, उनीहरूका भावना बुझ्नुपर्ने हुन्छ सर, र राम्रो साथी छनौट गरेको छ कि छैन त्यो पनि अभिभावकहरूले देखरेख गर्नुपर्ने हुन्छ।
1: हजुर,
2: र सबैभन्दा मुख्य कुरा आफ्ना समस्याहरू निसङ्कोच साझा गर्ने वातावरण पनि बनाइदिनुपर्छ। कति नानीहरू चाहिँ हुन्छ आमा बाउसँग डराउने, तर त्यो डराएर भएन, आफ्नो के समस्या छ त्यो आफ्नो आमा बाउसँग भन्नु सक्यो भने उनीहरूको धेरैवटा समस्याहरूको समाधान पनि हुन्छ, गलत बाटोमा जानुबाट जोगिन्छ। त्यसै प्रकारले प्रेम, विश्वास र समय, यी तीन कुराले धेरै युवाहरूलाई गलत बाटोमा जानबाट पनि रोक्न सक्छ। र जब परिवारले असल संस्कार दिन्छ, विद्यालयले सही शिक्षा दिन्छ, समाजले सकारात्मक वातावरण बनाउँछ र सरकारले आवश्यक नीति तथा सुविधा उपलब्ध गराउँछ, तब मात्र हामी नशामुक्त स्वस्थ र जिम्मेवार पुस्ता निर्माण गर्न सक्छौँ सर। र त्यही युवा शक्ति नै विकसित भारतको सबैभन्दा बलियो आधार पनि बन्नेछ।
0: जस्तै तपाईँले भन्नुभयो, जस्तै अभिभावक र घर परिवारको सहयोगले मात्रै होइन, तर समाजको योगदान र विद्यालयको योगदान पनि एकदम महत्त्वपूर्ण रहेको छ। जस्तै समाजको योगदानमा आउँदा परिवारमा बालबालिका र युवासँग खुल्ला मायालु र नियमित संवाद गर्ने, नशा सेवन गर्ने व्यक्तिहरूलाई घृणा वा बहिष्कार नगरी उपचार र परामर्शका लागि प्रोत्साहन गर्ने, स्थानीय युवा क्लब, महिला समूह, स्वास्थ्य कर्मी, सामाजिक संस्था र धार्मिक संस्था मार्फत जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, समुदायमा नशा मुक्त साथी वा स्वयंसेवक परिचालन गरी जोखिममा रहेका व्यक्तिको पहिचान र सहयोग पनि गर्ने, विद्यालयले ज्ञान अनुशासन र सही मार्गदर्शन दिन्छ भने समाजले संरक्षण, सहयोग र उपचारको वातावरण बनाउँछ। त्यसैले शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय संस्था र प्रशासनले मिलेर काम गरे मात्र नशा मुक्त स्वस्थ समाज निर्माण गर्न सकिन्छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य पनि
2: यसका साथै सर, दुर्व्यसनमा परेका व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुको सट्टा योद्धाको रूपमा स्वीकार गर्दै उनीहरूलाई पुनर्स्थापनाका लागि परिवार र समाजलाई खुल्ला वातावरण तयार गर्न समेत माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले अपिल पनि गर्नुभएको छ। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूद्वारा गर्नुभएको त्यो अभियान तपाईँले पुनः कुरा गर्नुभएको नशामुक्त युवा फर विकसित भारत संकल्प अभियान, यसमा कुरा गर्छु। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गत 2 अगस्त 2026 सुरु गरिएको एक देशव्यापी अभियान हो नशामुक्त युवा फर विकसित भारत संकल्प अभियान, र यस अभियानको मुख्य उद्देश्य नै सन् 2047 सम्ममा

0: woman to win recurve individual gold at the 2026 Asian Games. Prime Minister also congratulated Aman Sehrawat for scripting history by winning India's first ever Asian Games gold in the men's 57-kilogram freestyle wrestling event. Mr. Modi expressed happiness that 6 decades later, India is back on the podium in the men's 97kg freestyle wrestling event at the Asian Games. And that is the end of this news bulletin.
1: श्रोताहरू अहिले समय भएको छ रात्रिको 11:10 अनि 5 सेकेन्ड हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई आजको सन्धिकालीन सत्र यहीँ नै अन्त हुँदछ भोलि बिहान 6:20 पुनः भेट हुनेछ त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा मेरो प्रसारण सहयोगी स्मिता अनि प्राविधिक मित्र रमेश थामीलाई बिदा दिनुहोस् नमस्कार शुभरात्रि जय हिन्द